0: सुचारु सन्देश
1: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन दिदीद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
8: हार्जोनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
11: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सुन्छन्
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउटीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेकजाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
14: महिनावारीमा समस्या महिनावारी रोकिनु
12: पिसाब पोल्ने समस्या
14: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
12: पाठेघरमा मासु पलाउने
14: निसन्तान महिलाको चेक जाँच
12: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
2: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
12: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-585-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
14: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब शुभ मेडिकल हल घोराही दाङमा
16: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
15: अन्य सेवाहरू
2: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क सुवर्ण
0: मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
19: होइन भाइला लखर लखर कहाँ आइनेस
20: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
19: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
20: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
20: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
22: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
24: उपचार हुने रोगहरू पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
23: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
24: हड्डी चिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
23: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
24: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
23: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
25: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98-686-61-694
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
25: नोज हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
28: भर्ना सम्बन्धी सूचना
29: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
28: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
30: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286
1: वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेनौ अब त आश्रय नरिसक्यो के कुरा गर्छु नि हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गयौ अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
6: अब हाम्रै घोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
7: सामान्य किराले खाएको दाँत भर्ने
6: मेसिनद्वारा आरसीटी गर्ने
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
6: खोल लगाउने
7: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
8: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 6 बजेको छ
11: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
13: आज 2083 साल साउन 23 गते शनिबार सन् 2026 अगस्त 8 तारीक साउन कृष्ण पक्षको दशमी तिथि
31: काया कैरन का साथमा
32: किसान पाइप प्रोडक्ट्स प्राली
31: राष्ट्रको शान किसान
32: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
11: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
13: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय लाग्न केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह
11: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन महँगा र बिमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै
13: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा
11: इरानका सर्वोच्च नेता मुज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार
13: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने
33: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
34: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
0: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
34: फोन 056-494-333, 493-555।
11: काया कैरनमा अब खबरको सिलसिला। बिहानै मिरमिरेमा झोला वा रित्तो सिलिन्डर बोकेर घरबाट निस्कनु, घामको राप र धुलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको अहिलेको दैनिकी बनेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको झण्डै 2/3 स्थिर सरकार छ। चुनावका बेला अनलाइन मार्फत नै सबै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता भएको थियो, तर ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्। अरू त अरू चूलो बाल्ने एक थान ग्यास सिलिण्डरका लागि नागरिक कयौं दिनदेखि लाइन बस्न बाध्य छन्। 10,000 रूपियाँ तिर्दा पनि राज्यले सहज रूपमा पासपोर्ट दिन नसक्दा युवाहरू राहदानी विभागको लाइनमा छन्। यस्तै यातायात कार्यालयमा लाइसेन्स लिन, नवीकरण गर्न र कर तिर्न घण्टौं कुर्नुपर्ने बाध्यता उस्तै छ। अर्थात न्यूनतम सेवा पाउन पनि नागरिक लाइनमै उभिनु परेको आजको अन्नपूर्ण पोस्टले लेखेको छ। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। ग्यास उद्योग र डिलरहरूमा सिलिण्डरको आपूर्ति अनियमित छ, त्यसैले नयाँ सिलिण्डर नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर धाउन बाध्य छन्। नेपाल आयल निगम भने ग्यास पर्याप्त रहेको दावी गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थाको भन्दा बढ़ी नै ग्यास आयात भइरहेको छ। एउटै व्यक्तिले धेरै भण्डारण गर्नाले लाइन बस्नु परेको हो। विक्रेताले व्यक्ति पहिचान नगरी दिँदा यो समस्या आएको हो। उहाँले भन्नुभयो, आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव वा कालोबजारी गरिए कड़ा कार्यवाही गर्ने निगमले चेतावनी दिएको छ। नयाँ आर्थिक वर्षसँगै लागू गरिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ प्रणाली पनि अवरूद्ध हुँदा नागरिक समस्यामा परेका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
14: यसैबीच सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जनजीविकाको सवालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकार विरूद्ध संसदमै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा रासोपाका सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए। रासोपाका सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, सरकार सञ्चालन गर्न कता कता ढंग पुगेको को छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ। रासोपाका निवर्तमान प्रवक्ता समेत रहेका झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीखो कटाक्ष पनि गर्नुभयो। हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवत कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ उहाँले भन्नुभएको छ। यस्तै रासोपाका अर्का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए नभएको भन्दै कटाक्ष गर्नुभएको छ। रासोपाकै सांसदबाट सरकारलाई प्रश्न बारेको खबर आजका पत्र पत्रिकाले छापेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। गएर मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
11: धेरै सरकारी अस्पतालका फार्मेसीमा धेरै बिरामीले खोजेका धेरै औषधि पाइँदैन, पीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान त्रिविशेषण निजामती कान्तिबाल शहीद गंगालाल राष्ट्रीय हृदय केन्द्र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल भक्तपुर क्यान्सर अस्पताल भरतपुर अस्पताल नारायणी अस्पताल डडेलधुरा अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएका फार्मेसीमा औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छ। सरकारी अस्पतालका फार्मेसीलाई प्रभावकारी बनाउने भन्दै एक महिना अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल फार्मेसी नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्न उर्दी गरेको थियो। शक्तिशाली सरकारको आदेश तत्कालै पालना भयो। सबै सरकारी अस्पतालले फार्मेसीको बोर्ड फेरे। अहिले देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11,605 फार्मेसी छन्। ती सबैजसो फार्मेसीको नाम सुलभ फार्मेसी बनेको छ, तर नाम बदलिएका फार्मेसीमा बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। सरकारी अस्पतालमा फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था। देशभरका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिए पनि महँगा र बिमामा समावेश औषधि किन्न जानुपर्छ निजी फार्मेसीमै आजको नयाँ पत्रिकामा खबर छ।
15: सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन्। सरकारी संयन्त्रलाई थाहा नभएको विषय पनि होइन। कुवेतको परराष्ट्र मन्त्रालयले दुई हप्ता अघि कुवेतको राजधानी कुवेत सिटी स्थित नेपाली दूतावासलाई पठाएको विवरण अनुसार गएको जून 30 कुवेतमा कार्यरत नेपाली घरेलु श्रमिकको संख्या 68,900 थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा 1,15,000 र सरकारी सेवामा 421 जना छन्। नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेशनद्वारा प्रकाशित तथ्याङ्क अनुसार कुवेतमा 28,5,679 जना विदेशी श्रमिक छन्, जसमा घरेलु श्रमिकको संख्या 8,83,308 छ। कुवेतको कानूनले घरेलु श्रमिक ल्याउन रोकेको छैन। कुवेत पब्लिक अथोरिटी फर म्यान पावर पामले घरेलु श्रमिक ल्याउन र रोजगारदाता घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती म्यान पावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 यस्तो लाइसेन्स पाउने म्यान पावर कम्पनी 488 वटा छन्। नेपालले घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला श्रमिकलाई वैधानिकता अर्थात लीगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुशी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक म्यान पावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना
11: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्रमा असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हेलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रियाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्स काठमाडौँ
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै, राष्ट्रपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाप दिन प्रतिदिन बढ़दै गएको छ। कार्यालयका अनुसार फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, ईमेल लगायतका माध्यमबाट नागरिकले आफ्ना गुनासा दर्ता गरिरहेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत प्राप्त हुने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ। हेलो सरकारमा गएको एक वर्षमा मात्रै गुनासोको संख्या 321% बढ़ेको छ। हेलो सरकारमा सबैभन्दा बढ़ी कस्ता गुनासा आउँछन्, ती गुनासाको सुनवाई र समाधानको प्रक्रिया कस्तो छ भनेर साथी कृष्ण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग कुराकानी गर्नुभएको छ।
7: विशेषतः सार्वजनिक सेवा प्रवाहमा सुशासनसँग सम्बन्धितदेखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषयदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका कुराहरू सम्बन्धका गुनासाहरू आउँछन्। धेरै जसो विदेशबाट आउने गुनासोहरूमा वैदेशिक रोजगारीमा परेका ठगीहरू होइन, विदेशमै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिकको दैनिक जीवनमा पर्ने सबै प्रकारका समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
8: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
7: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यमको हिसाबले हेर्ने हो भने फोन मार्फत, मोबाइल मार्फत, हाम्रो वाट्सएप मार्फत, इमेल मार्फत, हाम्रो पोर्टल मार्फत धेरै माध्यमबाट चाहिँ हामी गुनासोहरू लिन्छौँ। ती गुनासोहरूलाई सर्वप्रथम आइसकेपछि हामी त्यसको एउटा स्क्रिनिङ गर्छौँ र सम्बन्धित निकायमा पठाउँछौँ ती गुनासोहरू। सबै गुनासो त प्रधानमन्त्री कार्यालयले मात्रै सम्बोधन गर्ने भन्दा नेपाल सरकारका अरू निकायहरू अथवा प्रदेश सरकार वा स्थानीय तह त्यहाँ चाहिँ सम्बन्धित गुनासोलाई चाहिँ फरवार्ड गर्छौँ। त्यहाँ पुगिसकेपछि त्यो गुनासो सम्बोधन भयो भएन, त्यसका समाधानको पाटो चाहिँ के गरियो भनेर हामी चाहिँ रेगुलरली फोन मार्फत, इमेल मार्फत चाहिँ त्यसको फलोअप गर्छौँ र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौँ।
8: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि अर्थात कुनै निश्चित समय पनि तोकिएको छ?
7: हेलो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ होइन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू टिम सिफ्टमा गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौँ र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिरहेको।
8: यो सरकार गठन भइसकेसँगै गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा, यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई चाहिँ विश्लेषण गर्ने, के भन्नुहुन्छ यहाँले?
7: यो त अवसर हो, किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो। सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ जुन हेलो सरकार मार्फत नागरिकको गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्छुटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ। अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ।
8: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ। यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
7: पाँच सातवटा जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ यो मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिलेकाहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरै को त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुनसक्छ होइन। र अब हरेक सिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ किन भन्ने लागिरहेको छ।
5: वहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियाल। काया कैरनमा फेरि पनि खबरको सिलसिला। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका पाँचका 60 वर्षे नागेन्द्र प्रसाद सिंह र 55 वर्षे सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजार मल नपाएपछि सीमावर्ती भारतीय बजार सुन वर्ष गएका थिए। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
6: गएको चैत 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो।

0: सत्ता निकायलाई पनि विश्वास नगरेको प्रश्न हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिक एकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
2: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
4: सम्पर्क मोबाइल नम्बर 9822964।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन, समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ। एकल परिवार बन्दा गाउँमा बिर्दा बिर्दा एक्लिएका छन्। सन्तान खोज्दै शहर पसेका बिर्दा बिर्दा पनि एक्लोपनका शिकार भएका छन्। छोराछोरी आफ्नै र आफ्ना छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका हुन्, जसका कारण धेरै बिर्दा बिर्दा बिर्दा आश्रममा समेत पुगिरहेका छन्। हामी जुन मूल्यमा बाँचेका छौं त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ। पारिवारिक संरचनामा आएको परिवर्तनको मुख्य कारण आर्थिक र राजनैतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरूसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणकामा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो, तर पदभार ग्रहण ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ।

0: होइन उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनु भएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खानेपिनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अहिले निकै कठिन छ भनी स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्य बारे गरिएका अड़कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
1: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजीमुनि चन्द्रबहादुर थापा, 60 केजीमुनि खगेन्द्र रोका मगर, 70 केजीमुनि दानबहादुर दर्लामी र 90 केजीमुनि रवि नेपालले प्रतिस्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 51 केजीमुनि रमिनिसा श्रेष्ठ, 54 केजीमुनि अस्मिता तामाङ र 65 केजीमुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलियन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नु भएको छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा भुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर पानी परेको छ। आज दिउँसो मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाड़ी भेगका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
0: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलि पल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
1: नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न 23 उद्योगका 61,050 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकियो भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना तथा 61 गाड़ीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: अब धितो पत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि शेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिने भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार सम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा आधारित पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
0: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। काया कैरनमा अब पालो उखानको
1: बुद्धिमानलाई इशारा काफी।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
1: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
0: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
1: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
0: अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्, नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या, के मोबाइलमा चेक गरिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही जान। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रतिरोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825-62-23, 98-478-1817 र 98-478-6743।

0: नमस्कार। पत्र पत्रिकाको संगालो खबर कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र विशाल चौधरी र सहकर्मी देवा भूषाल सँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा वर्षेनी रगतको माग बढ्दै एक वर्षको अवधिमा 270 जनाबाट 700 बढ़ी युनिट निशुल्क रगत संकलन।
0: राप्ती गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, 319 जनाले सेवा लिए।
1: र दाङमा करिब 5 अर्ब राजस्व संकलन, लायन्स राप्ती इन्जिनियरिङमा नवनिर्वाचित धनेश्वर चौधरीलाई पद हस्तान्तरण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: आज हामीसँग दाङबाट प्रकाशित हुने चारवटा पत्रिका हात परेको छ, नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक पत्रिका आइपुगेको छ भने हामीले पहिलो समाचार गोरक्षी राष्ट्रिय दैनिकबाट 6800 बढी युनिट रगत संकलन शीर्षकको समाचार पढ्दैछौं।
2: दाङमा रगतको माग बढ्दै गएको छ। अस्पतालमा बढ्दो बिरामीको चापसँगै रगतको माग समेत वर्षेनी बढ्दै गएको तथ्याङ्कले देखाएको छ। रक्त संचार केन्द्र दाङका अनुसार आर्थिक वर्ष 2082-83 संकलन गरेको भन्दा बढ़ी रगत बिरामीलाई वितरण गरिएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा 6837 युनिट रगत संकलन भएकोमा बिरामीलाई 7501 युनिट रगत वितरण गरिएको थियो। रक्त संचार केन्द्र दाङको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 6293 युनिट रगत संकलन भएकोमा 6790 युनिट रगत बिरामीलाई वितरण गरिएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा 544 युनिट रगत बढ़ी संकलन भएको रक्त संचार केन्द्र दाङका वरिष्ठ प्राविधिक ठाकुर पौडेलले जानकारी दिनुभएको छ। संकलनसँगै वितरण पनि 711 युनिटले वृद्धि भएको छ। उहाँका अनुसार ब्लड कम्पोनेन्ट मेसिनका माध्यमबाट संकलन गरेको रगतको रक्त कोशिका विभाजन गरेर बिरामीलाई चाहिएको रगत वितरण गर्दा संकलन भन्दा बढ़ी रगत वितरण देखिएको बताउनुभयो। ब्लड कम्पोनेन्ट मेसिनका माध्यमबाट रक्ततत्व छुट्याएर बिरामीलाई आवश्यकताका आधारमा रगत दिन सकिन्छ। रक्त संचार केन्द्रका वरिष्ठ प्राविधिक पौडेलले भन्नुभयो, जसले गर्दा कम रगत संकलन भए पनि धेरैजनालाई रगत पुर्याउन सकिएको छ। उहाँका अनुसार एकजनाबाट संकलन गरिएको रगतबाट दुईदेखि तीन तत्वसम्म छुट्याएर बिरामीलाई आवश्यकताका आधारमा दिन सकिन्छ। रक्त संचार केन्द्र दाङका अनुसार उक्त रगत पुरूष 2686 र महिला 900 जना गरी 3586 जनाबाट रगत संकलन गरिएको थियो, जसमा एक वर्षको अवधिमा 135 संस्थाले संस्थागत रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। यसै गरी एक वर्षको अवधिमा घोराईका 270 जना नागरिकले निशुल्क रगत प्राप्त गरेका छन्। नागरिकले निशुल्क रगत पुर्याउने घोराई उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बीच भएको सम्झौता अनुसार रक्त संचार केन्द्र घोराईबाट गत आर्थिक वर्षमा 146 जना महिला र 124 जना पुरूषले 732 युनिट रगत निशुल्क प्राप्त गरेका हुन्, जसमा मृगौला रोगका बिरामी 57 जना महिला र 62 जना पुरूष रहेका छन्। आजको गोरक्ष राष्ट्रिय दैनिकमा लीला धरवलले खबर लेख्नु भएको छ।
1: राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आयोजित निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट 319 जनाले स्वास्थ्य सेवा लिएका छन्। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीआर स्वास्थ्य परामर्श बुटौलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा 223 महिला र 96 पुरूषले स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन्। शिविरमा भिडियो एक्सरे 209 जना, एक्सरे सेवा 64 जना र प्रयोगशाला सेवा 72 जनालाई प्रदान गरिएको अस्पतालले जनाएको छ। शिविरमा आवश्यक औषधि समेत वितरण गरिएको थियो। शिविरमा हाड जोड्ने तथा नसारोग जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भएको छ। यो समाचार नयाँ युगबोध राष्ट्रिय दैनिकमा लेखिएको छ।
2: दाङमा गत आर्थिक वर्षमा करिब 5 अर्ब राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2082-83 4,97,81,4448.27 रूपियाँ राजस्व संकलन भएको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 55,08,20,945 रूपियाँको 2 पैसा कम हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा 42 संघीय कार्यालयबाट 4 अर्ब 5,19,44,171.63 रूपया तथा प्रदेश सरकार अन्तर्गत का 22 कार्यालय 94,68,27,276.64 रूपया राजस्व संकलन भएको हो। आर्थिक वर्ष 2081-82 मा दाङमा 5,54,95,92,393.93 रूपया राजस्व संकलन भएको थियो। त्यसमध्ये अर्थ संघीय कार्यालयबाट 4,67,31,55,17.55 रूपया तथा 18 प्रदेश कार्यालयबाट 87,64,37,375.74 रूपया राजस्व उठेको थियो। आर्थिक वर्ष 80-81 जिल्लामा 3,46,86,49,251.26 रूपया राजस्व संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 2,68,28,97,500 रूपया 9 पैसा तथा प्रदेश कार्यालयबाट 78,57,751.17 रूपया राजस्व उठेको थियो। आर्थिक वर्ष 79-80 जिल्लामा 3,65,50,25,25,25 रूपया राजस्व संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 2,76,22,03,754 रूपया र प्रदेश कार्यालयबाट 89,30,46,371 रूपया उठेको थियो। त्यसअघि आर्थिक वर्ष 2078-79 4,30,04,44,933 रूपया राजस्व संकलन भएको थियो। संघीय कार्यालयबाट 3,23,55,26,672 रूपया तथा प्रदेश कार्यालयबाट 1,06,49,218 रूपया राजस्व उठेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 अघिल्लो वर्षको तुलनामा 64,51,94,800 बढ़ेको देखिएको छ। त्यसै गरी आर्थिक वर्ष 2082-83 82 संघीय कार्यालयबाट 4,05,19,44,171.63 रूपया राजस्व संकलन भएको छ। कार्यालयगत रूपमा आन्तरिक राजस्व कार्यालय दाङले सबैभन्दा बढ़ी 3,69,38,39,368 रूपया राजस्व उठाएको छ। त्यसपछि जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयहरूबाट नै 9,90,67,973 रूपया राजस्व उठेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमर राज आचार्यले यो खबर लेख्नु भएको छ।
1: लायन्स क्लब अफ राप्ती इन्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ। लायन्स वर्ष सन् 2025-26 का अध्यक्ष डाक्टर शैलेन्द्र गिरीले नवनिर्वाचित अध्यक्ष धनेश्वर चौधरीलाई पद हस्तान्तरण गर्नुभएको हो। लायन्स वर्ष 2025-26 का अध्यक्ष डाक्टर शैलेन्द्र गिरीको अध्यक्षता तथा डिस्ट्रिक्ट सिनियर एक्जिक्युटिभ चीफ एमजेएफ लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। उक्त अवसरमा लायन वर्ष सन् 2025-26 का अध्यक्ष डाक्टर गिरी आफ्नो कार्यकालमा भएका कार्यक्रमका बारेमा जानकारी दिँदै सामाजिक सेवाको क्षेत्रमा लायन्सले उत्कृष्ट काम गरेको बताउनुभयो। लायन्स क्लब राप्ती इन्जिनियरिङका पूर्व अध्यक्ष तथा एम्बेसडर अफ गवर्नर मधुसूदन वैद्यले लायन्स क्लब राप्ती इन्जिनियरिङमा नयाँ निर्वाचित पदाधिकारीका बारेमा जानकारी गराउनु भएको थियो। लायन्स राप्ती इन्जिनियरिङको नयाँ कमिटिमा प्रथम उपाध्यक्ष संगीता पुरी, द्वितीय उपाध्यक्ष सरिता तामाङ, तृतीय उपाध्यक्ष शर्मिला दहित, सचिव सुशीला आचार्य, कोषाध्यक्ष सृजना देवकोटा, सहसचिव विनु दहाल, सहकोषाध्यक्ष सन्तोष गिरी, मार्केटिङ चेयरपर्सन धर्म केसी, कार्यक्रम संयोजक शान्ता आचार्य, जनसम्पर्क अधिकृत इन्जिनियर मालती दशौदी र सूचना प्रविधि निर्देशकमा इन्जिनियर सृजना चौधरीलाई चयन गरिएको छ। गणतन्त्र राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
2: खबर पत्रिकामा अब रिपोर्टको पालो। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर विगत 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। सगरमाथा नर्सरी नाम दिएर सञ्चालनमा आएको नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन दिन समेत थालेका छन्। एक रिपोर्ट।
3: दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 11 पलासीपुरमा स्याउको व्यावसायिक उत्पादन र बिरूवा उत्पादन शुरू भएको छ। जिल्लामा पहिलो पटक यसरी व्यावसायिक रूपमा शुरू भएको यो फर्मको अवलोकन गर्न बिरुवा खरिद गर्न आउनेहरूको अहिले भीड़ लाग्ने गरेको छ।
4: स्याउ खेतीका लागि चिसो हावा पानी भएको भूगोल आवश्यक पर्दछ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरा कसैका कल्पनामा थिएन। तर विगत 3 वर्षदेखि दाङमा परीक्षणका रूपमा गरिएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 11 विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन शुरू गरेका छन्। नेपालको विभिन्न हावापानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम अहिले भइरहेको छ।
5: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ सर। अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले। अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ सर, 12-15 हजार जति। अनि केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उ गरेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको यो बेर्ना बेच्नको लागि राखेको छौँ सर।
6: यो लगाएको 3 वर्ष भयो सर। यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले। अब यो 3 वर्षमा हिँडिरहेको छ सर। यो
4: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनु बुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनुभयो। स्याउको बेर्ना उमार्नेदेखि फल टिप्ने काममा 2 दशक बढी समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही कल्पनालाई साकार पार्न विद्यालयको 3 बिगाहा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेतीले अहिले व्यापकता पाएको छ। खुर्सानी पनि नफल्ने बंजर जमिनमा स्याउ फल्न थालेपछि स्थानीय दंग परेका छन् भने स्थानीय तहले पनि सघाइरहेका छन्।
7: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर के अरे ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो। अनि के भन्छ त्यो अन्जिर फलिसकेका छ। अनि पछि तपाईँको ऊ हलुवाबेद पलम लगायतका अरू के अरे 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर खान पनि चाख्न पनि चाखिहाल्यो हामीले।
8: र यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घोराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
4: सगरमाथा नर्सरी प्राली दर्ता गरी सञ्चालनमा आएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरूवा उत्पादन भएका छन् भने यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै दाङ भन्दा बाहिरका जिल्लामा पनि बिक्री हुने गरेको छ।
3: रोल्पाबाट भारतको सिमलामा गएर स्याउ खेतीकै बारेमा अध्ययन र स्याउ खेतीमै 25 वर्ष बिताएका मनु बुढा मगरले अहिले दाङमा यो रहर लाग्दो व्यवसाय गर्नुभएको छ। यसबाट अहिले धेरैलाई सिकाइ भएको छ। स्थानीय स्तरमा केही पनि हुँदैन भन्नेहरूका लागि मनु बुढा उदाहरणीय बन्नु भएको छ।
9: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
10: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
11: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
10: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
13: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
21: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
22: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
23: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
24: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
25: इन्डोस्कोपी सेवा,
24: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
26: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधि मैत्री, सुरक्षित, पारदर्शी र नागरिक मैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतिकरण भएको हो। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तर उन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
1: दाङ जिल्ला फोटोग्राफर एसोसिएशनले शुक्रबारदेखि 3 दिने तालिम शुभारम्भ गरेको छ। एसोसिएशनका जिल्ला अध्यक्ष लक्ष्मण नेउपानेको अध्यक्षता एवं घोराई उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। योग अनुसार परिवर्तन जरूरी रहेको प्रमुख अतिथि चौधरीले बताउनुभयो। अझै गुणस्तरीय सेवाका साथ व्यवसाय अघि बढ़ाउन मदद पुग्ने उहाँको भनाई छ। नयाँ युग राष्ट्रिय दैनिकमा गोविन्द खड्काले यो समाचार लेख्नु भएको छ।
2: घटना नम्बर गत 2082 साल मंगसिर 20 गति दिउँसो करिब 31 बजे लमही नगरपालिका 5 स्थित दुनु तारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाट गरिएको घटनाले जिल्लालाई नै स्तब्ध बनाएको थियो। घटनामा 18 वर्षीय दीपक सुनवार घाइते भएका थिए। उनका लमही अस्पतालमा उपचारपछि भोलिपल्ट डिस्चार्ज गरिएको थियो। घटनास्थलबाट प्रहरीले गोलीको खोका, हेलमेट, कालो झोला, धातुको टुक्रा तथा राय एक P2649 नम्बरको नीलो स्प्लेन्डर मोटरसाइकल बरामद गरेको थियो। घटनास्थलको अध्ययन, सीसीटीभी विश्लेषण तथा अभियुक्तको हुलियाका आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। घटनामा संलग्न व्यक्ति सेतो विन्डसिटर, कालो चस्मा, मरून रंगको मंकी टोपी, हातमा हेलमेट बोकेको अवस्थामा देखिएको प्रहरीले जनाएको थियो। अनुसन्धानका क्रममा अभियुक्त पश्चिम राजमार्ग हुँदै रोयल प्यालेस होटल पुगेका थिए। त्यसपछि प्रहरीले होटलमै निगरानी बढ़ाएको थियो। मंगसिर 27 गते बिहान सोही होटलमा पुगेको प्रहरी घटनामा प्रयोग गरिएको पिस्तोल गोली खोका एक थान बुलेट चार थान जंगी राउण्ड तथा वारदातका बेला लगाएका कपड़ा टोपी चश्मा र गलबन्दी बरामद गरेको थियो। घटनामा संलग्न बंगलासुली गाउँपालिका चारका 33 वर्षीय लेखराज केसीलाई पुष चार गते बिहान राजपुर गाउँपालिका एक स्थित जंगलमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो। अदालतबाट थप म्याद गरी अनुसन्धानपछि उनलाई पूर्व पक्षका लागि कारागार चलान गरिएको थियो। प्रहरीका अनुसार लेखराज केसी यसअघि रूकुम जिल्ला अदालतबाट लागू औषध अफिम मुद्दामा 15 वर्ष कैद र 5,00,000 रूपियाँ जरिमाना सजाय पाएका व्यक्ति हुन्। उनलाई तुलसीपुर कारागारमा सरुवा गरिएको थियो। त्यसपछि 2082 साल भदमा कारागारबाट फरार भएका थिए। फरार अवस्थामा रहेकै बेला उनले लमहीको सुनचादी पसलमा लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ। आजको राप्ती पोस्ट दैनिकमा यो समाचार छ।
1: लुम्बिनी प्रदेश सरकारले स्थापना कालदेखि नै पूर्वाधार विकासमा उच्च प्राथमिकता राख्दै सड़क पुल तथा यातायात सञ्जाल विस्तारलाई तीव्रता दिएको छ। प्रदेश सरकार गठन भए यता सड़क पूर्वाधार निर्माणका उल्लेख्य प्रगति हासिल भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेशका विभिन्न संस्थानमा नयाँ सड़क निर्माण, सड़क विस्तार, ग्राभेल, कालोपत्रे पुल तथा अन्य संरचना निर्माण कामले प्रदेशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुगेको हो। प्रदेश स्थापना कालदेखि आर्थिक वर्ष 2082-83 सम्मको अवधिमा 785 किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको छ। यस अवधिमा 2037 किलोमिटर सड़क विस्तार गरिएको छ भने 1826 किलोमिटर सड़क ग्राभेल भएको छ। नयाँ युग राष्ट्रिय दैनिकमा लुम्बिनीमा पूर्वाधार विकास, 7 वर्षमा बन्यो 1400 किलोमिटर कालो पत्रे सड़क शीर्षकमा दशरथ घिमिरेले यो समाचार लेख्नु भएको छ। अब लागौ आजको पत्र पत्रिकामा रहेका विचार र सम्पादकीयको पालो। आज युगबोध राष्ट्रिय दैनिकमा चेतनाको यात्रा शीर्षकमा तुफान बाबु श्रेष्ठले इन्दिरा गान्धी दृढता साहस र राष्ट्रिय गौरवको प्रतीक शीर्षकमा लेख लेख्नु भएको छ। त्यसै गरी व्यङ्ग्यमा भैरव अर्यालको व्यङ्ग्य राखिएको छ, पशु पशुपति र मान्छे। त्यसै गरी पर्यटनमा कृषि पर्यटन र डोटीको जोरायल उपत्यका शीर्षकमा केबी मसालको लेख रहेको छ। त्यसै गरी विश्वभर बढ़्यो छापा पुस्तकको माग, एआईलाई सिकाउन पुराना पुस्तकको खोजी शीर्षकमा लेख रहेको छ। त्यसै गरी बाल कविता बर्खे झरी शीर्षकमा जेनिसा विकको कविता, मन्तव्य शीर्षकमा हरिप्रसाद पाण्डेको कविता र लघुकथा सद्भावना शीर्षकमा केशव रिजालको लघुकथा रहेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरी अन्तर्गत दार्जीलिङको सानो रेल शीर्षकमा इमम खालिङको लघुकथालाई छापिएको छ। प्रकाश चन्द्र खतिवड़ाको अर्को दुलु शीर्षकमा कविता छापिएको छ भने सामाजिक सद्भाव अभिवृद्धि मीडियाको इमान्दार भूमिकामाथि प्रश्न शीर्षकमा धनेन्द्र झाको विचारलाई पनि छापिएको छ। त्यसै गरी वाल्मीकिको हुन शीर्षकमा एकनाथ शर्मा अधिकारीको विचारलाई छापिएको छ। त्यसै गरी सामिप्यका निम्ति भौतारिएको मन शीर्षकमा अनुपा कोइरालाको ब्लगलाई पनि छापिएको छ। त्यसै गरी मिस मेनुका समय बदलिए पनि नबदलिएको प्रश्न शीर्षकमा बिगुल पोखरेलको नाटकलाई छापिएको छ भने लोभको परिणाम क्षणिक लालचले खोसिएको आफ्नै संसार शीर्षकमा प्रेरणाको बिन्दुलाई छापिएको छ।
1: त्यसै गरी गणतन्त्र साहित्य विशेषमा आज पद्म प्रसाद शर्माको चेष्टा कथा संग्रह पढेपछि शीर्षकमा टोपराम आचार्यको लेख रहेको छ। त्यसै गरी साम्राज्यवादी प्रतिस्पर्धाको जातोमा गरीब देश शीर्षकमा सुरेश कुमार पाण्डेको लेख रहेको छ भने घोराई बनाउ अभियान समृद्धि विकास र सुशासनको साझा यात्रा शीर्षकमा बालकुमार ठकुरीले आफ्नो लेख लेख्नु भएको छ।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा अनुशासन शीर्षकमा बसन्त आचार्यको बालकथालाई छापिएको छ भने एक्लो बालकको मिठो मुस्कान शीर्षकमा सिसम श्री भण्डारीको बाल कवितालाई छापिएको छ। त्यसै गरी ठूलो माने शीर्षकमा सम्पादकीय छापेको छ आजको राप्ती पोस्ट दैनिकले।
1: यिनै खबर सँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म शान्त कुमार बुढा मगर
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ।
1: नमस्कार।

0: मध्यपश्चिम ट्राङ्क्याक। यति बेला बिहानको 7 बजेको छ।
1: उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-1174। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमेरिका कार्यक्रममा खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: समस्या आउनुको कारण खोज्नु पर्ने, सहकारीमा ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीड़ितको रकम फिर्ता गर्नुपर्ने तथा सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि हिजो पनि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख टोल प्रसाद अर्यालले समय दिनु भएपछि नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाफ दिन सरकारलाई रूलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुशबू ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। त्यसक्रममा सांसदहरूले तराई मधेसमा हिन्दू र मुस्लिम समुदाय बीच बढ़ेको तनाव अन्त्यका लागि जिम्मेवार भएर लाग्न, बजारमा खाना पकाउने ग्यासको अभाव रहेको, विभिन्न सड़क मार्गहरू अवरूद्ध रहेको बारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले साउनदेखि भरि सिलिण्डर वितरण शुरू गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री गौरी कुमारीले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो।
1: अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकै पटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ।
0: मन्त्री गौरी कुमारीले हाल नेपालमा 58 एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्यास भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो। हाल बजारमा करिब 1,75,00,000 थान ग्यास सिलिण्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिजो लाल पूर्जा वितरण गर्नुहुँदै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्लाधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन दिनुभयो। सूचना तथा संचार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 को मस्यौदामाथि संचार क्षेत्रका सरकारवालासँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिल सेनाले सरकारवालाबाट बाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। वहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। संचार मन्त्री डाक्टर तिमिर सिन्हाले पछिल्लो समय संचार माध्यमप्रतिको विश्वसनीयता घट्दै गएको सन्दर्भमा गलत सूचना, भ्रामक सूचना, डिपफेक, कृत्रिम बौद्धिकता मार्फत सृजित सामग्री तथा पीत पत्रकारिताले समाजमा पारेको प्रभावलाई कानून मार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याइनुपर्ने बताउनुभयो। छलफलका सहभागीहरूले संचार माध्यमको अवस्था विगतको भन्दा धेरै परिवर्तन भइसकेको सन्दर्भमा नयाँ कानून आवश्यक भए पनि त्यो नियन्त्रणमुखी नभई निर्माणमुखी र स्वनियमन केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। सहभागीहरूले कृत्रिम बौद्धिकताबाट समाचार संकलन, निर्माण तथा प्रकाशन प्रसारण हुन थालेको अवस्थामा त्यस्ता सामग्रीलाई पनि मीडिया काउन्सिलको क्षेत्राधिकारभित्र कसरी ल्याउने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता संरक्षण तथा दूरसंचार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानूनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेख काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पूँजीगततर्फ 68.26% र चालूतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अरियालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेएनजी आन्दोलनपछिको सेवा प्रवाह, विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जवाफदेही बनाउन निर्देशन दिइएको छ। सरकारका 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा निकायसँग समन्वय, साप्ताहिक प्रगति समीक्षा, समयमै कार्यान्वयनका लागि निर्देशन तथा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा हिजो आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नव प्रवर्तन र दिगो विकासका अवसर सृजना गर्नु रहेको बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ़दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिशन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले थप विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिशनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। पछिल्लो समय धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगका कारण हलो, गोरू, ढिकी र जातोको प्रयोग घटेको छ भने पहिले घण्टौं लाग्ने काम अहिले थोरै समयमै सजिलै गर्न सकिने भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: महालक्ष्मी नगरपालिका वडा नम्बर 5 मिलाङचुङको जनसमुदाय कृषि सहकारी संस्थाले कम्बाइन मिल प्राप्त गरेपछि कुटानी पिसानी गर्न स्थानीयलाई धेरै सहज भएको छ, जसले गर्दा एक घण्टा टाढाको मिल धाउनु पर्ने बाध्यता हटेको छ भने ढिकी जातोको प्रयोग पनि घटेको छ। त्यस्तै वडा नम्बर 1 की रेजिना गुरुङले सोलरबाट पानी तताउने प्रविधि प्रयोग गरेपछि गाईको लागि खोले पकाउनु पर्ने बाध्यता हटेको छ। यसै गरी प्रविधिकै प्रयोगले स्थानीय हिमाल गिरी सानै उमेरदेखि उद्यमी बन्न सफल हुनु भएको छ। आधुनिक उपकरणका कारण जाँतो घुमाउने र दाउरा बाल्ने बाध्यता पनि घट्दै गएको छ। प्रविधिले श्रम र समय बचाउनुका साथै उत्पादन र उद्यमशीलता बढाउन सहयोग गरेको छ। नगरपालिकाले कृषि तथा उद्यमीको मागका आधारमा मिनी टिलर, कम्बाइन मिल, च्याप कटर, प्याकिङ मेसिन, ओभन, काउम्याट लगायतका उपकरण वितरण गर्दै आएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
3: कृषकहरूलाई व्यावसायिक हिसाबले उत्पादनसँग जोडिन विभिन्न आइटमका हामीले प्रविधि हस्तान्तरण गरिराखेका छौँ। पशुपालन गर्ने कृषकहरूका लागि घाँस काट्ने च्याप कटर, पशुहरूको दाना बनाउने मिसिनहरू, सोलरहरू उपलब्ध गराएका छौँ।
2: पछिल्लो समय कृषक तथा उद्यमीले पनि आफ्नै लगानीमा आधुनिक प्रविधि खरिद गरी आफ्नो कामलाई अझ सहज बनाउँदै आएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसपी नेपालको संचालक समिति सदस्य सुविता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। वर्षातको समयमा कैलालीका सामुदायिक वनहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि वृक्षारोपणलाई निरन्तरता दिएका छन्। सामुदायिक वनहरूले वर्षेनी हजारौं विरूवा रोप्ने गरे पनि विभिन्न कारणले रोपेको 10% मात्र विरूवा सप्रिने गरेको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: यस वर्ष पनि यहाँका सामुदायिक वनहरूले कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवा।
5: प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। संसारको अन्तिममा हामीले 26 गाह्रोबाट 10 प्रजातिका बिरुवा ल्याएका थियौँ, 975 बिरुवा रोपेका छौँ।
4: जनशक्ति सामुदायिक वन जस्तै खोटेना भुराखानी सामुदायिक वनले पनि यस वर्ष विभिन्न जातका करिब 1000 बिरुवा रोपेको छ। खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव चन्द्रकला धामी।
6: हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौँ र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1000 बोट बिरुवाहरू वृक्षारोपण गरेर सफल भएका छौँ।
4: शीतल सामुदायिक वनले पनि खैरी, सिसम, अर्जुन साल, अम्बा, सीताफल लगायत 5 जातका 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि उनीहरूलाई ती बिरुवा जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जंगली जनावर तथा छाडा पशु चौपायाहरूले खाइदिने त कोही घसाराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवा बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बुढा।
7: 10% पनि बच्दैन पानीको अभावले बर्खा त मजाले मौलाउने हो, रोप्न हामी नछोड्ने।
4: सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भने अहिले वृक्षारोपणको तयारी गरिरहेको छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बस्ने गरेको बताउनुहुन्छ सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी।
8: चुनौती चाहिँ छ, अब हाम्रो यो बगर क्षेत्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ। छ र केही बुटाहरू मात्रै बचाउन सकिन्छ। त्यसैले यसपालि हामीले चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछौँ।
4: टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला,
8: यसपालि हाम्रो 200 जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड, र अन्य बोट बिरुवाहरूमा पनि सागुन भो औलाहरू रोप्ने हाम्रो योजना छ।
4: सामुदायिक वनले वर्षेनी हजारौं बिरुवा रोपे पनि बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी असम राज्यमा

0: सामान्य अवस्थामा फर्कन समय लाग्ने बताउनुभयो। विगत पाँच दिन अघि भारी वर्षापछिको बाढ़ीका कारण धेरै गाउँ डुबानमा परेका छन्। भारतको उत्तर पूर्वी क्षेत्रमा जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसूनका समयमा बाढ़ी आउनु सामान्य मानिन्छ। आसाममा भारतको प्रमुख नदी ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको सतह बढ़दा प्रत्येक वर्ष बाढ़ीको समस्या दोहोरिने गरेको छ।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक बङ्गालीबाट किनेर हेर न।
2: लौ त, म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-5635-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
9: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: किराले खाएको दाँत निकाल्ने,
11: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
10: खाली ठाउँमा दाँत राख्ने,
11: दाँतको जरैदेखि उपचार गर्ने,
10: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
11: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, घोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-5905-466, 98-29-81-55।
13: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
13: बाङ्गा टिङ्गा दाँत मिलाउने,
11: शल्यक्रिया गरेर दाँत निकाल्ने,
13: खाली ठाउँमा दाँत भर्ने,
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
13: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5905-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरण पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही।

0: दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847 भर्ना सम्बन्धी सूचना
1: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-560-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
3: सीता के भयो तिमीलाई? घुम्फोर बसी छु।
4: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
3: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। रेडियो कार्यक्रम लागू छ शिक्षामा म कार्यक्रम प्रस्तोता बसन्त पुन उपस्थित भएको छु। लागू छ दूरदर्शन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू छ शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हायो एफएम 103.5 मेगाहर्ज लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर, परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमई, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्दछ। लागू औषधको धरात सबैले थाहा पाउनै पर्ने कुराहरू पुस्तकबाट हामीले लिएका छौं यो सामग्री र यसलाई यो पुस्तकका लेखक हुनुहुन्छ बसन्तराज कुंवर। मानिस नजानिदो रूपमा लागू औषधको दुर्व्यसनमा कसरी बन्न पुग्छ भन्ने सामग्री हामीले आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ भने लागू औषध नियन्त्रण, न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा प्रस्तुत गर्दछौ। श्रोताहरू, अब शुरू गरौं आजको मुख्य विषयवस्तु। मानिसले जुनसुकै कारणले लागू औषधको सेवन गर्ने गरेको किन नहोस्, ऊ त्यस वस्तुको दुर्व्यसनी भने हुन चाहँदैन। तर पनि संसारमा यसको धरापमा परेर दुर्व्यसनी कहलिन बाध्य भएका लाखौं करोड़ौं मानिसहरू छन्। उनीहरूले आफ्नो वरिपरि कैयौं मानिसहरू दुर्व्यसनी बन्न पुगी दुःख पाइरहेका पनि देखेका हुन्छन्। तर यो कुरा थाहा पाउँदा पाउँदै पनि आफै दुर्व्यसनी बन्न बाध्य भएका छन्। हेर्दा र सुन्दा यो स्थिति मूर्खताको हो कि जस्तो लाग्छ, तर यसको भित्री कुरा भने अझै गहिरो हुन्छ जुन साधारण व्यक्तिले बुझ्न र देख्न सक्दैनन्। हुन्छ के भने शुरूमा जो व्यक्तिले लागू औषध लिने गरेका हुन्छन् उनीहरूले त्यसले आफूलाई दुर्व्यसनी बनाउँछ भन्ने कुराको कल्पना पनि गरेको हुँदैनन्। बरू त्यो वस्तुले आफूलाई कुनै कोणबाट सहयोग गरिरहेको ठानिरहेका हुन्छन्। उदाहरणका लागि, जन्मदिन मनाउन साथी कहाँ पुगेको कुनै व्यक्तिलाई त्यो साथीले रमाइलो गरौं भन्दै रक्सी सेवन गर्न दियो भने पिउनेहरूले रक्सीले आफूलाई रमाइलो गराएको ठानिरहेका हुन्छन्। त्यस्तै कुलत स्कूल गएको कुनै विद्यार्थीलाई कसैले गाँजा खान दिँदै यो वस्तुले तिमीलाई आनन्दित तुल्याउँछ भन्यो र त्यही विश्वासमा परे उसले गाँजा सेवन गर्दा आनन्द भएको अनुभव गरेको पनि हुन सक्छ। त्यस्ता रक्सी सेवन गर्ने र गाँजा सेवन गर्ने व्यक्तिहरूलाई तपाईँहरूले यी वस्तु किन लिनुभयो भनी प्रश्न गर्दा उनीहरूले मैले यी वस्तु दुर्व्यसनी हुन लिएको हुँ भनेर कदापि भन्ने छैनन्। बरु रमाइलो गर्न वा आनन्दित हुन लिएको हुँ भनी भन्न सक्छन्। भन्न खोजिएको के हो भने शुरूमा लागू औषध लिँदा सेवनकर्ताले त्यो वस्तुलाई सहयोगी र फाइदाजनक वस्तु नै ठान्दछन्, तर जब ऊ दुर्व्यसनको दलदलमा पर्छ तब मात्र यो वस्तुले रमाइलो वा आनन्द दिने होइन रहेछ, बरु जीवन बर्बाद गर्ने रहेछ भन्ने बुझ्दै जाने गर्छ। आखिरमा लागू औषधले कसरी मानिसलाई निस्कनै नसक्ने गरी दुर्व्यसनको दलदलमा फसाउँछ त भन्ने कुरा धेरैका लागि कौतूहलको विषय हुन सक्छ। वास्तविक कुरा के हो भने लागू औषध शरीरमा प्रवेश गर्ने बित्तिकै चरणबद्ध रूपमा अनेकौं समस्याहरू आउन थाल्छन् र ती समस्या हरूलाई व्यवस्थापन गर्न लागू औषध नै चाहिन्छ भन्ने पीड़ित व्यक्तिलाई भ्रम पर्न सक्छ थाल्छ, जुन लागू औषधले उसको जीवनमा नयाँ नयाँ समस्या सिर्जना गरेको हुन्छ। त्यसलाई नै उसले यी ती समस्याको समाधान ठान्न थाल्दछ र ऊ झनझन दुर्व्यसनको दलदलमा फस्न पुग्छ। उदाहरणका लागि लागू औषधकै कारणले उसलाई निद्रा नपर्ने समस्या हुन थाल्छ, तर उसले निदाउनका लागि लागू औषध नै चाहिन्छ भन्ने विश्वास पाली झन बढी सेवन गर्न थाल्छ। सोही कारणले कसैले वैवाहिक सम्बन्ध विच्छेद हुन पुग्छ र त्यसको पीड़ा बिर्सनको लागि पनि उसलाई लागू पदार्थ चाहिन्छ भन्ने भ्रम पर्न सक्छ र त्यसैको कारणले ऊ झन बढी लागू औषधको प्रयोग गर्न थाल्छ। त्यसैले कुनै पनि व्यक्ति एकै दिनमा दुर्व्यसनी बन्छ भन्ने होइन र सबै लागू पदार्थ खाने व्यक्तिहरू दुर्व्यसनी अवस्थामा पुग्छन् नै भन्ने पनि छैन। जो यो अवस्थामा पुगेका हुन्छन् उनीहरू धेरै चरण पार गरेर मात्र त्यहाँ पुगेका हुन्छन्। यही कुरालाई चरणबद्ध रूपले बुझ्न जरूरी छ। लागू औषध सेवन गर्नेका विभिन्न चरणहरू छन्। ती चरणहरू मध्ये पहिलो चरण व्यक्ति कुनै कारणवश लागू औषध लिन पुग्छ, त्यसपछि उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ। दोस्रो चरणमा तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्दछ। चौथोमा ऊ निद्राको समस्यामा पर्छ। जब लागू औषध सेवन गर्ने हुन्छ त्यसपछि उसको निद्रा पर्न छोड्दछ र त्यसपछि पाँचौं चरणमा तल तल लाग्ने समस्याले सताउन थाल्छ, त्यो जुनसुकै लागू पदार्थ होस्। छैटौं चरणमा उसलाई हरेक दिन पैसाको आवश्यकता पर्छ र पैसाले थप दुर्व्यसनी बन्न सहयोग गर्छ। सातौं चरणमा पैसा जुटाउन ऊ अनैतिक कार्य गर्न थाल्छ र त्यो बानीले उसलाई दुर्व्यसनी हुन थप मद्दत गर्दछ। पैसाका लागि उसले थुप्रै अनैतिक कार्यहरू गर्दछ। आफूसँग भएको सम्पत्ति सिद्धाउने, माग्ने, ढाँट्ने, ठग्ने, चोर्ने, लुट्ने, बगली मार्ने, पैसा लिएर अपराध गर्ने, यो चाहिँ लागू औषध सेवन गर्नका लागि पैसा चाहिने भएको हुनाले पैसा प्राप्तिहरू गर्दछ। आफै लागू औषधको कारोबार गर्ने, भावनात्मक ब्ल्याकमेल गर्ने, धन सम्पत्तिको क्षति गर्ने, यो चाहिँ पैसाको लागि गर्ने अनैतिक कार्यहरू हुन्। त्यसै गरी आठौं चरणमा आत्मसम्मानमा गिरावट आई सम्मान गर्ने खुबीमा कमी आउँदै जान्छ र त्यसपछि ऊ झनझन लागू औषध लिनुपर्ने बाध्यतामा पुग्छ। जब ऊ लागू औषध सेवन गरेको नवौं चरणमा पुग्छ, असफलतै असफलताबाट घेरी पीड़ा बिर्सन लागू औषधको शरणमा पर्छ र उसले पीड़ा अनुभव गर्न नसक्नाले असफलता निम्तिन्छ। लट्ठिएको चेतनाले अनुभूति गर्न सक्दैन र व्यक्ति झनै असफल हुन्छ। निर्णय गर्न नसक्नेलाई असफलता हात लाग्छ, असफलताले झनै दुर्व्यसनी बनाउँछ, झन उसलाई निकै ठूलो समस्यामा पुग्छ र निष्कर्षमा पुग्न नसक्नाले थप असफलता निम्ताउँछ र थप असफलताले दुर्व्यसनी बनाउँछ। जब शरीर लट्ठिन्छ तब उसलाई फेरि लागू औषध चाहिन्छ र अब लागू औषध सेवन गर्ने व्यक्ति शुरूमा उसले कुनै पनि कारणले यसले फाइदा गर्छ भनेर लिएको कारणले ऊ दशौं चरणमा पुग्दा खराब संगतले ऊ चाहेर पनि दुर्व्यसनको दलदलबाट बाहिर निस्कन असमर्थ हुन्छ। त्यसपछि एघारौं चरणमा पुग्दा नैतिकताको कमीले हुने अविश्वासको कारण ऊ झन दुर्व्यसनी बन्न पुग्दछ। बाह्रौं चरणमा पुग्दा व्यवस्थापन क्षमताको अभावका कारण जीवनस्तर खस्किन गई थप दुर्व्यसनमा पर्दछ। तेह्रौं चरणमा ऊ खुशी हुन नै सक्दैन र चौधौं चरणमा पुग्दा सहारा विहीन हुन पुगी एकमात्र सहारा लागु औषधलाई नै मानी झनै दुर्व्यसनको कुचक्रमा पर्दछ। यस्ता विभिन्न चरणहरूमा पुगेर मात्रै लागु औषधको दुर्व्यसनमा मानिसहरू फस्दछन्। शुरूमा यसले फाइदा हुन्छ भनेर खाएको चीजले जब विभिन्न चरणहरूमा पुग्दै गर्दाखेरि दुर्व्यसनबाट निस्कन व्यक्तिलाई निकै गाह्रो पर्दछ। सर्वप्रथम शुरूमा कसरी शुरू गर्दछ त लागु औषध लिने मान्छेले भन्दा सबैभन्दा पहिले मानिसले खराब संगत मनोरञ्जन गर्ने चाहना रोग वा अन्य कुनै कारणबाट लागु औषधि लिन पुग्छ। उसले सेवन गर्ने रक्सी गाँजा ब्राउन सुगर लठ्याउने औषधिहरू वा कुनै पनि प्रकारका प्राकृतिक वा कृत्रिम चीज वस्तु हुन सक्छन्। यी औषधि उसले मुख नाक र रगतको माध्यमबाट शरीरभित्र प्रवेश गराउँछ। अध्ययनबाट के देखिएको छ भने मानिसले या त पीड़ा कम गर्न या त समस्याबाट मुक्ति पाउन या वरिपरिको वातावरणमा आफूलाई सजिलो बनाउन वा साथीभाइको अनुरोधलाई इन्कार गर्न नसकी नशा लिने गर्दछन्। यसरी लिएको लागु पदार्थ योजनाबद्ध रूपले उसलाई खुवाइएको पनि हुन सक्छ वा ऊ आफैले उत्सुकता मेटाउन वा कुनै समस्या समाधान गर्न लिएको पनि हुन सक्छ। मानिसले जुनसुकै कारणले लागु औषध प्रयोग गर्न थालेको भए पनि उसलाई दुर्व्यसनी बनाउने पहिलो चरणको कार्य यही हो। शुरूमै उसले लागु औषध नलिएको भए उसलाई दुर्व्यसनी बन्नु पर्दनै थियो। त्यसैले दुर्व्यसनी बन्ने पहिलो चरण भनेको कसैले लागु औषध चाख्न पुगेको अवस्था नै हो, अर्थात कुनै पनि कारणले लागु औषध लिनु भनेको दुर्व्यसनको दुनियाँमा प्रवेश गर्ने पहिलो पाइला हो। त्यसपछि दोस्रो चरणमा अब उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ। मानिसले लागु औषधको प्रयोग गर्दा बुझेर वा नबुझेर विषपान गरिरहेका हुन्छन्। लठ्याउने औषधिहरू विष समान हुने गर्दछन्, जस्तो कि सर्पको विषले पनि मान्छेलाई लठ्याउँछ, गाँजाले पनि लठ्याउँछ। सर्पको विषबाट पनि औषधि बनेको हुन्छन्। यस्ता विष लिने बित्तिकै मानिसको शरीरमा भएका पोषक तत्वहरू नष्ट हुन्छन्। उसले खानाबाट प्राप्त गर्ने पोषक तत्व नाश हुने बित्तिकै उसको मांसपेशी बोसो बन्ने प्रक्रिया पनि अवरोध गराउँछ। फलस्वरूप ऊ दुब्लाउन थाल्छ। रमाइलो वा समस्या बिर्सन प्रयोग गरेको लागु पदार्थले दुब्लो बनाउने र कमजोर बनाउने गरेपछि उसको जीवनमा थप नयाँ नयाँ समस्याहरू आउन थाल्छन्। लागु औषधको प्रवेशले मानिसको शरीरमा भएका झण्डै 14 प्रकारका पोषक तत्वहरू अर्थात भिटामिन तथा मिनरल्सहरू नष्ट हुन्छन्। त्यसरी नष्ट हुने पोषक तत्वहरूमा भिटामिन B1, B2, भिटामिन B3, B6, B12, भिटामिन C, भिटामिन D, भिटामिन K, बोटिन, फोलिङ एसिड, फोस्फोरस, क्याल्सियम, म्याग्नेसियम, आइरन, एसिडो फिलस, पोटासियम, स्विनजाइम र जिंक लगायतका हुन्छन्। लागु औषधको प्रयोगबाट व्यक्तिको शरीरबाट पोषक तत्वहरू नष्ट भएपछि उसलाई रक्त अल्पता, डिप्रेसन, थकान, कमजोरी, हृदय रोग, उच्च रक्तचाप, मांसपेशी पीड़ा, दाँतको समस्या, चिन्ता, पाचन प्रणालीमा बाधा आदि शारीरिक मानसिक समस्याले सताउन थाल्दछ। रमाइलो हुन्छ भनेर लिएको वस्तुले नै उसलाई थकान र डिप्रेसनमा पारेपछि उसलाई त्यो अवस्था मन पर्दैन र फेरि फुर्तिलो हुन लागु औषधकै सहारा लिन पुग्छ। कुनै पनि व्यक्तिले लागु पदार्थ प्रयोग गर्न थालेपछि बिस्तारै उसको शरीरको चमक हराउँदै जान्छ। रातमा धेरै रक्सी पिएको व्यक्ति भोलिपल्ट बिहान अबेरसम्म उठ्न नसक्ने वा शिथिल देखिन्छ। यो अवस्था पोषक तत्व नष्ट भएकै कारणले आएको हो। लागु औषधले मलाई शिथिलताबाट बाहिर आउन मद्दत गर्दछ भन्ने विश्वासमा परि ऊ फेरि प्रयोग गर्न थाल्छ र दुर्व्यसनको दुनियाँमा प्रवेश गर्छ। यो नै व्यक्ति दुर्व्यसनी बन्ने दोस्रो चरण हो। तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्छ। जब लागु औषध सेवन गरेको कारण शरीरका पोषक तत्वहरू नष्ट हुन्छन् तब शरीरलाई चाहिने आवश्यक मात्रामा चाहिने जति शक्ति हुँदैन। जसरी नयाँ ब्याट्री टर्च लाइटमा राख्दा झलमल्ल प्रकाश दिन्छ र ब्याट्री कमजोर हुँदै गएपछि मधुरो हुँदै जान्छ, त्यसै गरी शरीरलाई आवश्यक पर्ने शक्ति नभएको कारण व्यक्तिको शरीरको चमक, स्फूर्ति र जाँगर पनि कम हुन थाल्छ। शरीरमा आवश्यक शक्ति कम भएपछि जीवले थप शक्तिको माग गर्छ, जसको फलस्वरूप जीव दुख्छ उठ्ने समस्या देखा पर्छ। जसरी खेल खेलिसकेपछि वा पहाड़ चढ़िसकेपछि शक्ति खर्च भई जीव दुख्छ, त्यस्तै गरी लागू पदार्थले शक्ति नष्ट गरिदिएपछि पनि सेवनकर्ताको जीव दुख्न थाल्छ। शरीरका हाडलाई मजबूत पार्ने तत्वहरू नष्ट हुने भएकाले भित्रभित्रै हड्डी दुखेको अनुभव पनि हुन्छ। प्रयोगकर्ता शारीरिक एवं मानसिक तवरले थकित पनि हुन पुग्छ र शरीरलाई उठाउने चलाउने शक्ति नभएका कारण धेरै समयसम्म सुतिरहन खोज्छ। यस्ता व्यक्तिहरू बिहान अबेरसम्म सुतिरहने गर्छन्। रमाइलो हुन्छ वा समस्या बिर्सन मद्दत गर्छ भनी सेवन गरेको लागू औषधले जीव दुखाउने र शिथिल बनाउने नयाँ समस्या ल्याएपछि सेवनकर्ता अन्योलमा पर्न थाल्छ र यो नयाँ समस्याबाट कसरी निस्कने होला भनेर झनै उल्झनमा पर्छ। लागू औषध सेवन गरेका कारणले जब मानिसको शक्ति नष्ट भई जीव दुख्न थाल्छ तब त्यस व्यक्तिले त्यो नयाँ समस्याबाट छुटकरा पाउन चाहन्छ। लागू पदार्थ सेवन गरेको कुरा उसले परिवार वा चिकित्सकलाई भन्न सक्दैन, त्यसैले आफ्नो पीड़ाको समस्या सम्बन्धमा सेवन गर्ने साथीसँग सल्लाह लिन सक्छ। त्यो साथीले ज्ञान नभएर वा बदनियतपूर्वक झन फसोस भन्ने दुराशय राखी जीवको दुखाई लागू औषधले नै ठिक पार्छ भनेर गलत सल्लाह दिन सक्छ। वास्तवमा जुन लागू औषधले पोषक तत्व नष्ट गरेको कारण उसको जीव दुखेको हुन्छ, त्यतातिर ध्यान नदी साथीभाइको लहर लहरमा त्यही विष समान लागू पदार्थ पीड़ाबाट मुक्ति पाउन प्रयोग गर्न थाल्छ। उत्सुकतामा लागू औषध सेवन गर्दा उसले जीव दुखाउने समस्या ल्याउला भनेर उसले कल्पनै गरेको हुँदैन। यो नौलो समस्याबाट निस्कनु उसको लागि नयाँ चुनौती थपिन्छ। यो पीड़ाबाट मुक्ति पाउन उसले अरूको सल्लाहमा आफूले सेवन गरिरहेको वा नयाँ कुनै प्रकारको लागू औषध लिन्छ। त्यसपछि चेतनाले काम गर्न छोड्छ र शरीरले पीड़ा थाहा पाउँदैन। त्यस बेला एकछिनको लागि उसलाई भ्रम पर्छ कि मेरो शरीरमा भएको पीड़ा निको पार्ने औषधि त यही पो रहेछ। यही विश्वासले ऊ झनझन लागू औषधप्रति निर्भर हुँदै जान्छ, तर वास्तवमा के भएको हुन्छ भन्ने हरेक पटकको सेवनमा उसले थप शरीरको पोषक तत्व नष्ट गरी नै रहेको हुन्छ। आदरणीय श्रोताहरू, हामीले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। यसलाई हामीले लिएका छौं लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने पुस्तकबाट र यसका लेखक हुनुहुन्छ बसन्तराज कुँवर। मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ। प्रत्येक पटक जब लागू औषधले औषधमा 5-6 घण्टामा असर छोड्छ तब उसले अझै भिटामिन तथा मिनरल नष्ट गरेका कारणले थप पीड़ाको अनुभव गर्छ। तब स्थिति यस्तो आउँछ कि नशामा नहुने बित्तिकै उसको जीवले पीड़ा महसुस गर्छ र पीड़ा महसुस नहोस् भन्नका लागि ऊ हरेक पल नशामै रहन बाध्य हुन पुग्छ। स्थिति अब यस्तो हुन्छ कि ऊ चाहेर पनि नशा छोड्न सक्ने अवस्थामा हुँदैन। एकातिर लागू औषध नलिँदा शारीरिक पीड़ा खप्नुपर्ने, अर्कोतिर लागू औषध प्रयोग गरेमा मानसिक पीड़ा खप्न नपर्ने, यी दुई विकल्पहरूमा उसलाई लागू औषध सेवन नै ठिक लाग्न थाल्छ र कसैले सम्झाए पनि ऊ त्यो छाड्न तयार हुँदैन। मानिसलाई दुर्व्यसनी बनाउने एउटा प्रमुख कारण उसको शरीरमा नष्ट भएको शक्ति र त्यसबाट उत्पन्न भएको पीड़ाको समस्या नै एक हो। पीड़ा व्यवस्थापनको नाममा उसले त्यो चीज प्रयोग गर्दै जान्छ, यस क्रममा झनझन दुर्व्यसनी हुँदै जान्छ। यो नै व्यक्ति दुर्व्यसनी बन्ने तेस्रो चरण हो। आदरणीय श्रोताहरू, हामीहरूले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानेको रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। कुनै पनि व्यक्तिले म दुर्व्यसनी अवस्थामा पुग्छु भनेर लागू औषध प्रयोग गरेको हुँदैन, तर ऊ नजानेको ढंगले बिस्तारै बिस्तारै दुर्व्यसनी बन्न पुग्छ। यसरी दुर्व्यसनी अवस्थामा पुग्ने क्रममा पहिलो उसले निद्रा र पीड़ाको समस्या झेल्नुपर्ने हुन्छ। त्यसको समाधानको लागि लागू औषध लिनुपर्छ भन्ने भ्रममा पर्दा अनैतिक काम गर्नुपर्ने हुन्छ। अनैतिक कामले ल्याएको आत्मबलको गिरावटलाई ढाकछोप गर्न लागू औषध नै चाहिन्छ भन्ने भ्रममा पर्दा तलतलको समस्याबाट गुज्रिनुपर्ने अवस्था आउँछ। तलतल मेटाउन खोज्दा काम धन्दा अध्ययन गुमाउनु पर्छ। अध्ययन व्यवसायमा आएको असफलताहरू बिर्सन लागू औषध लिँदै जाँदा अनैतिक व्यक्तिको जंगुलमा पर्नुपर्ने हुन्छ, नशामा भएकाले परजीवी जीवन बिताउन बाध्य हुनुपर्छ र अन्तमा खुशी हुनलाई पनि लागू औषध चाहिन्छ भन्ने अवस्थामा पुग्नुपर्छ। जुन बिन्दुमा पुगेपछि व्यक्ति त्यसको धरापबाट चाहेर पनि बाहिर निस्कन असमर्थ हुन पुग्छ। यही अवस्था नै दुर्व्यसनको अवस्था हो र यो अवस्था एकै दिनमा नआए बिस्तारै बिस्तारै आउँछ। यो भयानक धरापमा नपर्ने तरिका भनेकै लठ्याउने चीज वस्तुबाट टाढै रहनु हो। आदरणीय श्रोताहरू, आज हामीले मानिस कसरी नजानिँदो रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्रीलाई मुख्य विषयको रूपमा लियौं, प्रस्तुत गर्यौं। जुन सामग्री हामीले लिएका थियौं, लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने कुराहरू भन्ने पुस्तकबाट, र यो पुस्तकलाई लेख्नु भएको थियो यसका लेखक हुनुहुन्छ बसन्तनाथ कुमार। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, मेरो नाम देवबहादुर बुढा मगर, म शिक्षक र यो अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि बच्चाहरू बढी यो लागू औषधमा फसेको देखिन्छ र यो लागू औषध भन्दा बित्तिकै पनि अब चुरोट बिडी अनि त्यसपछि यो सुर्ती खैनी खाने कुरामा पनि अब लागू औषध नै जोडिनु भएको हुनाले अब कतिपय स्कूलहरूमा विद्यार्थीहरूको पढाइको अवस्था एकदम कमजोर देखिन्छ। ताकि उसले स्कूलमा आइसकेपछि उसको अवस्था नै अलि बेग्लै खालको हुन्छ, उसको नै स्थिति नै अलिक बेग्लै खालको हुन्छ। त्यसले गर्दाखेरि उसको पढाइतिर अलिकति उमिलिराखेका हुँदैन, पढाइ अलि कमजोर भइराखेका हुन्छ। र यसको समाधानको उपायमा उपाय खोज्दै गर्दाखेरि विशेष गरी पहिलो त प्राथमिकता त अब घर परिवारलाई नै जान्छ। घर परिवारबाट राम्रो गाइडेन्स भयो भने सायद त्यो विद्यार्थी त्यो व्यक्ति सुध्रिन सक्छ। र प्लस अब यदि त्यो व्यक्तिले स्कुलमा पढ्छ भने अब परिवार अनि त्यसै गरी साथीभाइको सङ्गत अनि त्यसपछि शिक्षक अनि परिवार र शिक्षक अनि विद्यार्थी भएर सबैको उसमा समायोजनमा त्यसको समस्या समाधान गर्न सकिन्छ।
2: नमस्कार, म निरजा पोखरेल, डाङ महिला जेसिसको वर्ष 2017 को अध्यक्ष। यो लागू औषध दुर्व्यसन सम्बन्धी समस्याको समाधान गर्दा के गर्नुपर्छ भन्नुपर्दा सबभन्दा पहिले त सरकारी स्तरबाटै यसलाई चासो दिएर सरकारी स्तरबाटै कार्यक्रमहरू, सचेतनामूलक कार्यक्रमहरू एकदमै धेरै चलाउनु पर्ने आवश्यकता देखेको छु मैले। यो गैर सरकारी निकायहरूबाट भइराखेको छ अहिले धेरै यो जनचेतनामूलक कार्यक्रमहरू, यसमा सरकारी स्तरबाट धेरै सहयोग पाइएको छैन। यस्ता कार्यक्रमहरू हामीहरू माग गर्न जाँदा निकै नै गाह्रो भएको छ। हामीहरूले दाङ महिला जेसिसले त सौजन्य जुटाएर पनि दुईटा स्कुलमा लागू औषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिसकेको छ। हामीहरूले प्राय सौजन्य जुटाएर नै गरेका छौँ। सरकारी निकायहरूमा जाँदा हामीहरूलाई ज्यादै नै गाह्रो भएको छ। हामीहरूले गर्छौँ भनेर अगाडि बढिसकेका छौँ, लागू औषध दुर्व्यसनलाई कसरी निर्मूल पार्ने भन्ने सोचमा छौँ, तैपनि हामीहरूले असरका कारण सकिरहेका छैनौँ। यसमा विशेष बसन्त सर अझ लागिराख्नु भएको छ, उहाँले पनि सौजन्य मार्फत नै गरिराख्नु भएको छ धेरै। उहाँहरूसँग पनि आय स्रोतको कुनै बाटो छैन। यसको लागि अब कसरी पहल चाल्ने हो सम्पूर्ण निकायहरूले चाल्न म अनुरोध पनि गर्दछु। र विशेष त हाम्रा भाइ बहिनीहरूका आमा बुवालाई बढी सचेत गराउनु पर्छ कि भन्ने धारणा मेरो छ। पहिलो प्राथमिकता त उहाँहरूलाई नै दिनुपर्छ जस्तो लागेको छ। बच्चा बच्चीहरूलाई त हामीहरूले धेरै दिइरहेका छौँ, तर त्यति बच्चा बच्चीहरूलाई मात्रै दिएर अझै त्यसको समाधान हुने जस्तो हामीहरूले देखेका छैनौँ। त्यसकारण अब बुवा आमाहरूलाई कसरी दिने, के गर्दा उहाँले उपयुक्त हुन्छ, उहाँहरूलाई कसरी जुटाउने, कसरी प्रशिक्षित गराउने, उहाँहरूले आफ्ना छोराछोरीहरूलाई कसरी ख्याल गर्ने त अब भन्ने कुरातिर प्रशिक्षणहरू सचेतना दिन जरुरी ठानेको छ।
0: तपाईहरुका पनि लागुऔषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरु छन् भने जुनसुकै समयमा 9847781849 मा डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस छ drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847781849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 0825608454 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घुराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता वसन्त पुन एक साताको लागि बिदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: यो दाँत दुखेर
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
4: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
13: प्रवेश परीक्षा चौबिस गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 9858-35990, 9858-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
16: हाम्रा विशेषताहरू:
15: उत्कृष्ट शैक्षिक वातावरण,
16: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
15: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
16: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
17: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
18: सम्पर्क फोन 081-536-086
15: र मोबाइल नम्बर 9840-96-600, 9850-86-36-086 र 9841-72-273।
19: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। कर्णाली प्रदेशको सल्यान जिल्ला टिमुर उत्पादनका लागि परिचित मानिन्छ। यहाँ उत्पादन हुने टिमुर बिक्रीबाट किसानहरूले वार्षिक करोड़ रूपियाँ आमदानी गर्ने गरेका छन्। माग र मूल्य दुवै राम्रो भए पनि गुणस्तर, मूल्य निर्धारण र बजार व्यवस्थापनमा एकरूपता नहुँदा किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो रहँदै आएको छ। यही अवस्थालाई सुधार गर्ने उद्देश्यले सल्यानमा अर्ग्यानिक टिमुर उत्पादन तथा एकद्वार बजार व्यवस्थापन अभियान शुरू गरिएको छ। छत्रेश्वर गाउँपालिका वडा नम्बर 2 अपिस्टा नेपाल संस्थाको आयोजना तथा वडा कार्यालयको सहजीकरणमा अर्ग्यानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। शुक्रबार आयोजित कार्यक्रममा स्थानीय टिमुर उत्पादक किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा किसानलाई अर्ग्यानिक विधिबाट टिमुर उत्पादन गर्ने तरिका, गुणस्तर व्यवस्थापन, संकलन प्रक्रिया तथा बजार व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो। साथै उत्पादनदेखि बिक्रीसम्म एउटै मापदण्ड अपनाएर बजारमा प्रतिस्पर्धी र विश्वासिलो उत्पादन पुर्याउने विषयमा समेत छलफल गरिएको वडा अध्यक्ष प्रेम बहादुर नेपालीले जानकारी दिनुभयो। किसानले उत्पादन गरेको टिमुरलाई एकदर प्रणाली मार्फत संकलन गरी समान मापदण्ड र समान मूल्यमा बिक्री गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सल्यानमा विशेष गरी छत्रेश्वरी, कुमाक, त्रिवेणी, सिद्धकुमाक, बागसर तथा बनगाड कुपिण्डी नगरपालिका क्षेत्रमा प्राकृतिक रूपमा टिमुर पाइने र पछिल्ला वर्षहरूमा व्यावसायिक खेती समेत विस्तार हुँदै गएको छ। पुरातात्विक स्थल बुद्धको जन्म भएको ठाउँ गोटिहवा स्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढ़ेको छ। स्तम्भ भएको ठाउँमा पानी निस्किने निकास नभएपछि हरेक वर्ष वर्खाका बेला यस्तो अवस्था देखा पर्ने गरेको हो। बुद्धको जन्मस्थलको प्रमाण स्वरूप ऐतिहासिक महत्व बोकेको गोटिहवा स्थित अशोक स्तम्भ अल्पत्र अवस्थामा छ। अशोक स्तम्भ यसरी अल्पत्र हुँदै जाँदा यस क्षेत्रको पुरातात्विक महत्व समेत संकटमा पर्दै गएको हो। कपिलवस्तुको यो गोटिहवा गाउँमा बुद्धको जन्म भएको प्रमाणित आधार पनि यो अशोक स्तम्भ हो। यस क्षेत्रमा ईसापूर्वदेखि 4 शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसकै क्षेत्रबाट उत्खनन गरिएका अवशेषहरूबाट प्रमाणित भएको पुरातात्विकविदहरू बताउँछन्। लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य राजेश गेवालीले बुद्धको जन्मस्थल प्रत्येक वर्ष वर्षातको समयमा डुबानमा पर्दै आएको बताउनुभयो। लुम्बिनी विकास कोष कपिलवस्तु सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले अशोक स्तम्भ डुबानमा पर्न नदिनका लागि कोषले तत्कालै आवश्यक जनशक्ति प्रयोग गरी पानीलाई निकास गर्ने योजना बनाएको जानकारी दिनुभएको छ। यस बर्खामा पनि पानी जमेर करिब 11 फुट लामो स्तम्भको माथिको 1 फुट भाग मात्र देखिएर बाहिर आएको पनि वडा अध्यक्ष चौधरीले बताउनु भएको छ। 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ नीरज विक्रम शाह सहित 3 जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरज विक्रम शाह, उहाँकी पत्नी सुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहनु भएको छ। उहाँहरूलाई नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैंकमा 3 अर्ब 20 करोड़ 11 लाख रूपियाँ भन्दा बढ़ीको घोटाला गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगंज स्थित वाणिज्य इजलासमा 109 जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। सोही प्रकरणमा शुरूमै पक्राउ पर्नुभएका बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय सहित पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र वित्र शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगंजको वाणिज्य इजलासले पूर्वपक्षका लागि नेपालगंज कारागार चलान गरेको थियो।
मुगु र हिमला जिल्लालाई जोड्ने कर्णाली नदीमाथि दोमुखमा बेलीब्रिज निर्माण हुने भएको छ। लामो समयदेखि मोटरेबल पुल निर्माण कार्य अलपत्र रहेको बेला तत्कालका लागि बेलीब्रिज जडान प्रक्रिया अघि बढेसँगै पुल निर्माणको बाटो खुलेको हो। दुई जिल्लाको सिमाना दोमुखमा बेलीब्रिज निर्माणको काम तत्काल अघि बढ्ने स्वरूप गाउँपालिकाका मुगु का अध्यक्ष धर्म बहादुर शाहीले बताउनुभयो। बेलीब्रिज जडानका लागि आवश्यक संरचना निर्माण जडान तथा ढुवानी खर्च गाउँपालिकाले बेहोर्ने प्रतिबद्धता सहितको प्रस्ताव सड़क विभागमा पेश गरिएको थियो। उक्त प्रस्ताव साउन 20 गते स्वीकृत भएपछि बेलीब्रिज निर्माणको काम अघि बढ़ेको अध्यक्ष शाहीले बताउनु भएको छ। यसअघि कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायको समन्वयमा हुम्लाको खरपुनाथ गाउँपालिका अन्तर्गत चुवा खोलामा रहेको कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा 2083 साउन 14 गते सहमति भएको थियो। लामो समयदेखि दोमुखमा मोटरेबल पुल निर्माण कार्य अल्पत्र परिरहेका बेला दुई जिल्लाका स्थानीयलाई तत्काल यातायात सेवा सहज बनाउने उद्देश्यले बेलीब्रिज निर्माण गर्न लागिएको हो। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जनरल स्टोरबाट सामान किन्नु भएको थियो। जोशीले गएको सन् 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन ब्याङ्किङ मार्फत क्यूआर स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। यस्तै हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1 र 1 लाख रूपियाँको विजेता र 1 जना 10 लाख रूपियाँ विजेता उपभोक्ता छनौट गर्नु भएको थियो। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरिएका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेश भएका उपभोक्ता यस कार्यक्रममा सहभागी रहेका थिए। उपहार हरेक महिनाको 16 गते र महिनाको अन्तिम दिन घोषणा हुने मन्त्रालयले जनाएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल लुम्बिनी कोशी र मध्य प्रदेशका पहाड़का एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखा अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थान मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसै गरी कोशी र बागमती प्रदेशका पहाड़ी भागका धेरै तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना रहेको छ। त्यसै गरी आज राति देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन कृषि स्वास्थ्य सेवा पर्यटन पर्वतारोहण तथा सड़क र हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खुराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
5: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: वन पार्लर में
1: वाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
2: मैले मेरो मुट्टु गुट्टु भराउलाई सुटेको छु मेरी छोरीले दुःख नपा
3: एफएक्स सिनेमा कोराई दस कौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
4: तेरो अवस्था चिके बाँकी के हो
5: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याउ पचक
6: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना
7: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
14: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
14: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू
10: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
16: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिन द्वारा आरसीटी गर्ने,
16: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
16: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
16: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
10: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
4: सम्पर्क फोन 082592079, मोबाइल नम्बर 98478010030 र 98229554555।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
6: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: पिसाब पोल्ने समस्या,
6: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
8: पाठे घरमा मासु पलाउने,
6: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082592410, मोबाइल नम्बर 98478893 र 98095812871।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98435008804, 98435008804, www.pashupatiicare.com।
11: सीता के भयो तिमीलाई, घुम्छौ बसी छौ
12: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन, अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया।
15: बालबालिकाको न्यूरो सर्जरी
14: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-582-93-98-78-18-17
20: मध्यपश्चिम ट्राङ्क्याक। यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले विशेषज्ञ आँखा स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकामै निशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले संचालित शिविरको पहिलो दिन हिजो शुक्रबार 290 जना नागरिकले सेवा लिएका हुन्। कपुरकोट गाउँपालिकाको आयोजना तथा राति आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा वडा नम्बर 5 स्थित रिम स्वास्थ्य चौकीमा शुक्रबार आयोजित शिविरमा 169 पुरूष र 121 जना महिला गरी 290 जनाले आँखा परीक्षण गराएका छन्। नेत्र सहायक सुरुचि बुढा थोकीका नेतृत्वमा रहेको प्राविधिक टोलीले बिरामीको आँखा परीक्षण गरिरहेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालका अनुसार पहिलो दिनको शिविरमा 26 जनामा मोतीबिन्दुको समस्या पहिचान भएको छ भने 60 जनालाई निशुल्क चश्मा वितरण गरिएको छ। त्यसै गरी 177 जनाको सामान्य आँखा परीक्षण गरिएको छ भने जटिल समस्या देखिएका 34 जनालाई थप उपचारका लागि प्रेषण गरिएको उहाँले जानकारी दिनुभएको छ। शनिबार वडा नम्बर 2 स्थित गर्पा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। दुवै शिविरमा मोतीबिन्दुको समस्या पहिचान भएका तथा पालिकाभित्रका अन्य मोतीबिन्दुका बिरामीका लागि आइतबार साउन 24 गते कपुरकोट आधारभूत अस्पतालमा निशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। राउटे समुदायको 65 वर्षीय फलाटो शाहीको मृत्यु भएपछि अब कुल जनसंख्या 132 भएको छ। राउटे समुदायका मुखिया मध्येका प्रकाश शाहीकी आमा फलाटोको दीर्घ रोगका कारण नियमित औषधि सेवन गरिरहेकै अवस्थामा बिहिबार मृत्यु भएको हो। हाल राउटे समुदाय पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका 9 खानी खोलामा बस्दै आएका छन्। फिरन्ते जीवन बिताउने यो समुदाय समयमै रोगको उपचार नगर्दा मृत्युको जोखिम बढ़ेको छ। उनीहरूले आफूभन्दा बाहिरका मानिसको कुरामा विश्वास गर्दैनन्। समुदायमा अत्याधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च रहेको छ। वर्षेनी राउटेको जनसंख्या घट्दो क्रममा देखिएकाले कर्णाली प्रदेश सरकारले राउटे संरक्षण विशेष नीति लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 यस वर्षदेखि कार्यान्वयन गर्ने जनाएको छ। राउटेमाथि गैर राउटे समुदायबाट असुरक्षा बढ़दै गएपछि उनीहरूको कला संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको खड्काको भनाइरहेको छ। परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसात गर्दै राउटे सम्बन्धित नीति तयार गरिएको प्रदेश सरकारले जनाएको छ। नागरिकता बिना पनि सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटेलाई अब तत्कालै नागरिकता वितरण गर्ने पनि एकीकृत नीतिमा उल्लेख गरिएको छ। कर्णाली प्रदेशको सल्यान जिल्ला टिमुर उत्पादनका लागि राम्रो मानिन्छ। यहाँ उत्पादन हुने टिमुर बिक्रीबाट किसानहरूले वार्षिक करोड़ौं रूपियाँ आमदानी गर्ने गरेका छन्। माग र मूल्य दुवै राम्रो भए पनि गुणस्तर, मूल्य निर्धारण र बजार व्यवस्थापनमा एकरूपता नहुँदा किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो रहँदै आएको छ। यही अवस्थालाई सुधार गर्ने उद्देश्यले सल्यानमा अर्ग्यानिक टिमुर उत्पादन तथा एकदर बजार व्यवस्थापन अभियान शुरू गरिएको छ। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 2 अपिष्टा नेपाल संस्थाको आयोजना तथा वडा कार्यालयको सहजीकरणमा अर्ग्यानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। शुक्रबार आयोजित कार्यक्रममा स्थानीय टिमुर उत्पादक किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा किसानलाई अर्ग्यानिक विधिबाट टिमुर उत्पादन गर्ने तरिका, गुणस्तर व्यवस्थापन, संकलन प्रक्रिया तथा बजार व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो। साथै उत्पादनदेखि बिक्रीसम्म एउटै मापदण्ड अपनाएर बजारमा प्रतिस्पर्धी र विश्वासिलो उत्पादन पुर्याउने विषयमा समेत छलफल गरिएको वडा अध्यक्ष प्रेम बहादुर नेपालीले जानकारी दिनुभएको छ। किसानले उत्पादन गरेको टिमुरलाई एकदर प्रणाली मार्फत संकलन गरी समान मापदण्ड र समान मूल्यमा बिक्री गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो। सल्यानमा विशेष गरी छत्रेश्वरी, कुमाक, त्रिवेणी, सिद्धकुमाक, बागसोर तथा बनगाड कुपिण्डे नगरपालिकाका क्षेत्रमा प्राकृतिक रूपमा टिमुर पाइने र पछिल्ला वर्षहरूमा व्यावसायिक खेती समेत विस्तार हुँदै आएको छ।
र पुरातात्विक स्थल बुद्धको जन्म भएको ठाउँ गोटी हवा स्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढ़ेको छ। स्तम्भ भएको ठाउँमा पानी निस्किने निकास नभएपछि हरेक वर्ष वर्खाका बेला यस्तो अवस्था देखा पर्ने गरेको हो। बुद्धको जन्मस्थलको प्रमाण स्वरूप ऐतिहासिक महत्व बोकेको गोटी हवा स्थित अशोक स्तम्भ अलपत्र अवस्थामा रहेको छ। अशोक स्तम्भ यसरी अलपत्र हुँदै जाँदा यस क्षेत्रको पुरातात्विक महत्व समेत संकटमा पर्दै गएको हो। कपिल वस्तुको यो गोटीहवा गाउँमा बुद्धको जन्म भएको प्रमाणित आधार पनि यो अशोक स्तम्भ रहेको छ। यस क्षेत्रमा ईसापूर्वदेखि चौथो शताब्दीसम्म मानव बसिरहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषहरूबाट प्रमाणित भएको पुरातत्वविदहरू बताउने गरेका छन्। लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य राजेश गेवालीले बुद्धको जन्मस्थल प्रत्येक वर्ष वर्षातको समयमा डुबानमा पर्दै आएको बताउनुभयो। लुम्बिनी विकास कोष कपिल वस्तु सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले अशोक स्तम्भ डुबानमा पर्न नदिनका लागि कोषले तत्कालै आवश्यक जनशक्ति प्रयोग गरी पानीलाई निकास गर्ने योजना बनाएको जानकारी दिनुभएको छ। यस बर्खामा पनि पानी जमेर करिब 11 फुट लामो स्तम्भको माथिको 1 फुट मात्र बाहिर देखिएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
9: सम्पर्क मोबाइल 98-477-9770
10: र 98-578-3689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ, सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
10: भर्ना सम्बन्धी सूचना।
17: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-5-78-45-226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082

पत्र नो इट लाइक फ्रो राशि थापा फ्रम टू एन्ड फ्रो यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मध्य पश्चिम FM 91.4 MHz
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोहोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478120440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
8: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
9: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
7: अन्य सेवाहरू
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीबी रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223
1: भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: मध्यपश्चिम चाइन च्याक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङ घोराही र देउखुरी उपत्यकालाई जोड्ने मुख्य सड़कका रूपमा रहेको घोराही लमही सड़क अन्तर्गत घोराही उपमहानगरपालिका 3 मा पर्ने मसुद खोला पुल पूर्ण जीर्ण बनेको छ। क्षमता भन्दा बढ़ी भार बोकेका सवारी साधनका कारण मरमत गरिएको 1 वर्ष नबित्दै पुल पुनः मरमत गर्नुपर्ने अवस्थामा पुगेको छ। पुलको बीम चर्किएपछि भाँचिने जोखिम बढ़ेको छ। अत्याधिक भार बोकेका सवारी साधनका कारण पुलमा समस्या देखिएपछि गत वर्ष साउन यसको मरमत गरिएको थियो। मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेको थियो। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल मरमत गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय दाङका प्रमुख विष्टले बताउनु भएको छ। नयाँ पुल निर्माणका लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारी गर्ने काम सड़क डिभिजन कार्यालयले गरी फाइल सहित मार्ग सड़क आयोजनालाई बुझाइसकेको छ। चालू आर्थिक वर्षमै नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी विभागबाट पहल भइरहेको पनि इन्जिनियरले बताउनु भएको छ। झारफुक गर्ने बहानामा 14 वर्षीय बालिकालाई कुटपिट गरेको आरोपमा जाजरकोट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारेकोट गाउँपालिका 6 धुमाका 59 वर्षीय हिरालाल चलाउने रहनु भएको छ। गत असार 5 गते दिउँसो 1 बजे बारेकोट गाउँपालिका 6 स्थित सार्वजनिक सड़कमा बालिकालाई झारफुक गर्ने बहानामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चलाउनेलाई साउन 21 गते गाउँबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार कुटपिट गरेको आरोपमा पक्राउ परेका चलाउनेलाई शुक्रबार जिल्ला अदालत जाजरकोटबाट 5 दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको छ। निर्माण सम्पन्न भएको 1 वर्ष नबित्दै भत्किन थालेको भादा नदी पुलको मरमत सम्भार शुरू भएको छ। गत 2081 वैशाखमा निर्माण भएको सम्पन्न भएको पुल भत्किन थालेपछि पुलको मरमत शुरू गरिएको हो। पुलको ढलान फुटेर सरिया देखिएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए। पुलको बीच भागमा ढलान फुटेर खाल्डो समेत परेको थियो। अहिले पुलको एक लेनमा खाल्डो पुर्ने र माइक्रो कंक्रिटिङ विधिबाट मरमत गर्ने काम भइरहेको छ। 300 मिटर लम्बाईको भादा नदी पुल श्री लामा स्वच्छन्द सपना जेबी ललितपुरले निर्माण गरेको हो। कम्पनीले हुलाकी सड़क अन्तर्गत गुलरिया नेपालगंज सड़क खण्डमा बबई र मान नदीमा पुल निर्माण गरेको थियो। दुवै पुलको निर्माण 2081 सालमा सम्पन्न भएको थियो। गत वर्ष मान नदीको पुलको मरमत सम्भार गरिएको थियो भने अहिले भादा नदी पुलको मरमत भइरहेको छ। दुवै पुलको मरमत अवधि 2086 वैशाख 29 गतेसम्म रहेको छ। दुईवटा पुल निर्माणको लागत 66 करोड़ 84 लाख 29 हजार रूपियाँ रहेको थियो। र सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आँखाको विशेषज्ञ सेवा लिएका छन्। गाउँपालिकामै निशुल्क आँखा परीक्षण शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले संचालित शिविरको पहिलो दिन हिजो शुक्रबार 290 जना नागरिकले सेवा लिएका हुन्। कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा ओडा नम्बर 5 स्थित रिम स्वास्थ्य चौकीमा शुक्रबार आयोजित शिविरमा 169 पुरूष र 121 महिला गरी 290 जनाले आँखा परीक्षण गराएका छन्। नेत्र सहायक सुरुचि बुढाथोकीको नेतृत्वमा रहेको प्राविधिक टोलीले बिरामीको आँखा परीक्षण गरिरहेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालका अनुसार पहिलो दिनको शिविरमा 26 जनामा मतिविन्दुको समस्या पहिचान भएको छ भने 60 जनालाई निशुल्क चश्मा वितरण गरिएको छ। त्यसैगरी 177 जनाको सामान्य आँखा परीक्षण गरिएको छ भने जटिल समस्या देखिएका 34 जनालाई थप उपचारका लागि प्रेषण गरिएको उहाँले जानकारी दिनुभएको छ। यस्तै आज शनिबार ओडा नम्बर 2 स्थित गार्पा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। दुवै शिविरमा मोतीबिन्दुको समस्या पहिचान भएका तथा
पालिका भित्रका अन्य मोतीबिन्दुका बिरामीका लागि आइतबार भोलि कपुरकोट आधारभूत अस्पतालमा निशुल्क शल्यक्रियाको व्यवस्था पनि गरिएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: इलानबी थुप्लू चार मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पाइल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, अस्पताल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद आउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, हिमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 6203 98478817 र 98478635।

परिवर्तन सम्भव छ। नमस्कार नमस्कार नमस्कार, दुई हात जोडेर नमस्कार, हृदय खोलेर नमस्कार। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीलाई हेरेर सुनेर बसिरहनु भएका तमाम तमाम आदरणीय मित्रहरूमा हार्दिक नमस्कार। प्रविधि कक्षमा काठमाडौँबाट ऐसा धमलाको साथमा देशभरका तमाम रेडियोहरूबाट प्रविधि कक्षमा साथ दिने धेरैजना प्राविधिकहरूको साथमा विभिन्न गीत संगीतको साथमा हामी उपस्थित भएका छौं रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम इन्द्रेणीको बसाई लिएर। नेपाली गीत संगीतसँग सम्बन्धित यो उत्कृष्ट कार्यक्रम तपाईहरूको साथ तपाईहरूको प्रेम सद्भावले भरिपूर्ण कार्यक्रम हो। साताको सातै दिन तपाईहरूको साथमा आउने गर्दछ। आइतबारदेखि शुक्रबारसम्म सहकर्मी आदरणीय चन्द्रमणि गौतम दाईको साथमा यो कार्यक्रम हेर्न सुन्न सक्नुहुन्छ। हरेक शनिबार बिहान सरोज लामिछाने आउने गर्दछ। त्यसै अनुरूप आज पनि उपस्थित भएको छु। हामीसँग अथाह गीत संगीतका सागरहरू छन्, भण्डार गरिएको छ। कयौं कलाकारका गीतहरू, सिर्जनाहरू, स्वर भरिएका ती सुमधुर संगीतहरू हामीसँग छ। अनि तपाईँको अमूल्य समय, हामीसँगको सहकार्यता, हामीसँगको आत्मीयता सँगसँगै मिलाएर अगाडि बढ़ने क्रममा हामी अबको 11 बजेसम्म तपाईँसँग रहन्छौ। बर्खाको बेला जताजतै पानी परेको होला, कतै घाम लागेको होला, कतै बादल लागेको होला, कतै सिमसिम पानी होला त कतै अविरल वर्षा होला। जहाँ भए पनि पूर्व परारका जस्ता अप्रिय घटनाहरू सुन्न परेको छैन, हामीलाई त्यही कुरामा खुशी लाग्छ। जहाँ भए पनि खुशी सुखी र सन्तोषी रहनुहोला, सधैं तपाईलाई हारन्ता र कुशलताको कामना गर्दछौ। हामी आज तपाईसँग कुराकानी गर्छौ 4591 3 4 1 तपाईका रोजाईका भाका आज निरन्तर प्रस्तुत गर्छौ। अनि अर्को कुरा, धेरै मित्रहरूले आज फोन प्रयास गर्नुहुन्छ, तपाईसँग छोटो मिठो कुराकानी गरेर तपाईँका रोजाईका भाका सुन्छौ। त्यसैले कुन गीत सुन्ने ठ्याक्कै सोचेर बस्नुहोला। हामी तपाईँसँग छोटो मिठो कुराकानी गरेर तपाईँका रोजाईका भाका राखि नै हाल्छौ। त्यसैले 11 बजेसम्म अवश्य पनि साथ रहनेछ। 4591 3 4 1 नम्बर नोट गर्नुहोला। अनि अर्को कुरा, सामाजिक सञ्जाल मार्फत देश विदेशमा हामीलाई हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूले यो कार्यक्रमलाई थोरै शेयर गरिदिनुहोला, आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनुहोला। अरू केही चाहिँदैन, बाँकी हामी सबै गर्छौं।

0: सानो तिम्रो आइरन छ झझलको धानको बाला झुल्ने बेलामा रामसन रसाईले र पार्वती कार्कीको स्वरलाई प्रस्तुत गर्यौं। यो समय सापेक्ष समय सान्दर्भिक भएर नै यस्ता भाकाहरू गुन्जिनुपर्छ र गुन्जाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। असार आउँदा असारे भाका सुन्न पर्छ, तीज आउँदा तीजका भाका सुन्नुपर्छ, दशैं आउँदा दशैंका गीतहरू सुन्नुपर्छ अनि विभिन्न चाडपर्वका गीतहरू, विभिन्न भौगोलिक क्षेत्रका गीतहरू, विभिन्न समुदायका गीतहरू, विभिन्न भाषाका गीतहरू, विभिन्न परिवेशका गीतहरू सुन्नुपर्छ, सुनाउनुपर्छ जस्तो लाग्छ। अनि पो नेपाली लोक संस्कृतिको जगेर्ना हुन्छ, अनि पो नेपाली कला संस्कृतिको जगेर्ना हुन्छ। त्यसैले हाम्रो धर्म हो, हामी 4541 9340 माध्यममा कुराकानी गर्छौं। को हुनुहुन्छ? नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्कार, शुभ नाम के होला?
1: बानेश्वरबाट
0: सपना खड्का। लामो समय पछि कुराकानी भयो, आराम हुनुहुन्छ?
1: एकदमै आरामै छु, अहिले अलिक ठिक भन्नुपर्छ, अलिक ठिक छु भन्नुपर्छ।
0: ए ल, सधैँ ठिक हुनुहोस्, स्वस्थ रहनुहोस् है।
1: हजुर हजुर।
0: अनि मलाई पनि ठिक छ। नयाँ नौलो केही छ भने सुनाउनु होला।
1: नयाँ नौलो त्यस्तो केही पनि छैन, घाम अलिअलि मन्द मन्द लागिरहेको छ। यता काम गर्दैछु, प्रोग्राम पनि सुन्दैछु, फर्स्टमै फोन गरेको, एकदमै लागिहाल्यो, खुसी छु भन्नु चाहिँ है।
0: ल, म पनि खुसी छु, फोन लाग्यो, लगाउनु भयो। अब भाका कुन रोज्नुहुन्छ?
1: मलाई बिमल डाङ्गी छ भनेको थियो, तिम्रो कुरा मैले मानिन छु भन्ने गीत
0: बजाइदिनु।
1: सर्वप्रथम त हजुरलाई,
0: हजुर,
1: अनि हाम्रो इसार जिराजनी, अनि काठमाडौँको रेडियो काठमाडौँको सम्पूर्ण परिवारलाई यति बेला सुझ्नु हुन्छ प्यार साथी मन्जु छापा, सुजना मुकन, आशिष नारायण दकाल धर्मराज। दकाल धर्मराजको छोरी आज ज्योति छोरीको चाहिँ जन्मदिन परेको छ, नाम चाहिँ छाप्पै मैले बिर्से। नानीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना मेरो तर्फबाट, लगायत सम्पूर्ण साथीहरूको तर्फबाट धेरै हुन्छ। सम्पूर्ण साथीहरूलाई विशेष गरी नाम छुटा है हाम्रो
0: सपना खड्का बानेश्वरबाट हुनुहुन्थ्यो कुराकानीको साथमा, उहाँसँग हामी छुटेका छौँ। अर्को लाइनमा जाउँ। नमस्ते।
2: नमस्ते सर। सर नमस्ते।
0: नमस्ते बालकुमारजी।
2: हजुर हजुर, गालफेरीबाट बालकुमार बोल्दैछु सर।
0: आराम कुशल हुनुहुन्छ?
2: हजुर सर हजुर, म लगायत घर परिवार सम्पूर्ण गाउँ बस्ती एकदम प्रखर छ भन्नु पर्यो है त सर।
0: ल, खुसी लाग्यो। गाकलफेरीमा म त्यस पछाडि पनि दुई चार पटक घुमे, त्यहाँको त्यो वातावरण, त्यहाँको सरसफाई, त्यहाँको सुन्दरता निकै राम्रो, उत्कृष्ट। त्यहाँबाट चाँगु नारायणको मन्दिर सर्लक्क देखिने आफ्नै आँखा अगाडि, त्यो डाँडामा है कस्तो मिठो ठाउँ, राम्रो ठाउँमा।
2: त्यतातिर आइपुग्नु भएको छ, घुमघाम गर्नुभएको छ नि। यहाँ भन्दा थोरै माथि पियालको बोट पनि छ, एउटा किसान मन्दिर पनि छ सर, होइन?
0: हजुर,
2: त्यस्तै मुनि हो सर मेरो घर।
0: ए ल, अब आउँदाखेरि अवश्य पनि सम्झौला है।
2: हजुर सर हजुर, सबै
0: साथीभाइलाई सम्झिनुहोस्।
2: हुन्छ साथीभाइ सम्झिनुहोस्। सर्वप्रथम त हजुरलाई सम्झना साथ कार्यक्रमको शुभकामना, र बाँकी दिन आउँदा दिनहरू पनि हजुरको शुभ रहेछ भन्न चाहन्छु। गीत रोज्ने हाम्रो सपना खड्कालाई नै सम्झिरहेको छु भन्न चाहन्छु। मन्जु थापा, दिदीका थापा हजुरतिर सुनिरह होला हाम्रो बरुन त पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु। हाम्रो श्रीराम दाल दाई, नमरत भण्डारी दाई, सुनिल लिम्बू, र दुबईमा रहने हाम्रो धर्मा राज साथ, समुद्र पार भएर पनि पारी रहेर पनि फोन गर्नुहुन्छ, सम्झिनुहुन्छ, र उहाँको छोरीको आज जन्मदिन रहेछ। उहाँको छोरीलाई मुरीमुरी जन्मदिनको शुभकामना व्यक्त गर्दै, पढ्दै होला, पढाइको उन्नति प्रगतिको कामना गर्दै बिदा भयो सर। नमस्ते।
0: धन्यवाद। नमस्कार। बालकुमार लामा काठमाडौँको गागलफेदीबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। गगन बैतडीले सम्पूर्ण साथीहरू नमस्कार, इण्डिया बेंगलुरूबाट हेर्दैछु भन्नुभएको छ। पूर्ण राउतले गुड मर्निङ नमस्ते संकुवा सभाबाट भन्दै साथ दिनुभएको छ। दकाल धर्मराजले गुड मर्निङ सरोजी, दकाल धर्मराज झापाको मान्छे अहिले दुबईमा हुनुहुन्छ, सबै साथीहरूमा मिठो सम्झना भन्नुभएको छ। मनिका गोतामेले कार्यक्रम हेर्दै हुनुहुन्छ, सबै साथीहरूमा मिठो सम्झना सहित। हरिशरण कार्कीले परिवर्तन सम्भव छ, म पनि सुन्दैछु भक्तपुरको सिपाडोल केदारनाथ शिर डोलेश्वरबाट, सबैमा सम्झना मिठो माया भन्नुभएको छ। अतीत अञ्जन राईले परिवर्तन सम्भव छ, कान्छा डुमजनले परिवर्तन सम्भव छ, सबैजना साथीहरूमा मिठो सम्झना अब बज्ने भाका मार्फत भन्नुभएको छ। अनिता गदालले लेख्नुभएको छ, संघको सभाबाट कार्यक्रम हेर्दै गर्दा अब बज्ने भाका मार्फत सबैलाई सम्झिए भन्नुभएको छ। लक्ष्मी राउतले नमस्कार दादा, म पनि सुन्दैछु, अझै मेरो गाउँपालिका वडा नम्बर 6 डडेलधुराबाट सबै साथीहरूमा मिठो सम्झना है भन्नुभएको छ। अनि गुड मर्निङ सरोजी भन्दै जनक रजाली मगरले साथ दिइरहनु भएको छ। अनि रजनी तामाङले गुड मर्निङ नमस्ते रामेछापबाट है भन्नुभएको छ। रितिका पाण्डेले गुड मर्निङ नमस्ते सबैमा मिठो सम्झना माया मनी सुन्दैछु है सङ दाङबाट है भन्नुभएको छ। धेरै धन्यवाद। त्यसै गरी दर्पण मगरले लेख्नु भएको छ म पनि सुन्दैछु। लक्ष्मण मगरले म पनि मलेसियाबाट कार्यक्रम सुन्दै र हेर्दैछु सबैमा सम्झना मिठो माया भन्नुभएको छ। विष्णु आचार्यले पनि मिठो सम्झना मायाको साथमा कार्यक्रमलाई हेर्दै हुनुहुन्छ। पदमबहादुर खातीले कार्यक्रम हेर्दैछु आरामै रेडियो काठमाडौँ परिवर्तन सम्भव छ है सबै साथीहरूमा सम्झना माया भन्नुभएको छ। यहाँलाई पनि मुटु फुट्ने गरी सम्झना माया। पूर्णमाया डंगलले कार्यक्रम हेर्दै हुनुहुन्छ अनि कुन्दन कुमारले पनि कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ। सागरले पनि नमस्ते म पनि कार्यक्रम सुन्दै हेर्दैछु है भन्नुभएको छ। अनि पार्वती जोशीले नमस्कार म पनि धनगढ़ीबाट हेर्दै सुन्दैछु सबै सबैमा मिठो सम्झना मिठो माया भन्नुभएको छ। लाइनमा कोही मित्र हुनुहुन्छ भने उहाँलाई स्वागत गरौं। कोही हुनुहुन्न भने एउटा गीत सुनौ। यहाँले रोज्नु भएको गीत सुन्दा छुट्टै आनन्द आउँछ छुट्टै मजा आउँछ। यो बिहानीको समय यहाँहरू सबैजना घरमा हुनुहुन्छ। आज रमाइलो शनिबार यो रमाइलो शनिबार धन थप रमाइलो गराउन हामी सँगै छौं।

0: किन टाढा हुँदैछौ मसँग मैले माया गर्न जानिन के यो असाध्यै मिठो गीत विमल डाङ्गी र विष्णुमाझीको स्वरमा प्रस्तुत गर्यौं यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रणी सुन्दै र हेर्दै हुनुहुन्छ रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम देशभर रूपमा प्रस्तुत भइरहेको छ त्यो पनि प्रत्यक्ष रूपमा मिलन घायलले म पनि सुन्दैछु कार्यक्रम बज्ने भाका मार्फत सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ धर्मराज ढकालले मेरी प्यारी ठूली छोरी साधना ढकाललाई जन्मदिनको उपलक्ष्यमा शुभकामना भन्नुभएको छ मेसेज पढ्दाखेरि स्पेशल लेखिएको कुरा के छ त्यो मेसेज चाहिँ पूरा पढिदिए हुन्थ्यो भनेर ढकाल धर्मराजले लेख्नु भएको छ यहाँलाई धन्यवाद त मेसेज पढ्ने क्रममा कतिपय मेसेजहरू लामो हुन्छन् धेरै लामो हुन्छन् सिमोर भन्दा तल पढ्दाखेरि यहाँ सिमोर गर्न थालेपछि ह्याङ भएर कता दौडिन्छ दौडिन्छ त्यसैले मैले जति मेरो आँखाले देख्छु त्यति नै पढ्छु त्यहाँ सिमोर भएको ठाउँमा फेरि क्लिक गर्न थाल्यो भने लामो लेखिएको हुन्छ एकैजनाको मेसेज लामो लेखिएको हुन्छ भनिएको हुन्छ नमस्ते दोलखाको मान्छे काठमाडौँ बसेर अहिले यतातिर छु यसो छु भनेर एकदमै लामो लेखिरहनु पर्दैन लमतन्न लेख्न थालेपछि भन्नुपर्ने कुराहरू तल छुट्छन् अनि त्यो चीज मात्रै भन्न नपर्ने कुराहरू मात्रै माथि फ्रन्ट लाइनमा देखिन्छन् त्यसैले मेसेजहरू चाहिँ छोटो मिठो लेख्नुभयो भने पढ्न पनि सजिलो छिटो पनि र सिमोर भन्दा तल जानु पनि परेन र एकदम सजिलो सहज भएको हुनाले चाहिँ मैले यो अनुरोध तपाईँहरूलाई गरे 4591 93 45 91 400 खुल्ला छ कोही हुनुहुन्छ नमस्ते
1: नमस्ते हजुर नमस्ते
0: शुभ नाम के होला
1: पूर्वेली आकाश राई धरानबाट बोल्दैछु
0: अहिले धरान पुग्नुभयो
1: हजुर हजुर
0: के छ धरानको खबर
1: धरानको खबर ठिकै छ भनौँ न आज घाम लागिरहेछ बिहानबाटै एकदम रमाइलो छ घमाइलो छ
0: हो ल रमाइलो घमाइलो पूर्वको ठाउँ पानी कतिको पर्छ
1: पानी परिरहन्छ है हिजोसम्म पानी परेको थियो आज रातिदेखि पानी परेको छैन अहिलेसम्म परेको छैन घाम लागिरहेछ आज दिउँसो
0: ल धेरै पछि सम्झना भयो धेरै पछि कुराकानी गर्न पाइयो अब काठमाडौँ कहिले आउनुहुन्छ अबको यात्रा कताको छ
1: अब केही समय लाग्ला काठमाडौँ आउनुको लागि
0: ए ल ठिक छ अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्
1: मर्स्याङ्गीमा ठुला बगान भयो भन्ने गीत मैले प्राविधिक नेताले
0: साथीहरूलाई
1: हुन्छ फर्स्टमा त हजुरलाई अनि हाम्रो रेडियो काठमाडौँ एफएम इन्टरटेनमेन्टलाई विशेष त धेरै धेरै सम्झना गरे अनि साथीहरू हुनुहुन्छ आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो अन्जिता राई उहाँ सँगसँगै हाम्रो ढकाल धर्मराजको छोरी हुनुहुन्छ हाम्रो साधना ढकाल सो दुवैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना अनि साथीहरूले सम्झिनु पर्दा दिदी भूमिका राई कमला मुखिया आशिष नाइन हाम्रो बिहानी अनुष्का बोबी शिरीष मगर लक्ष्मी छेत्री तारा भुजेल हाम्रो सरस्वती पोखरेल ढकाल धर्मराज हुनुहुन्छ अनि उताबाट मुना मुखिया सिर्जना मुखिया सरिना गुरुङ दिलुसामी याम्फू अनि काली कमला वानेम निक्कल निर्मला वानेम भाइ निमा शेर्पा अघि सुनिन्दा कुलुङ हाम्रो वरुण चञ्चाले हुनुहुन्छ हिमा राई गगनतिरा थुमे लगायत अब धेरैले प्रोग्राम सुनिराख्नु भएको छ हरपल रोशनी सानो सम्झना राई अश्मी सोदाङ सोनिम शेर्पा राजुगाले मगर हाम्रो रोमन मोक्तान बाँकी सबै सबै साथीहरूलाई सम्झना र गीत डेडिकेट गर्दै छुटिन्छु ल बाई
0: हस् धन्यवाद पूर्वेली आकाश राई यो बेला धरानबाट हुनुहुन्थ्यो मिठो सम्झनाको साथमा कविता नेपाली नमस्कार दाई नाइस भोइस दाई मेरो घर सिन्धुपाल्चोक मेलम्ची साथ हो म अहिले काठमाडौँ बौद्धमा बस्छु कार्यक्रम हेर्दै सुन्दैछु सबैमा सम्झना मिठो माया भन्नुभएको छ जीवन थापा जनले नमस्कार म डोटीको मान्छे सम्झना सबैमा विशेष त रेडियो डोटीमा प्राविधिकमा बस्ने साथीहरूलाई सम्झना र माया एकैपटक भन्नुभएको छ धेरै धन्यवाद 4591 93 45 91 400 खुल्ला छ यो बीचमा एउटा जानकारी गराउँछु भोलि स्मृति गौतमको च्यानलबाट नयाँ गीत निष्ठुरे बजारमा प्रस्तुत हुँदैछ जसमा मेरो आफ्नो लय शब्द स्वर मर स्मृति गौतमको हो अस्ति मात्रै सिन्धुपाल्चोकका विभिन्न ठाउँहरूमा यसको छायाङ्कन सकिएको छ माया प्रेमको कथामा आधारित यो गीत निष्ठुरेलाई अवश्य पनि माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यो जानकारी मैले तपाईँहरूलाई गराएँ निष्ठुरे शीर्षकको गीत भोलि स्मृति गौतमको युट्युब च्यानलबाट बजारमा आउँदैछ लाइनमा आउने मित्रलाई स्वागत गरौं नमस्कार
2: हजुर नमस्कार हजुर नमस्कार
0: शुभ नाम के होला
2: म मुरारीको एउटा चितवनबाट
0: नाम के भन्नुभयो
2: मुरारी
0: कोइराला
2: हजुर
0: चितवनमा के गर्नुहुन्छ अहिले केबाट सुन्दै हुनुहुन्छ
2: अहिले अनलाइनबाट सुन्दैछु हजुरको रेडियो यहाँ अलि सुनिँदैन रेडियो अलि नसुनिनु भयो
0: रेडियो मकवानपुर गढी सुन्नु पर्ने हो चितवनमा
2: त्यो अलि कहिले काहीँ त बच्छ अब त्यहाँबाट तर कहिले काहीँ बज्दैन धेरै जस्तो चितवनको एफएम पनि कहिले पाउँदैन
0: ए ल चितवनतिरको खबर कस्तो छ चितवनतिरको खबर कस्तो छ
2: चितवनतिर गर्मी छ हजुर अब काठमाडौँमा त शीतल हो
0: त्यहाँको भाडा
2: त्यहाँ आइयो अनि शीतल हुन्छ त्यहाँ गएर त गर्मी भयो भन्छन् फेरि
0: त्यहाँको र यहाँको अलिकति फरक छ त्यहाँ अलिक गर्मी नै छ यहाँ अलिक शीतल छ यहाँ गर्मी हुन्छ त्यहाँ अलिक बढी नै गर्मी हुन्छ
2: अलिक गर्मी छ अनि गर्मी नभए पानी आउँदैन नि त हो टक्क गर्मी बस्यो अनि फेरि हल्का पानी आउँछ अनि फेरि हल्का घाम लाग्छ
0: ल ठिक छ खुसी लाग्यो सम्झिनु भएकोमा धन्यवाद अब बज्ने भाका मार्फत साथीहरूलाई सम्झिनुहोस्
2: यसो कविताहरू भन्न मिल्छ कि मिल्दैन
0: कविता छन् आफैले लेख्नु भएको
2: हजुर यसो आफैले बनाएको अब मुखा आँखाहरू जस्तो छन्
0: ल छोटो मिठो रूपमा सुनाउनुहोस् न त
2: मेरो जन्मभूमिको बारेमा भन्छु है
0: ल सुनाउनुहोस्
2: जन्मस्थल मेरो होलङ्जिङ जिल्ला नेपाल देश आउने कोइराला थरको त ब्राह्मण भइन कोइराला फाटै मुनि पूर्व पर्त लमजुङदेखि त गोर्खा दार्जिलिङ काठमाडौँ अनि पश्चिम कास्की पर्वत र नाल्दी दार्जिलिङ जिल्ला पनि उत्तर हिमालय पर्वत नजिकै मनाङ र मुस्ताङ छन् दक्षिण तनहुँ र चितवन जिल्ला नहल परासी पनि यही बिचमा जन्म भएको मेरो दुर्गाडाको फेदीमा धुस्यानी गाउँपालिका पर्ने कोइरालाको फाटमा इष्टमित्र कुल कुटुम्बहरू सब चितवनतिरै छन् धेर पिताजी थिमुनाथको सुपुत्र भई जन्मेको मलाई हेर हालै चिताउन भरतपुरमा रहेछु हालै चिताउन भरतपुरमा रहेछु जानी नजानी अहिले कविता गया छु जानी नजानी मैले कविता गया छु यति मात्र है
0: हस् धन्यवाद मिठो कविताको साथमा यहाँको सहभागिताले निकै खुसी लाग्यो फेरि भेटौँला
2: अनि दुई चारजना साथी सम्झिन पाउँछु नि
0: छोटो मिठो रूपमा
2: छोटो मिठो अब भक्तपुरतिर हुनुहुन्छ श्रीराम दाल मिठो माया मिठो सम्झनु छ भाइ भन्न चाहन्छु अनि आशिष माइन बस्ने भाइ हुनुहुन्छ यता वसुन्धरातिर उहाँलाई पनि मिठो माया मिठो सम्झन अनि मन्जु थापा हुनुहुन्छ कलम्बीतिर उहाँलाई पनि मिठो माया मिठो सम्झन लगायत सम्पूर्ण मलाई चिन्ने नचिन्ने अनि काठमाडौँ बोनिरोकन्ठम हुने अरुण नदी खातिलाई पनि एकदम मिठो माया मिठो सम्झन छ भाइ भन्न चाहन्छु अनि मलाई चिन्ने नचिन्ने सम्पर्क भएको नभएको सबै साथीहरू धेरै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई मिठो माया भन्दै छुट्टिन्छ हस्तो नमस्कार
0: धन्यवाद नमस्कार चितवनको मित्रसँग कुराकानी गर्दै थियौं लक्ष्मी पन्तले नमस्कार दाई शुभ बिहानी भन्नुभएको छ वीरेन्द्र स्याङ्बो लामाले गुड मर्निङ नमस्कार काठमाडौँको बौद्धबाट कार्यक्रम सुन्दैछु सबैमा सम्झना अनि माया भन्नुभएको छ दर्पण मगरले म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ दिलीप पहरीले नमस्ते दाई म पनि सुन्दैछु हेर्दैछु माछा पोखरी काठमाडौँबाट भन्नुभएको छ अनि जीवन जिमीदारले लेख्नुभएको छ कार्यक्रम संचालक हजुरमा मिठो सम्झना माया ओखलढुङ्गाबाट कार्यक्रम सुन्दै हेर्दैछु सबैमा सम्झना सहित अब बज्ने भाका समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ लाइनमा आउने मित्रलाई स्वागत गर्नुभन्दा पहिला अब एउटा गीत सुनौ यो गीत तपाईँको रोजाइको हो हामी पनि सुन्छौं तपाईं पनि सुन्नुहोस्।

0: सँगै बाँच्न पाइएन निर्माया एउटै डोरी पासो लगाम भयो यो मिठो गीतको मन अधिकारी र विष्णु माझीको स्वरमा प्रस्तुत गर्यो यहाँलाई पुनः स्वागत छ टेलिफोन लाइनमा आउने मित्रलाई म भित्री बोलाउँछु को हुनुहुन्छ नमस्ते
1: हेलो नमस्कार परिवर्तन सम्भव छ
0: परिवर्तन सम्भव छ को बोल्दै हुनुहुन्छ कहाँदेखि
1: म सुन्दर्श देवसिंहको भित्री जिल्लाबाट म खडक सिंह ठगुन्ना हुने वाला मान्छे
0: खडक सिंह ठगुन्ना कुन जिल्ला भन्नुभयो
1: बैतडी जिल्ला बैतडी जिल्ला सुदेवसिंहको
0: बैतडी जिल्लाबाट अहिले कुनबाट सुन्दै हुनुहुन्छ ए ल हामीलाई बैतडीमा सुन्ने साथ दिने सबैलाई मिठो सम्झना मिठो माया अनि खडकजी ल त्यतातिरको नयाँ नौलो खबर कस्तो छ सुनाउनुहोस्
1: ठिक छ आज अलिअलि बादल लागिरहेको छ आज खासै घाम पनि परिरहेको छैन पानी पनि लागेको छैन ठिक छ मौसम
0: काठमाडौँको पनि ठिकै छ घाम लागेको पनि छैन पानी परेको पनि छैन तर शीतल छ सम्झिनु भयो धेरै धेरै धन्यवाद सबैलाई मिठो माया सम्झना तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्
1: मैले यदि एउटा प्रकाश सबैको छ त्यो ठुलो स्कुटर भन्ने गीत है
0: नाम मैले बुझिनँ एकचोटि फेरि भन्नुहोस् त गीतको
1: प्रकाश सपुतको फुलमाया भन्ने गीत
0: प्रकाश सपुतको फुलमाया भन्ने गीत रोज्नु भएको छ साथीहरूलाई सम्झिनुहोस्
1: सबभन्दा पहिले हजुरलाई सम्झौँ अनि पराजित आफ्नो घर मित्रलाई सम्झाउन चाहन्छु अनि काठमाडौँबाट कुनै आउनुभएका सम्पूर्ण साथीहरूलाई सम्झाउन चाहन्छु जसले पनि मलाई खडक सिंह ठगुन्ना भनेर सुन्नु सम्पूर्ण साथीहरूलाई
0: नमस्ते खडक सिंह ठगुन्ना यो बेला बैतडीबाट हामीलाई साथ दिँदै हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद एलबी विजयम जीएमले नमस्ते कार्यक्रम सुन्दैछु घर दाङघोराई हाल इण्डियाबाट भन्नुभएको छ लाइनमा आउने मित्रलाई फेरि पनि स्वागत गर्छौ नमस्ते
2: हेलो दाई नमस्ते नमस्कार
0: शुभ नाम
2: म भोसुराका वरुण चञ्चल बोलिरहेको छु
0: वरुणजी अहिले कसरी सुन्दै हुनुहुन्छ
2: मैले अरूणबाट सुनिरहेको छु सुन्नुहोस् म शङ्खसभाबाट यता भोजपुरसम्मको यात्रामा पनि छु होइन
0: यात्रा सफल रहोस्
2: तर यो के यो किनसेको लाइन चाहिँ अलिक खराबी हो
0: हजुर
2: किनसेको लाइन अलिक खराब हो
0: 45/91/300 / 45/91/400 दुईटै लाइन खुल्ला छ तर खराब
2: यस्तो यस्तो म अघिबाट यस्तो मैले म 20-25 मिनटसम्म होल्डमा बसेँ यो 300 लाइनमा
0: हजुर
2: अनि 400 मात्रै फोन कसले गर्नुहुन्छ 300 फेरि फोन कट भएको भएको के भएर त्यस्तो भयो
0: के भएको हो त्यो पनि म जानकारीमा छैन है म भित्र छु उहाँ बाहिर हुनुहुन्छ के रहेछ समस्या
2: बुझाउनुहोला 300 लाइन रिसिभ गर्नुहुन्छ अनि 400 मात्रै पास गरेको गरी गर्नुहुन्छ क्या होल्डमा राखेर
0: सायद बिर्सिनु भएको पनि हुनसक्छ के हुनसक्छ त्यो पनि होइन होला के होला म बुझ्छु ल
2: हुन्छ दाइबाट फोन लागेर अहिलेसम्म मैले 300 होल्डमा बस्दा बस्दा अनि मैले यता 400 फेरि फोन गरे होइन
0: ए
2: त्यस्तो त अब यो त अलिक उयो नै भयो नि त
0: हुन नहुने कुरा भयो के रहेछ म बुझ्छु है त
2: हजुर
0: ल तपाईँको यात्रा सुखद रहोस् शुभ यात्रा अनि आराम कुशल हुनुहुन्छ
2: एकदम ठिकै छ दाइ अब घाम लागिरहेको छ गर्मी गर्मी छ यात्रा अब राम्रै छ
0: ल अब साथीहरूलाई सम्झिनुहोस्
2: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत टाटिङ सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई अनि यता सङ्घ सभाको अरूणबाट सुन्नुहुने विशेष गरी अब मलाई चिन्नुहुने उहाँहरूलाई अनि आज जन्मदिन मनाउने हाम्रो ढकाल धर्मराजको छोरीलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना नानी भन्न चाहन्छु अनि मेरो एकदमै हार्टली फ्रेन्ड प्रकाश लोटेल सुजेली एकदम आत्मीय साथी हाम्रो आशिष नयन बस्नेत प्रवीण मगर भाइ निमा शेर्पा भागी सुन्ता कुलुङ सुनु सुनिता अनि सानु कमला चामलिङ निर्मला ईश्वरी म्याङ अनि हाम्रो ढकाल धर्मराज रोमन मुक्तान तामाङ पूर्वेली आकाश राईलाई पनि अब बज्ने गीत सुनेर एकदम मजाले होला भन्न चाहन्छु लक्ष्मी छेत्री मिस हुनुहुन्छ अनि त्यसै गरी हाम्रो बालकुमार लामा दाईले पनि सुन्दै हुनुहुन्छ होला सायद उहाँलाई पनि एकदम मिठो माया सम्झना लगातार यो जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ सबै सबैलाई है सबै
0: हस् धन्यवाद वरुण चञ्चले यति बेला भोजपुरबाट हुनुहुन्थ्यो हामीलाई सम्झिँदै धेरै धेरै धन्यवाद लगभग हामी उहाँसँग नै अन्तिम कुराकानी गर्दैछौ होला अब कोही हुनुहुन्छ हामी कुराकानी गर्नको लागि कोही हुनुहुन्छ भने ठिक छ हुनुहुन्न भने पनि ठिक छ जहाँ जहाँ रहेर सुन्नुभयो साथ दिनुभयो यहाँहरू सबैप्रति आभार प्रकट गर्दछौ रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम तपाईँको कार्यक्रम हो कहिलेकाहीँ काम गर्दै जाँदा प्राविधिक समस्या कहिलेकाहीँ व्यक्तिगत रूपमा आफैले पनि मिस्टेक गर्न सकिन्छ अन्यथा नलिकन यो कार्यक्रमलाई सफल पार्न यहाँहरूको उल्लेखनीय योगदान छ भूमिका त्यत्तिकै छ त्यसैले माया परस्पर छ कुनै चिन्तै छैन कुनै शंकै छैन यहाँहरू सबैको जय होस् कार्यक्रम इन्द्रेणीलाई सफल पार्न सुन्नुभयो कमेन्ट गर्नुभयो कार्यक्रमलाई शेयर गर्नुभयो त्यसै गरी फोन लाउनुभयो अनि हामीसँग नजिक रहेर साक्षात्कार गर्नुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद मैले फेरि पनि जानकारी गराए भोलि स्मृति गौतमको च्यानलबाट निष्ठुरे शीर्षकको गीत बजारमा आउँदैछ स्मृति गौतमको प्रस्तुतिमा यसको लय शब्द सिर्जना मैले गरेको छु र स्वर सरोज लामिछाने र स्मृति गौतमकै
3: नमस्कार म झर्ना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
6: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
5: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दांग
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
7: मध्यपश्चिम ट्रान चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। जंगलमा शिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा गोली लागेर कालीमाटी गाउँपालिका 2 बराहा ढुङ्गा निवासी करिब 62 वर्षीय टोप बहादुर पुन मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकाएका अनुसार शुक्रबार साथीहरूसँग शिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको उहाँले बताउनुभयो। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक रोकाएले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार शिकार खेल्न गएका कालीमाटी गाउँपालिका 3 बल्लेका मानबहादुर विक, जुद्ध बहादुर रेउले, खुमेन्द्र बहादुर रेउले, सेताराम थापा र कुलबहादुर बुढाथोकी तथा कालीमाटी गाउँपालिका 2 बराहा ढुङ्गाका पदम बहादुर शिरीष मगर गरी 6 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामो समयदेखि छलफलमा रहेको माध्यमिक शिक्षा परीक्षा एसी सञ्चालनको जिम्मेवारी प्रदेशमा हस्तान्तरण गर्ने विषय यसपटक पनि अन्यलमै देखिएको छ। यसअघि सरकारले उक्त परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिने घोषणा गरिसकेको छ, तर कानूनी तथा व्यावहारिक जटिलता देखाउँदै यसका कार्यान्वयन भने भएको छैन। तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 बजेट प्रस्तुत गर्ने क्रममा पनि एसई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले यसपटक पनि एसई प्रदेशबाट सञ्चालन गर्नका लागि 35 करोड़ रूपियाँ बजेट पनि छुट्याएको छ। उक्त रकमबाट उत्तर पुस्तिका छपाई तथा ढुवानी र परीक्षा सञ्चालन कार्य गरिने मन्त्रालयले जनाएको छ। विगतमा प्रदेशबाट एसई सञ्चालन गर्दा प्रश्नपत्र तथा उत्तर पुस्तिकाको सुरक्षा परीक्षाको मर्यादा तथा गोपनीयता कायम राख्ने लगायतका विषयमा समस्या हुने भन्दै केन्द्रले प्रदेशमा अधिकार हस्तान्तरण गर्न मानेको थिएन। यसरी केन्द्रबाटै सञ्चालन गरिए पनि राष्ट्रिय परीक्षा बोर्डले अहिले पनि प्रदेश अनुसार उत्तर पुस्तिका भने फरक फरक तयार पार्ने गरेको छ। यसपटक त उत्तर पुस्तिका समेत स्थानीय तहमै परीक्षणको व्यवस्था मिलाइएको थियो। अवैध मदिरा सहित 2 भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट बुटोल हुँदै पोखरातर्फ जाँदै गरेको कारमा चेकजाँच गर्ने क्रममा अवैध मदिरा भेटिएपछि प्रहरीले यूपी 32 एसटी 4286 नम्बरको कार सहित 2 नियन्त्रणमा लिएको हो। प्रहरीले तीनाउ गाउँपालिका 3 पैठे डाँडामा चेकजाँच गर्ने क्रममा कारभित्र लुकाई छिपे ल्याइएको 750 मिलिलिटरका 611 बोतल र 12 बोतल सिग्नेचर ब्रान्डका 111 बोतल ब्लड मंग र 12 बोतल सिग्नेचर ब्रान्डका मदिरा फेला परेको जनाएको छ। बरामद मदिराको अनुमानित बजार मूल्य 7,51,200 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो। मदिरा र कार सहित भारतको लखनऊ बस्ने 37 चालक एमा मोदिन र कारमा सवार 43 शिवनाथ मौर्यलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको उहाँले बताउनु भएको छ। र राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता र उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शी जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन आवश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। दाङ सहित देशभर ग्यासको अभाव बढ़दै गएको छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता संघ सोधपूछ गरी अभावबारे जानकारी लिएको पनि जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेका छन्। हौस्तो बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
7: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
6: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: मोड कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
9: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 082-563-775।
9: सम्पर्क नम्बर 4998 76 2673।
13: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: यो दाँत दुखेर मर्नै भयो।
15: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
14: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
14: आफूले यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
15: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
21: सम्पर्क फोन नम्बर 082-63-60-27,
22: 98-41-68-46।
21: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
23: सीता, के भयो तिमीलाई? घुम्छौ र बसिछौ
24: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
23: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्चीमा भएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: हार्दिक आमन्त्रण।
29: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
28: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 98-5-78-30-404 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 98-5-78-32-391।
27: अब
29: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समय सम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू
1: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
29: मेसिन द्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
29: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
29: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
29: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
1: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको

0: गुरुम गुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: बस गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ पन्नामा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य
6: छप विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-4975-7600।

0: वायरनेटको buy one gift one free अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6094 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
8: होइन भाइला
9: लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848 26001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङच्याक यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। सामाजिक सञ्जाल मार्फत 5 बुधे प्रगति विवरण सार्वजनिक। ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी। नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने। अन्नको भण्डार मानिने मध्य प्रदेशमा 95% धान रोपाई सकियो। 8 जिल्ला मध्ये सिराहा र बारामा 100%। सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद। स्पेनद्वारा इटली विरूद्ध सीमा नियन्त्रण लागू। र हर्मितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बुधे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ। वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ। यसैगरी हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। नेपाल वायु सेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 आमदानी गरेको छ। यसै गरी सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि 11,16,00,000 बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको उल्लेख छ। प्रधानमन्त्री शाहले यसअघि गए राति पनि छोटो स्ट्याटस मार्फत ढिलो होला तर गलत हुँदैन नातिनुहोस् भन्नुभएको थियो। नेपाली उत्पादन तथा सेवालाई खाड़ी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसाय महासंघ र ओमानको गैरावश्य नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। अन्नको भण्डार मानिने मध्य प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291.15 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफल मा धान खेती हुने गरेको छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। ब्रोड पीकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौँमा म्याराथन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: दिँदा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी लगायतका खबरहरू प्रस्तुत गर्यो नेपाल खबरमा अब थप खबरहरू आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ संखुवासभा सोलुखुम्बु ओखलढुङ्गा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे गोर्खा लमजुङ बागलुङ तनहु म्याग्दी कास्की सल्यान रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोका कारण गुमाएका आरोहीलाई श्रद्धांजलि दिन तथा उनीहरूको सम्झनामा ट्रिब्यूट रन 5K आयोजना गरिएको छ काठमाडौँ कपनको बालुवा खानीबाट शुरू भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ बौद्धमा सबै सहभागीले ब्रोड पीकमा ज्यान गुमाएका निर्मल पूर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धांजलि दिएका छन् साथै उनीहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ यसअघि हिजो ठमेलमा पनि दीप प्रज्वलन गरिएको थियो अब विदेशको खबर मोरक्कोबाट सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर विवाद चर्किएसँगै स्पेनले इटली विरूद्ध सीमा नियन्त्रण लागू गरेको छ युरोपेली संघ ईयूका यी दुई देशबीचको विवाद चर्किएसँगै स्पेनले इटलीबाट हुने सम्पूर्ण हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको हो इटलीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो स्पेनको नयाँ व्यवस्था मध्यरातदेखि लागू भएको हो यो सेप्टेम्बर 7 कायम रहने स्पेन सरकारले जनाएको छ परिस्थिति परिवर्तन आएमा यो अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको बीबीसीले उल्लेख गरेको छ इटलीले कम्तीमा अगस्त 15 यस्तो जाँच कायम राख्ने जनाएको छ इटली र स्पेन बीच कुनै पनि स्थलगत सीमा जोड़िएको छैन अब खेल खबर अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्सबाट खेल्ने भएका छन् जनकपुर बोल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ उनले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए यसैगरी पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथुतुवा अरक्षिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ लक्षणले दोस्रो संस्करण पोखराबाटै खेलेका थिए उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी हुन् यसअघि पोखराले बंगलादेशी अलराउण्डर सकिब अल हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो 8 जिल्ला मध्ये सिराहा र बारामा 100% सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद स्पेनद्वारा इटली विरूद्ध सीमा नियन्त्रण लागू र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
2: मृगौला र कलेजु सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई ब्रान्च। फोन नम्बर 082-5562-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हात जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5607-734 र 082-5607-138।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार,
15: हर्मोन सम्बन्धी समस्याको उपचार,
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
15: घुमबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-847, 082-5908-847।
20: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनरिज विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
23: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
22: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्लाडल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
23: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
23: समय बिहान 10 बजेदेखि।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

क्याम तीन टाइम में तपाई सम्पूर्णलाई अब करीब एक बजे सम्म तपाई अफ इयरमा फोन गरेर आफूलाई मन पर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्त लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487।
6: मैले मेरो गुट्टु गुट्टु भाइहरूलाई सुतिएको छु, मेरी छोरीले दुःख गर्दा
7: भिएफएक्स सिनेमा घोराई दस सौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
8: तेरो अवस्था ठिकै बाँकी के हो
9: अरे बाउलाई सिक्यो तँलाई पढाउन बेदर ल्याओ
10: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ
11: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008804 98-43-008804www.pashupatiicare.com।

दिउँसो एक बजे पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरेको समितिले बताएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। जंगलमा शिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका तीन स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा गोली लागेर कालीमाटी गाउँपालिका दुई ब्राहा ढुंगा निवासी करिब 62 वर्षीय टोप बहादुर पुन मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकाएका अनुसार शुक्रबार साथीहरूसँग शिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। घटनाबारे प्रहरले अनुसन्धान अघि बढ़ाएको उहाँले बताउनुभयो। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटेको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक रोकाएले जानकारी दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। दाङ सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा व्यय कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मस्तुरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेका छन्। र देउखुरी उपत्यकालाई जोड्ने मुख्य सड़कका रूपमा रहेको गोराही लमही सड़क खण्ड अन्तर्गत गोराही उपमहानगरपालिका तीनमा पर्ने मसुर खोला पुनः जीर्ण बनेको छ। क्षमता भन्दा बढ़ी भार बोकेका सवारी साधनका कारण मरमत गरेको एक वर्ष नबित्दै पुल पुनः मरमत गर्नुपर्ने अवस्थामा पुगेको हो। पुलको बीम चर्किएपछि भाँचिने जोखिम बढ़ेको छ। अत्याधिक भार बोकेका सवारी साधनका कारण पुलमा समस्या देखिएपछि गत वर्ष साउनमा यसको मरमत गरिएको थियो। गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेको थियो। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखेकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल मरमत गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र विष्टले जानकारी दिनुभएको छ। नयाँ पुल निर्माणका लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम सड़क डिभिजन कार्यालयले गरी फाइल सहित मार्ग सड़क आयोजनालाई बुझाइसकेको बताइएको छ। अवस्थ दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्समा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दयाल हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाम,
6: दीपक के सम्पर्क मोबाइल 9847727977
7: र 9857730689।
8: तपाईँलाई पायल फुसफुसा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: कोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
6: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क दुर्गबारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानी महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही बाङ, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
7: भर्ना सम्बन्धी सूचना।
8: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
7: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ। सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल खेल्ने खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: मध्यपश्चिम चाँड च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरण मैत्री बनाउने उद्देश्यले आज बिहान सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक, नर्सिङ कर्मचारी, सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाई कर्मचारीहरूको सहभागिता रहेको थियो। अस्पताल परिसरको सरसफाईसँगै विभिन्न स्थानमा वृक्षारोपण समेत गरिएको थियो। कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवतजावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो। त्यसैगरी अस्पताल परिसरलाई थप हरियालीमुक्त र आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरूवाहरू रोपिएको थियो। कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोड़िएको विषय भएको बताउनु भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 3 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले बताएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। जंगलमा शिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा गोली लागेर कालीमाटी गाउँपालिका 2 ब्राहा ढुङ्गा निवासी करिब 65 वर्षीय टोप बहादुर पुन मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकाएका अनुसार आज शुक्रबार साथीहरूसँग शिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको उहाँले बताउनु भएको छ। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक रोकाएले जानकारी दिनुभएको छ। र राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपचारको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताले सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारले निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारले निर्देशन दिनुभएको हो। दाङसहित अहिले देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपोछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: किन नबी थुप्लु चार मेगा हर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाण पत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्। सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोरा हिदाङ। फोन नम्बर 082-560-788। सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98-128-24-072।

0: know it like pro. Rashita Pau from 2N4 Sachayach ma hamro patro. Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा। सम्पर्क मोबाइल नम्बर 9857831840 र 9847820440। 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक गानो गोला बाटाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुनो हुने प्यारालाइसिस आदि
14: समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहाल रोड घोराही दाल। फोन नम्बर 082-562-0023, 98-78-18-617 र 98-78-35-643।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
17: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

1 month offer. Buy a net. 25 free offer. 3 months 625 MPS internet. 2,700 खरीद गर्दा 100 internet package. Natural को लागी gift करने मौका. Suffer referral मा आपको लागी 1 महीना free internet. Buy a net. अब सबै connected.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु कइन्छ पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: होरा कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन फिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। योभन्दा राम्रो अस्पताल कुन छ? अस्पताल सारबार सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोनमा टिप्नुहोस् 082-5383-414।
1: तपाईँ दाँत तथा जिउवा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा स्वयं इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौं अहिले नै साथी को बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरा छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध शल्यक्रियाहरू
9: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
8: बालबालिकाको न्युरो सर्जरी
9: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
8: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
8: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा
13: उपचार हुने रोगहरू
12: पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
13: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
13: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
13: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराही 15 बिकिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
15: के हो तिमीलाई घुम्छ र बेसी छौ
16: के हो नि
15: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय नरिसक्यो के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अप्ठ्यारो हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोरहाइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा। सम्पर्क मोबाइल 9848 4572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसो 3 बजेको छ।
2: स्थित उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै आठवटा राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसैगरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराती कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसदहरू मनिष झा, रमेश प्रसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको तीव्र आलोचना र खबरदारी गरेपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नु पर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपडा बुन्ने तारहरूको मर्मत सम्भार गरी परीक्षण उत्पादन शुरू गरेको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाईको काम अघि बढ़ाइएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कका इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 मा रहेको राज दुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँचिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको थियो। लगातारको वर्षाका कारण सड़क मरमतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माईखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल आवत जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षा कर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वारपार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलाम सहित पाँच थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावतमा थप शास्ति भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बागलुङको ढोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 13,000 बढ़ी हो। भ्रमण गर्ने मध्ये धेरै जसो अर्थात 37,270 जना आन्तरिक पर्यटक रहेका छन्। पर्यटकको आगमन बढ़ेसँगै राजस्व संकलन पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक शुल्कबाट मात्रै 47,68,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुविधीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास प्रचार प्रसार व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढ़ेको हो। डल्फिन चीनको पूर्वी तटमा अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति भेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको प्रवाह सम्भावित मार्गमा रहेको छ। टाइफुनको जोखिमलाई ध्यानमा राख्दै भोजियाङ प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ। चीनको 4 तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भोजियाङ प्रान्तका सबैजसो पर्यटकीय स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रूज लगायतका पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ। निङ्मो शहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। अब खेल खबर स्पेनिश मिडफिल्डर रोड्रीलाई भित्र्याउन रियल मड्रिड असफल भएको छ। रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्र्याउन प्रतिस्पर्धा देखिएको थियो, तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो। अहिले रियलले उनको विकल्प खोज्न थालेको छ। स्पेनिस संचार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ। रियलका प्रशिक्षक जोस मेरिनोले सिल्भालाई मिडफिल्डरको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्। त्यस्तै रियल मड्रिडले अन्य युवा फिल्डर मिडफिल्डरमाथि पनि नजर राखिरहेको छ। समाचार संस्था क्रिस्टल प्यालेसका समाचार अनुसार क्रिस्टल प्यालेसका एडम हवार्डन, एजे अल्कमार र किस स्टिम तथा लिकल यु बुवादे रियलको नजरमा रहेका खेलाड़ी हुन्, तर अहिले उनीहरूलाई भित्राउने रियलको योजनामा छैन। अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ। रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनले गोल्डन बल समेत जितेका थिए। चार बन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपा सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। एकौंडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई हिराउन रियल मड्रिड असफल।
8: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक बङ्गालीबाट किनेर हेर न।
9: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 082-5635-775।
8: सम्पर्क नम्बर 98-4-26-873।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
15: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
16: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
15: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
17: अन्य विशेषज्ञ सेवाहरू,
18: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच
19: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
21: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
23: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
24: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5635-218।
25: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
26: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
27: डाक्टरद्वारा दिइने सेवाहरू:
26: सुगर रोग सम्बन्धी उपचार,
27: हर्मोन सम्बन्धी समस्याको उपचार,
26: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
27: फोनबाट पनि नाम दर्ता गर्न
0: सकिनेछ।
1: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
3: सम्पर्क विजय फार्मेसी घोराई चन्द्र सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: भर्ना खुलियो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
5: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
29: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइरोइड,
29: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
30: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
31: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
0: सामान्य किराले खाएको दाँत भर्ने
31: मेसिन द्वारा आरसीटी गर्ने
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
31: खोल लगाउने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
31: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
0: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
31: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
8: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई टिकट किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
4: साइकल।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477 2779।
8: र 98578 3689।
9: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली सतबरियाबाट आईएसआई प्रमाण पत्र प्राप्त, कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्। सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली, जिसस रोड, घोराही दाङ। फोन नम्बर 0825607788। सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा। विचिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: मध्य पश्चिम जान चेक यति बेला अपराह्नको चार बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रेडीमेड तथा फेन्सी व्यवसाय समितिले आज घोराईमा आयोजना गरेको रक्तदान कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। समितिका अध्यक्ष चिरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियसनको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो। समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रक्तदान गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई स्वच्छ सफा हराभरा तथा वातावरण मैत्री बनाउने उद्देश्यले आज बिहान सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक, नर्सिङ कर्मचारी, सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाई कर्मचारीहरूको सहभागिता रहेको थियो। अस्पताल परिसरको सरसफाईसँगै विभिन्न स्थानमा वृक्षारोपण समेत गरिएको थियो। कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवाजावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो। त्यसै गरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षण बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरूवाहरू रोपिएको थियो। कार्यक्रमलाई बोल्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोड़िएको विषय भएको बताउनु भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 3 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। सल्यानमा साथीहरूसँग शिकार खेल्न गएका एकजनाको आफ्नै साथीले हानेको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालीमाटी गाउँपालिका 2 बरहाडुंगाका अन्दाजी 62 वर्षीय टोप बहादुर पुन मगरको गोली लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दीपक पातालीका अनुसार शिकार खेल्ने क्रममा फायर गरिएको भरुवा बन्दुकको गोली लागेर पुनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीमाती गाउँपालिका 3 बल्लेका 56 वर्षीय मानबहादुर विक, सोही ठाउँका 43 वर्षीय जुद्ध बहादुर रेउले, 62 वर्षीय खुमेन्द्र बहादुर रेउले, 35 वर्षीय सेत राम थापा, 59 वर्षीय कुलबहादुर बुढा छोकी र कालीमाटी गाउँपालिका 2 बरहाडुंगाका 72 वर्षीय पदम बहादुर शिरीष मगर रहेका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी पातालीले जानकारी दिनुभयो। र राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न अत्यावश्यकै वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण निर्देशन दिनुभएको हो। दानसहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभाव बारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेका छन्। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुदारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: पदार्थहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्नुहुनेछ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? गुम्सो र बसी छु।
8: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छ तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
15: मध्यपश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लायन्स क्लब अफ नारायणपुरको 16 पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। डिस्ट्रिक्ट 325 एनका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चापाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलले वर्ष 26-27का नवनियुक्त अध्यक्ष लायन विनोद कुमार केसीलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट 325 एनका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चापाईले विशुद्ध सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवामा अतुलनीय योगदान गरेको भन्दै उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। प्रमुख अतिथि चापाईले मानवीय सेवा सबैभन्दा ठूलो सेवा रहेको उल्लेख गर्दै कोही नहुनेको र कोही नहुनेको अभिभावक लायन्स क्लबले क्लब हुने पनि बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा अन्य अतिथिहरूलाई मायाको चिन्ह तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो। लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का सचिव विष्णु बहादुर डिसीले गर्नुभएको थियो। कार्यक्रममा मानव सेवा घर नारायणपुरलाई लत्ता कपड़ा समेत हस्तान्तरण गरिएको थियो। नेवार सेवा समिति घोराईको आयोजनामा आजदेखि 1 महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। समितिका अध्यक्ष विमल मान श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकर्मी डाक्टर गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रमको आज उद्घाटन गरिएको हो। प्रशिक्षण कार्यक्रमका संयोजक तथा समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत एवं विषय प्रवेशबाट शुरू भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेवा देव दबुका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा मिसा दबुका अध्यक्ष रेणु श्रेष्ठ लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा नेवार समुदायका बाल बालिकाहरूले नेवार लगायत अन्य विभिन्न गीत नृत्य प्रस्तुत गरेका थिए। 1 महिनासम्म सञ्चालन हुने तालिममा 50 जना बाल बालिका लगायत अन्य व्यक्तित्वहरूको सहभागिता रहेको छ। रेडीमेड तथा फेन्सी व्यवसाय समितिले आज खोराईमा आयोजना गरेको रक्तदान कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो। समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रक्तदान गर्ने सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरण मैत्री बनाउने उद्देश्यले आज बिहान सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक, नर्सिङ कर्मचारी, सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाई कर्मचारीहरूको सहभागिता रहेको थियो। अस्पताल परिसरको सरसफाईसँगै विभिन्न स्थानमा वृक्षारोपण समेत गरिएको थियो। कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवत जावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो। त्यसैगरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षण बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरूवाहरू रोपिएको थियो। कार्यक्रमलाई बोल्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोड़िएको विषय भएको बताउनु भएको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: तपाईलाई पायल फुस्फुसा फुस्फुसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
6: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
11: सम्पर्क मोबाइल 98478-27796
12: र 98578-30689।

0: वन गो पावर मा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर मा 3 महिना को 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरीद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जोडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: सुगर रोग सम्बन्धी उपचार
3: हर्मोन सम्बन्धी समस्याको उपचार
2: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: फोनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: Haru, coconut, coconut, Vita milk, butter fat, cream milky butter, tata digestive whole wheat biscuit.
1: Hera, hera, hera, yo ho hamro choice. Koto ko digestive, raku ki chahai nice.
0: Adguri.
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98228 77794, 98228 77794।

0: कत्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुलियो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर।

0: सन्तालिस वर्ष अस्पताल पाएको रतनपुर चोकबाट उत्तरतर्फ मिलनचोकबाट दक्षिणतर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई जाम बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गाटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5164-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5607-34 र 082-5607-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
16: सम्पर्क फोन 082-5907-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
15: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
15: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
6: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
15: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
15: समय बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
15: खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेसन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू:
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्युरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदैछ बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
25: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
25: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
25: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
25: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
25: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
25: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
25: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
25: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478026001।
26: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
24: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
26: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
26: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
26: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 शहीद गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाँड च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट:
0: कोराही लम्ही सड़क खण्ड अन्तर्गत पर्ने मसुट खोला पुल पुनः जीर्ण, लाइन्स क्लब अफ नारायणपुरको स्वरूप हस्तान्तरण कार्यक्रम सम्पन्न,
1: राप्ती गाउँपालिका 4 सिमलकुटीमा नवनिर्मित सार्वजनिक शौचालयको आज उद्घाटन, 1 महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम आजदेखि घोराईमा शुरू,
0: रेडीमेड तथा फेन्सी व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा 84 जनाले गरे रक्तदान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृहत सरसभाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न,
1: र वरिष्ठ साहित्यकार पुरूषोत्तम खनालको कविता संग्रह समयका पर्चा विमोचन कार्यक्रम सम्पन्न। देउखुरी उपत्यकालाई जोड्ने मुख्य सड़कका रूपमा रहेको घोराई लमही सड़क अन्तर्गत घोराई उपमहानगरपालिका 3 मा पर्ने मसुट खोला पुल पुनः जीर्ण बनेको छ। क्षमता भन्दा बढ़ी भार बोकेका सवारी साधनका कारण मरमत गरिएको 1 वर्ष नबित्दै पुल पुनः मरमत गर्नुपर्ने अवस्थामा पुगेको हो। पुलको बीम भाँचिएपछि भाँचिने जोखिम बढ़ेको छ। पुलको बीम चर्किएपछि भाँचिने जोखिम बढ़ेको छ। अत्यधिक भार बोकेका सवारी साधनका कारण पुलमा समस्या देखिएपछि गत वर्ष साउनमा यसको मरमत गरिएको थियो। मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेका थिए। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल निर्माण गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र विष्टले बताउनुभयो। नयाँ पुल निर्माणका लागि भने डिभिजन तथा विस्तृत परियोजना नयाँ पुल निर्माणका लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम सड़क डिभिजन कार्यालयले गरी फाइल सहित मार्ग सड़क आयोजनालाई बुझाइसकेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी विभागबाट पहल भइरहेको पनि इन्जिनियर विष्टले बताउनुभयो।
0: लायन्स क्लब अफ नारायणपुरको 16 पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। डिस्ट्रिक्ट 325 एनका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चपाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलले वर्ष 26-27का नवनियुक्त अध्यक्ष लायन विनोद कुमार केसीलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट 325 एनका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चपाईले विशुद्ध सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवामा अतुलनीय योगदान गरेको भन्दै उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। प्रमुख अतिथि चपाईले मानवीय सेवा सबैभन्दा ठूलो सेवा रहेको उल्लेख गर्दै कोही नहुनेको र केही नहुनेको अभिभावक लायन्स क्लब हुने पनि बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा अन्य अतिथिहरूलाई मायाको चिनो तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो। लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26का सचिव विष्णु बहादुर डिसीले गर्नुभएको थियो। कार्यक्रममा मानव सेवा घर नारायणपुरलाई लत्ता कपड़ा समेत हस्तान्तरण गरिएको थियो।
1: वरिष्ठ साहित्यकार पुरूषोत्तम खनालको दोस्रो कृति कविता संग्रह समयको पच्चाको आज विमोचन गरिएको छ। राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कृतिले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा परिवारको तर्फबाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले धन्यवाद व्यक्त गर्नुभएको थियो भने दीपशिखा माध्यमिक विद्यालय का संचालक समिति का अध्यक्ष माधव शर्मा विद्यालय को तर्फवाट धन्यवाद व्यक्त करो। राप्ती साहित्य परिषद का वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीर को स्वागत मंतव्य शुरू भएको कार्यक्रम को सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो।
0: स्थानीय बासिन्दाको श्रम र सहयोगमा राप्ती गाउँपालिका चार सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय वासीको आफ्नै पहल श्रम र सहयोगबाट निर्माण भएको प्रतीक्षालय समुदायको एकता र सहकारीको उदाहरण भएको बताउनुभयो। तिहारमा भैलो खेलेर संकलन गरेको रकमले सार्वजनिक हितमा लगाएर स्थानीयले अनुकरणीय काम गरेको र त्यस कार्यमा आफू पनि जोडिन पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष विष्टले स्थानीयको सानो सानो सहयोग र सामूहिक प्रयासबाट पनि गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सकिने बताउनुभयो। निर्माण भएको संरचनाले आफ्नो सम्पत्तिका रूपमा अपनत्व लिएर संरक्षण र सदुपयोग गर्न उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभएको छ। सामाजिक अभियन्ता तथा सहयोगदाता किरण खनालले स्थानीयको पहल र सामूहिक प्रयासबाट प्रतीक्षालय निर्माण हुनु प्रशंसनीय काम भएको बताउनुभयो। प्रतीक्षालय निर्माण समितिका अध्यक्ष बेगम गिरीका अनुसार स्थानीयले गत वर्षको तिहारमा पहिलो खेलेर संकलन गरेको रकम तथा अन्य दाताबाट प्राप्त सहयोग र जनश्रम दान गरी कुल 3,28,703 रूपियाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो। कार्यक्रममा प्रतीक्षालय परिसरमा विभिन्न जातका फूलका बिरूवा समेत रोपिएको थियो।
1: घोराईको आयोजनामा आजदेखि एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। समितिका अध्यक्ष विमलमान श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकर्मी डाक्टर गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव संयोजक सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रमको आज उद्घाटन गरिएको हो। प्रशिक्षण कार्यक्रमका संयोजक तथा समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत एवं विषय प्रवेशबाट शुरू भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेवा देव डबुका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा मिसा डबुका अध्यक्ष रेणु श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा नेवार समुदायका बाल बालिकाहरूले लगायत अन्य विभिन्न गीत नृत्य प्रस्तुत गरेका थिए। एक महिनासम्म संचालन हुने तालिममा 50 जना बाल बालिका लगायत अन्य व्यक्तिहरूको सहभागिता रहेको छ।
0: रेडिमेड तथा फिनिसी व्यवसाय समितिले आज घोराईमा आयोजना गरेको रक्तदान कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो। समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रक्तदान गर्ने सहभागीहरू प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो।
1: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आय आर्जन गर्न थालेका छन्। खाली समयको सदुपयोग गर्दै महिलाहरू आय आर्जन गर्न थालेका हुन्। घोराईमा रहेको स्वप्न होजियारी एवं प्रशिक्षण केन्द्रले पनि धेरै महिलालाई स्वरोजगार बनाउँदै आएको छ, जसका कारण महिलाहरूले 2-4 पैसा आमदानी गर्न थालेका छन्। यसै विषयमा केन्द्रित रहेर आज हामीले सिप सिकेर आय आर्जन गर्दै आएका केही महिलालाई कसरी सिपसँग जोडिनुभयो भनेर सोधेका छौं।
2: मेरो नाम सम्झना पुन, मेरो घर चाहिँ बंगला चेली 5 हो। हामीले 3 वर्ष जति भयो शुरू गरेको, त्यतिकै बसिरहेको थियो। खासमा हामी अब बसमा चाहिँ बच्चाहरू पढाउनको लागि बसेको हो। अनि यही म्यामले हुजेरी सम्बन्धी ट्रेनिङ आएको छ भनेर, हाम्रो उताकै दिदी हुनुहुन्थ्यो, एउटा दिदीसँग कुरा गर्नु भएको रहेछ, अनि त्यहाँ दिदीले जाउँ न त सिकौँ भनेर आएको। यसो समयको सदुपयोग पनि अलिअलि आमदानी पनि हुन्छ, त्यही भएर हामीले चाहिँ अहिले चाहिँ टोपीहरू अनि त्यसपछि किरिङ डलहरू त्यस्तै किरिङको सामानहरू चाहिँ सिकेका छौँ, उत्पादन गर्छौँ। तर यही हुजेरीकै उबाट अनि सामान यहीँबाट दिनुहुन्छ म्यामहरूले, लगेर दिनेर ल्याउने हाम्रो यही दिन्छौँ म्यामहरूले 50% काम गर्छौँ हामीले कच्चा पदार्थ चाहिँ यही म्यामले दिनुहुन्छ हामीले चाहिँ सामान लगेर बिन्ने यही ल्याएर बुझाउने अनि म्यामले हामीलाई हुन्छ खुसी लाग्छ नि धेरै खुसी लाग्छ अनि त्यो आमदानी भन्दा पनि त्यो हामीले बनाएको सामानहरूबाट राम्रो फिनिसिङ आउँदा चाहिँ आफूलाई खुसी लाग्छ के राम्रो लाग्छ राम्रै छ अहिलेसम्म राम्रै खोजिरहेछ तर अब मेहनत अनुसारको चाहिँ अलिकति बजार चाहिँ छैन उहाँहरूलाई पनि आउनुहोस् सिक्नुहोस् भन्न चाहन्छु
3: मेरो नाम बेली घर्ती म सुरुमा रानी गाउँपालिका वाडा नम्बर 6 बस्छु अहिले हाल चाहिँ यहीँ घोराईमा बस्छु अब सिक्न पर्छ भनेर त एकजना दिदी हुनुहुन्थ्यो अनि म्यामसँग कुरा भएछ अनि जाम भनेर आएको अनि सिकेको अब सक्दिनँ जस्तो त लागेको थियो तर सिकेपछि हुने रहेछ भनेर थाहा भयो अहिले त धेरै आउँछ गुडियाहरू टोपी सबै आउँछ अब मासिक रूपमा यति भनेर त ठाउँमा आफ्नो मेहनत अनुसार हुन्छ उहाँहरूले पनि आउनुहोस् समयको सदुपयोग गर्नुहोस् बच्चा बच्चीहरू स्कुल पठाएर समय मिलाएर आउनुहोस् सिक्नुहोस् भन्छ हामीले 2 महिना लाग्यो जानियो अलिअलि जानियो नजानेको कुरा पछि पछि सिक्दै गर्यौँ
4: मेरो नाम मिनाजीसी हो घोराई तेह्र बस्छु अनि मलाई यहाँ पहिला आइरहेका थिए अनि फेरि छोरा थिए म्याडमले भन्नुभयो आउनु पर्छ सिक्न पर्छ बिन्न पर्छ भन्नुभयो अनि बच्चा लिएर आए अनि बच्चा लिएर 9 बजे आउँछु 4:30 बजे छुट्टी हुन्छ बाबुहरूको लिएर जान्छु अनि म कोठामा बसिरहेको थिएँ तिमी यसरी कोठामा नबस तिमी बिमारी हुन्छ नानी आऊ यसो गर्नुहुन्न भनेर भन्नुभयो म आएँ यहाँ अनि अहिले ठिकै लागिरहेको छ राम्रो खुसी छु म यहाँ आएर नानी बाबुहरू पनि भन्नुहुन्छ मम्मी किन बोल्नुहुन्न तपाईँ अगाडि बढ्नुपर्छ भनेर हुन्छ नि अनि केटाटीहरूले अनि ठिकै छ मलाई बच्चादेखि खुसी छु तपाईँ किन भित्र मात्रै बसिरहनुहुन्छ जे चिज आए पनि तपाईँ अगाडि बढ्नुहुन्न भनेर भन्छन् मलाई एकदमै खुसी छु अनि मैले यो जानेको थिएन अलि यसमा हल्कामा स्वेटर मोजाहरू मात्रै बिन्छु अरू जाने छैन त्यति नै हो हेर
5: मेरो नाम कामना चौधरी हो घोराई 13 बस्छु म अहिले यहाँ सिकिसकेर 1 वर्ष भयो बनाउन सुरु गरेको अनि मैले बनाउने काँताहरू अनि फुलहरू दलभरी बनाएन अरू टोपी सुरुमा त सजिलो त भएन अप्ठ्यारोहरू त भए तर सिक्न छोडिन बनाएरै छोड्छु भनेर अनि लाग्यो अनि पछि सजिलै हुँदै गयो अनि बनाउँदाखेरि खुसी मिल्यो अनि त्यही भएर अहिले त धेरै खुसी लाग्छ अरू दिदी बहिनीहरू पनि घर खाली टाइममा त्यस्तै नबस्नु अनि आएर सिक्नु सिप सिकौँ भन्न चाहन्छु
6: मेरो नाम ईश्वरी घर्ती म घोराईमा बस्छु दिदीहरू सिक्नुहुन्छ अनि दिदीहरूले जाम भनेर आएको त्यस्तै त सिकेको छैन अलिअलि सिकेको छु भर्खर नयाँ टोपी मजाहरू अलिअलि दलहरू बनाउँछु मजा टोपी अनि अलिअलि
0: अब अन्य खबर प्रसंग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ अस्पताल परिसरलाई स्वच्छ सफा हराभरा तथा वातावरण मैत्री बनाउने उद्देश्यले आज बिहान सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानको उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी चिकित्सक नर्सिङ कर्मचारी सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाई कर्मचारीहरूको सहभागिता रहेको थियो अस्पताल परिसरको सरसफाईसँगै विभिन्न स्थानमा वृक्षारोपण समेत गरिएको थियो कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र आवतजावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो त्यसैगरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरूवाहरू रोपिएको थियो कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोड़िएको विषय भएको बताउनु भएको थियो
1: होटल संघ नेपाल लुम्बिनी प्रदेशको तदर्श समिति गठन गरिएको छ साबिकको नेप्लिज होटेलियर्स एसोसिएशन लुम्बिनीसँग एकीकरण गरी बुटौलमा सम्पन्न व्यवसायहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्श समिति गठन गरेको हो संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिल प्रसाद श्रेष्ठ चयन हुनुभएको छ यस्तै महासचिवमा टेकनाथ बस्याल सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन चयन हुनुभएको छ संघको कार्य समिति सदस्यमा प्रणदा दीक्षित उपेन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरिराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहनु भएको छ। संघको सल्लाहकारमा महेन्द्र नारायण श्रेष्ठ र गोपाल राणा रहनु भएको छ। समिति गठन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय पर्यटकलाई लक्षित गरी प्रदेशका मुख्य धार्मिक पर्यटकीय स्थलहरूमा स्तरीय सहकारी होटलहरू अभाव रहेको ले बनाउन सुझाव दिनुभयो। मुख्यमन्त्री आचार्यले पर्यटकको बसाई लम्ब्याउन सके मात्र लाभ लिन सकिने भएकाले आकर्षक प्याकेज सहित भारतको उत्तर प्रदेशमा बजारीकरण गर्न सुझाव दिनुभयो। हाल लुम्बिनीमा तारे स्तरका 40 बढ़ी होटलहरू आबद्ध रहेको महासचिव देखनाथ बस्यालले जानकारी दिनुभयो।
0: सल्यानमा साथीहरूसँग शिकार खेल्न गएका एकजनाको आफ्नै साथीले हानेको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालीमाटी गाउँपालिका 2 बराहा ढुङ्गाका अन्दाजी 62 वर्षीय टोप बहादुर पुन मगरको गोली लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दीपक पातलीका अनुसार शिकार खेल्ने क्रममा फायर गरेको भरुवा बन्दुकको गोली लागेर पुनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका 3 बल्लेका 56 वर्षीय मान बहादुर विक, सोही ठाउँका 43 वर्षीय जुद्ध बहादुर रेउले, 32 वर्षीय खुमेन्द्र बहादुर रेउले, 35 वर्षीय सेतराम थापा, 59 वर्षीय कुलबहादुर बुढाथोके र कालीमाटी गाउँपालिका 2 बराहा ढुङ्गाका 72 वर्षीय पदम बहादुर श्री सागर रहेका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान श्रीष मगर रहेका छन्। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी पातलीले जानकारी दिनुभएको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 300 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा चलाइने सञ्चालन भइरहेको छ।
0: राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियालाई पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विकृति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन, आवश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुका आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारले निर्देशन दिनुभएको छ।
1: लामो समयदेखि छलफलमा रहेको माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालनको जिम्मेवारी प्रदेशमा हस्तान्तरण गर्ने विषय यसपटक पनि अन्यलमै देखिएको छ। यसअघि सरकारले उक्त परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिने घोषणा गरिसकेको छ, तर कानून तथा व्यावहारिक जटिलता देखाउँदै यसको कार्यान्वयन भने भएको छैन। तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 बजेट प्रस्तुत गर्ने क्रममा पनि एसईई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले यसपटक पनि एसईई प्रदेशबाट सञ्चालन गर्नका लागि 35 करोड़ रूपियाँ बजेट पनि छुट्याएको छ। उक्त रकमबाट उत्तर पुस्तिका छपाई तथा ढुवानी र परीक्षा सञ्चालन कार्य गरिने मन्त्रालयले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षा मन्त्रीले राजीनामा दिएको 2 सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनैतिक चुनौतीको सामना गरिरहेको छ। अनलाइन समूह ककरोच जनता पार्टी सीजेपीको नेतृत्वमा शुरू भएको प्रदर्शन नयाँ दिल्लीबाट विभिन्न शहरमा फैलिएको थियो। परीक्षा अनियमितता विरूद्ध शुरू भएको आन्दोलनपछि बेरोजगारी युवाका लागि रोजगारी तथा सुधारको कमी र सरकारको बढ़दो नियन्त्रणकारी शैली प्रतिको असन्तुष्टिसम्म विस्तार गरिएको भएको थियो। प्रदर्शनकारीका प्रमुख माग सम्बोधन भएपछि आन्दोलन केही मत्थर भएको छ, तर यसले भारतका युवामा बढ़दो असन्तुष्टि र सरकारप्रतिको विश्वासको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। जुलाई 25 शिक्षा मन्त्रीको राजीनामा हुनु मोदी सरकारका लागि दुर्लभ राजनीतिक धक्का मानिएको छ। एक दशक भन्दा बढ़ी समयदेखि बलियो नेतृत्वको छवि बनाएका मोदी सरकारमाथि प्रदर्शनले दबाव बढ़ाएको हो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय टोली नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोकामगर, 70 केजी मुनि दानबहादुर दलामी र 90 केजी मुनि रबिन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया अन्तर्गत नेशनल सेन्टर अफ एथलेटिक्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली यतैबाट नेपाल जानेछ।
0: मध्यपश्चिम खबरमा अब मौसम सम्बन्धी जानकारी। दाङमा आजको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले बताएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 71% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: कोराही लमही सड़क खण्ड अन्तर्गत पर्ने मसुर खोलामा पुल पुनः जीर्ण। लायन्स क्लब अफ नारायणपुरको सोरुम पद हस्तान्तरण कार्यक्रम सम्पन्न।
1: राप्ती गाउँपालिका 4 सिमलखुट्टीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको आज उद्घाटन। एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम आजदेखि घोराईमा शुरू।
0: रेडीमेड तथा फेन्सी व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा 84 जनाले गरे रक्तदान। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृहत सरसभा तथा वृक्षारोपण कार्यक्रम सम्पन्न।
1: र वरिष्ठ साहित्यकार पुरूषोत्तम खनालको कविता संग्रह समयका पर्चा विमोचन कार्यक्रम सम्पन्न।
0: अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452। पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश

0: के छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
3: हुलास फुसका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: सीता के भयो तिमीलाई? गुम्सो र बसी छौ
6: के हुनु नि?
5: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि, एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो किरपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्यपश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, आज हामी 2083 17 श्रृंखलामा छौ भने सिंगो कार्यक्रमको 1004 श्रृंखलामा रहेका छौ। गत साता हामीले समसामयिक विषयवस्तुहरू यहाँहरूको माझमा पस्केका थियौं, अर्थात केही समाचारहरू र केही सन्देशमूलक आलेखहरू यहाँहरूको माझमा पस्केका थियौं। आज हामीसँग एकजना अतिथि हुनुहुन्छ, उहाँसँग हामीले समसामयिक कुराकानी गर्नेछौं। आजको अतिथि हुनुहुन्छ लामो समयसम्म शिक्षण पेसामा रहेर त्यसमा पनि प्रधान अध्यापकको भूमिका असाध्यै चुस्त दुरुस्तसँग निर्वाह गर्नुभएका, सबैले साँच्चै भन्दा उहाँ जस्तै हेरसर हुनुपर्छ भनेर एउटा चाहिँ स्तम्भ बनाउनुभएका खगराज लम्साल सर आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ। बाँकी कुरा हामी उहाँसँग लिनेछौँ, उहाँले जीवनमा भोगेका कुराहरू, विगतका कुराहरू, कसरी रमाउनु भयो शिक्षण पेसामा, उहाँ रमाउनु मात्रै भएन, उहाँ कहिलेकाहीँ पीड़ामा पनि रहनुभयो। जति बेला उहाँलाई अपाय सरुवा गरियो त्यो पनि जागिर छोडाउनका निम्ति अलि अप्ठ्यारो पार्ने गरी कुनै समयमा उहाँ त्यस्तो अवस्थामा पनि हुनुहुन्थ्यो, ती कुराहरू पनि हामीले आज यहाँ पोस्ट गर्नेछौँ। कार्यक्रममा प्रवेश गर्नु अघि आजका अतिथि हाम्रा प्रिय मित्र खगराज लम्साल सरलाई म कार्यक्रम शैक्षिक डबलीमा हार्दिक स्वागत गर्न चाहन्छु। सर, स्वागत छ यहाँलाई।
1: धन्यवाद सर।
0: आरामै हुनुहुन्छ?
1: ठिकै छ सर, आरामै छु।
0: चलन चल्तीमै छ?
1: चलन चल्तीमै छ, जीवन बितेकै छ।
0: हजुर, अनि अलिकति छोरै सरका केही कुराहरू हामीले श्रोताको माझमा राख्नुपर्छ। मैले पहिले पनि भूमिकामा चाहिँ कुराहरू राखेँ, कति वर्ष सेवारत रहनुभयो?
1: मैले दरबन्दीमा सुरु गरेको 2041 साल वैशाख 5 गतेदेखि हो सर, र मैले अन्तिम मेरो अवकाश अनिवार्य अवकाश हो 2082 साल पुस 29 गतेदेखि मैले अनिवार्य अवकाश लिएर। हजुर,
0: अनि यो सेवा आरम्भ कहाँबाट भयो?
1: सेवा आरम्भ शैक्षिक क्षेत्रमा प्रवेश त मैले महेन्द्र नमुना माध्यमिक विद्यालय सिरबारी दाङबाट 2040 साल माघ 22 गतेदेखि सुरु गरे हौ। त्यहाँ म माघ फागुन र चैत 2 महिना कुछ दिन मात्र त्यहाँ काम गरे। म त्यो बेला सट्टा शिक्षकको रूपमा थिएँ।
0: सट्टा शिक्षकको रूपमा त्यो विद्यालयमा पुग्नुभयो
1: सिलगढीमा। त्यसपछि म 41 वैशाख 5 गतेदेखि दरबन्दी प्रावि दरबन्दीमा प्राथमिक विद्यालय भेडाबारी, जहाँबाट अहिले म फेरि अनिवार्य अवकाश पनि लिएर आए, त्यही विद्यालयमै 41 वैशाख 5 गतेदेखि मैले एउटा लामो समयसम्मको शिक्षण सेवाको आरम्भ सुरु गरे।
0: त्यहाँबाट आरम्भ भयो। अनि सर, यो कतिवटा विद्यालयमा?
1: त्यस्तो धेरै विद्यालय त भएन। 2050 साल असार 11 गते म गणेश प्राथमिक विद्यालय ग्यासीको छाप, हालको बंगलाचुली छ, त्यस बेलाको हाँसीपुर गाउँपालिका गाविस थियो, त्यहाँ 50 असार 11 गते मेरो त्यहाँ सुरु भयो। 52 सालमा म त्यहाँ दुई वर्ष बसिसकेपछि 52 सालमा म अहिले बंगलाचुली गाउँपालिकै वार्ड नम्बर 6 भा छ, त्यस बेला लोहारपानी गाउँपालिका डाफे प्राथमिक विद्यालय खमारी थिउरी डाँडामा म 52 सालमा त्यहाँ आए। त्यस बेला मेरो मेचोल सरुवा थियो। म अहिले हाम्रा साथी हाम्रो माझ हुनुहुन्न, उहाँ बितिसक्नु भयो, स्वर्ग भइसक्नु भएको छ, जीवराज ओली भन्ने लोहारपानीका हुनुहुन्थ्यो, उहाँसँग मैले मेचोल सरुवा गरेर पठाए। उहाँ म चिउडाँडा आए र त्योभन्दा पहिले हामीलाई मेचोल सरुवाको लागि पनि जिल्ला शिक्षा कार्यालयले रोकेका थियो र त्यसै बेला यो मनमोहन अधिकारीको 9 महिने सरकार पालामा म चाहिँ उहाँले र मैले मेचोल सरुवा गरेर गासी कोछापबाट प्राथमिक विद्यालय खमारी चिउडाँडामा। थियो भनौँ त्यो बेला पहिलो सरकार र म त्यस बेला पनि मेरो थाई ठेगाना काभ्रे गाविस वार्ड नम्बर 8 भए तापनि मेरो प्रायश बसाई अहिले यो घोराईमै थियो, घोराई 13 थियो। म पनि त्यहाँ भनौँ एक हिसाबले घरपाईबाट टाढै थिएँ, तर पनि अब घोराईबाट त्यहाँ पनि अलि नजिक भयो यसलाई भन्ने जस्तो दृष्टिकोण भयो त्यस बेलाको चाहिँ अब सरकारलाई भनौँ, अरूलाई दोष दिनु शासकको। अब त्यसैले गर्दाखेरि अब अलिकति दुर्गम ठाउँ कहाँ छ त भनेर खोजिनिधि भयो होला। अब त्यस बेला हाँसीपुरको अब यो गासीको छाप भन्ने विद्यालयमा म गएँ र फेरि अब त्यस बेला पनि त्यहाँ ठाउँ खाली रहे पनि होइन, कोही आउन चाहे पनि होइन। अब महेन्द्रमा देवी विद्यालय सिरवारी दाङमा कार्यरत तीर्थप्रसाद रेग्मी उहाँको बसाई पनि कमेर चौरै थियो। अब उहाँलाई सरुवा गराएर त्यहाँ प्राथमिक विद्यालय भेडाबारीमा पठाइयो। त्यस बेला हाम्रो विद्यालय भेडाबारीबाट मुलाबारी सरिसकेका थियो। अब उहाँको बसाई भनेको रामपुरको साईपुर, तर उहाँ चाहिँ थाई रूपमै कमेरचुरमै बसिरहनुहुन्थ्यो, परिवारसहित बस्नुहुन्थ्यो। अब उहाँलाई त्यहाँ तल पठाएर मलाई चाहिँ फेरि त्यहाँबाट उहाँ हाँसीपुरको गासीको छामा पठाइयो। अब यो हेर्ने बेला के भयो भयो भने होइन, कतै शिक्षकहरूलाई दुःखै दिने चाहनाले त्यो बेला सरुवा भयो कि जस्तो लाग्छ। र अर्को कुरो, त्यो बेला मेरो मात्रै सरुवा नभएर मैले तमाम हाम्रा साथीहरू, अब धेरै कुरो गर्ने बेला त केही राजनीतिक किसिमका कुराहरू पनि जोड्देलान्, तर यो शिक्षक संगठनमै भएका, अब हामी त्यस बेलाको सुरुवा मलाई ठ्याक्कै संख्या त एकै नै, तर 250 हाराहारीमा जस्तो मलाई लाग्छ,
0: 265
1: रहेछ, मैले 250 जस्तो गरेका थिएँ त्यसमा लाग्छ। अब त्यो बेला सायद हामी शिक्षक अपाइटमा सुरु भएर जाने सबै शिक्षक संगठनका, अब अहिले त संगठनहरू पनि धेरै भए, तर त्यस बेला चाहिँ शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठन थियो। अब त्यसैमा आबद्ध प्रायः साथीहरूलाई त्यो बेला चाहिँ अलिकति दुःख दिने नियतैले त्यो किसिमको सुरु भएको थियो।
0: यो एउटा पाटो रह्यो है, अब यसलाई हामीले बिर्सिनु पर्ने किनभने यो के होला भनेर समीक्षा चाहिँ गर्नुपर्छ है। हामीले समीक्षा गर्यौं, यहाँले चाहिँ एउटा संगठनमा आबद्ध शिक्षकहरूलाई दुःख दिनका निम्ति गरिएको हुनुपर्छ, गरिएको हो भन्नुभएको छैन, गरिएको हुनुपर्छ, किनभने त्यो उनीहरूको नियत चाहिँ थाहा भएन नि, होइन कुन नियतले गरे। अब अलिकति सुखद क्षणका कुरा गरौँ, हामीले पोजिटिभ कुराहरू लिनुपर्छ। जस्तो तपाईँ पहिलो दिन शिक्षक हुँदाखेरि कस्तो अनुभूति गर्नुभयो, सट्टा शिक्षकमा हुनुहुन्थ्यो, सर्सा शिक्षकबाट फेरि फालिन पर्यो, एउटा अनुभव त्यहाँ सँगाल्नुभयो, अनि भेडाबारीमा चाहिँ दरबन्दीमा आउनुभयो तपाईँ, त्यहाँबाट फेरि चाहिँ अर्को विद्यालयमा जानुभयो, घाँसी कोसा पठाइयो, फेरि चिउरीडा ल्याइयो, होइन यो सबैलाई अब अलिकति पोजिटिभली जानुभयो।
1: यसमा के छ भने भर्खर विद्यालयमा पढ्दै गरेको
0: एउटा
1: छिटो अथवा एउटा विद्यार्थी, अब त्यो चाहिँ शिक्षक भएर विद्यालयमा विद्यार्थीको सामुन्ने कक्षा कोठामा उपस्थित हुँदाको पहिलो दिन, अब सामान्यतः सबैलाई अलिकति असजिलो महसुस हुने स्वाभाविकै हो। तर पनि अब पढ्ने र पढाउने सिक्ने र सिकाउने अर्थात त्यो पढाउने पनि एक प्रकारको सिकाइ नै हो अब सिकाइमै जोडिन्छ त्यो पनि अब त्यसले गर्दाखेरि खासै त्यस्तो अनुभव अलिकति असजिलोको अनुभव अब सामान्य पहिलो पटक अथवा पहिलो पिरियडमा क्लासमा पस्ने बेलामा अब सबै झिमिरेका तिमी साथीहरू अब आफू चाहिँ एउटा शिक्षक जस्तो भएर पस्ने बेलामा अलिकति असजिलो त त्यो स्वाभाविक हो तर पनि त्यस्तो लागेन पछि दरबन्दीमा आइसकेपछि पनि अब अलिकति दुई ढाई महिनाको अनुभव पनि भए हुनाले अब त्यसरी पढाउनलाई खासै ऊ चाहिँ लागेन राम्रै लाग्यो र यो जीवनमा अब धेरै पहिलेदेखि अब 40 साल कहाँ 80-83 साल भइसक्यो अब 40-42 वर्षको पिरियडमा पढ्ने र पढाउने सिक्ने र सिकाउने निरन्तर यही चल्यो र धेरै खुसी शिक्षक हुन पाएकोमै म गर्व गर्छु किनभने हामीले जतिलाई सिकायौं सिक्नुभयो हाम्रा विद्यार्थी भाइ बहिनीहरू जतिले सिक्नुभयो अहिले भेटाउने बेलामा एकदम सम्मानका साथ एकदम स्नेहका साथ मायाका साथ सर मेरा गुरु मलाई अक्षर चिनाएको कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ भन्ने अब त्यस्ता किसिमका कुरोहरू पनि आए अस्ति गुरु पूर्णिमाका दिन पनि धेरै विद्यार्थीहरू धेरै भाइ बहिनीहरूले कता म काठमाडौँ छु भन्छन् कसैले म विदेश छु भन्छन् कसैले म इन्डिया छु भन्छन् कसैले कता छु सर म भन्छन् तर धेरै विद्यार्थीहरूबाट पनि त्यो दिन फोन आयो अब त्यसले गर्दाखेरि पनि हामी शिक्षकहरूले कमाउने पैसो होइन हामी शिक्षकहरूले कमाउने यो नोकरीको पछाडि निवृत्त भइसकेपछि पनि पाउने मान सम्मान माया अब बजारमा कतै भेट भयो बाटामा कतै भेट भयो सर नमस्कार कहाँ हुनुहुन्छ बसम एकैछिन भए पनि गफ गरौँ गुरुका कुरा सुनौँ अब यही किसिमको कमाइमै म यत्रो वर्ष रमाएँ खुसी भएँ मैले गौरव पनि गरेँ अब आफूले पढाएका कतिपय चेलाहरू अफिसमा जाने बेला बसम सर भनेर उठ्ने अब त्यो पनि देख्यो भइराखेको छ यसले गर्दाखेरि पनि हाम्रो कमाइ यही हो भन्नेमै म चाहिँ एकदम ढुक्क र
0: विश्वासले
1: भन्ने किसिम कुरो मलाई लाग्छ
0: अलिकति मलाई यो भेडाबारी मुलाबारीसँग जोड्न मन लाग्यो तपाईँ जति बेला पछिल्लो पल्ट आउनुभयो र त्यहाँ अत्यन्त मेहनतका साथ तपाईँले त्यो विद्यालयलाई माभिसम्म पुर्याउनु भयो र माभि पनि स्थापित बनाउनु भयो अलिकति बाहिरसम्म चिन्नका निम्ति पनि ए भेडाबारी मुलाबारीसँग टक्कर लिन गाह्रो हुन्छ है अलि होसियारी हुनुपर्छ है भन्न भन्नेसम्म बनाउनु भयो तपाईँले अलिकति त्यहाँका कुरा जोडाउनु
1: म 69 सालमा आइसकेपछि म त्यहाँ सरा भएर आएँ त्यसपछि त्यहाँ चाहिँ हेड सर मिन्दाज घिमिरे हुनुहुन्थ्यो त्यसै बेला उहाँ सरुवा भएर यहाँ यो सिस्ने खोलामा सरुवा भएर
0: आउनुभयो
1: र केही समय मात्रै त्यहाँ हाम्रो गिरिराज सर हुनुहुन्थ्यो उहाँ फेरि सरुवा भएर अहिले माध्यमिक विद्यालय झिङ्गे बन्जारीमा आउनुभयो र उहाँ आउनु गिरिराज सर आउनुभन्दा केही उहाँ 65 सालमा आउनुभयो 64 सालदेखि हामीले यसलाई निमाली बनाउनुपर्छ भन्ने किसिमको सोच आयो र त्यहाँ अभिभावकहरू विद्यालय व्यवस्थापन समितिका समिति अध्यक्षज्यू सबैले होइन अब हाम्रो पढ्नलाई यहाँबाट धेरै टाढा नजिकको विद्यालय मावि कि त सिरबारी जानुपर्ने कि रामपुर भरतपुरतिर घोराईतिर जानुपर्ने भए हुनाले अलिकति अप्ठ्यारो महसुस भइराखेको छ त्यस भएर यहाँ यसलाई निमावि बनाम भन्ने किसिमको कुरो पनि भयो र त्यसमा मुख्य भूमिका शिक्षक निवृत्त शिक्षक महेन्द्र मावि सिरबारीबाट अवकाश लिनुभएका त्यहाँका समाजसेवी फणेन्द्र कुमार घिमिरे जो उहाँ चाहिँ त्यो क्षेत्रमा एउटा प्रख्यात पनि हुनुहुन्थ्यो उहाँले हामीलाई पनि ककना सिक्नु भएको थियो हाम्रो गुरु पनि हो र उहाँ चाहिँ त्यो विद्यालयको व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो र उहाँले पनि होइन यो किसिमको कुरोहरू गर्नुपर्छ त्यो विद्यालयलाई निमावि चलाइहालौँ त्यसपछि सोचेर माभितिर लागौँला भन्नुभयो र त्यस बेलाको अध्यक्ष विवेशको अध्यक्ष तेजबहादुर बाठा हुनुहुन्थ्यो उहाँले पनि एकदमै चाहिँ त्यसमा साथ सहयोग दिनुभयो र हामी 64 सालमा कक्षा 6 अनुमति ल्याएर 6 कक्षा सुरु गर्यौं अनि 65 साल जेठको 13 गतेदेखि मैले त्यो विद्यालयको प्रधानाध्यापकको रूपमा काम सुरु गरेँ त्यसपछि 65 66 64 65 66 आठ कक्षा ल्यायो 67 एक साल रह्यो 68 69 77 फेरि 68 देखि फेरि मावि लगेर त्यसलाई 10 कक्षासम्म पुर्याइयो अब त्यो पुर्याउने बेलामा खुशी भयो विद्यार्थीहरू पनि हाम्रो 750 हाराहारीमा विद्यार्थी पनि पुग्यो अब शिक्षकको दरबन्दी छँदै छैन सबै शिक्षकहरूलाई निजी स्रोतबाट शिक्षक राखेर तलब खुवाउन पर्ने अनि प्रत्येक घर घरमा चन्दा उठाउन सहयोग उठाउन जानुपर्ने
0: भैली
1: खेल्न हिँड्न पर्ने तिहार आयो भने केटाकेटीहरूलाई चाहिँ एउटा दुईटा मादल बनाएर लो गाउँ गाउँमा जानु पर्यो भन्ने तिनै पढ्ने विद्यार्थीहरूलाई चाहिँ भैली खेलेर पैसा उठाउने चन्दा उठेर पैसा उठाउने त्यो किसिमको गरेर बडा मेहनतका साथ जुक्ति बुद्धिका साथ सबैको साथ सहयोग हामी जति जहाँ जहाँ चाहिँ चन्दा माग्न हिँड्यौँ बिबी सह अध्यक्ष सँगसँगै हिँड्नुभयो फणेन्द्र सर पनि हिँड्नुभयो भैले खेल्न गयौँ बिबी सह अध्यक्षले छोड्नु भएन फणेन्द्र सरले छोड्नु भएन यसरी अन्य सदस्यहरू सबै गाउँले अभिभावक सबै लागेर त्यो स्कुललाई चाहिँ 10 कक्षासम्म पुर्याइयो अब दरबन्दीकै हिसाब किताब गर्ने हो त प्राइभेट तीनजना मात्रै छ अरू त छैन एकजना चाहिँ प्राइभी राहत एकजना निमावी राहत पछि यो ध्रुव कुमार केसी एकटा निमावी राहत पाथ्यौँ हामीले त्यही पाँचजनाको उसले मेन पावर छ अरू एकजना सहका हुनुहुन्छ अरू बाँकी सबै निजीमा छ अब के गर्ने कसरी चल्छ स्कुल भन्ने किसिमको कुरो त भन्छ तर पनि त्यहाँको अभिभावकहरूले मलाई निकै साथ दिनुभएको हो र जति दुःख गरे पनि मैले त्यो बेला आफ्नो घरभन्दा बढी प्राथमिकता मैले
0: विद्यालयकै
1: एउटा कोठामा चाहिँ बसेँ तै पकाएर खाएँ अनि कतै गाउँमा घुम्न गएको बेला भयो भने उतै खाना खाएर आउने त्यसरी मैले म बिदाको बेला पनि म घरतिर नआएर त्यो विद्यालयलाई त्यसरी अहिले स्थापित बनाइयो र जब हामीलाई दुःख भइराखेको थियो यो तलब कसरी खुवाउने शिक्षकहरूलाई भन्ने 74 सालमा स्थानीय चुनाव भयो 74 सालमा स्थानीय चुनाव भइसकेपछि हामीले त्यहाँ कुरा राख्यौं हाम्रो मात्रै विद्यालय नभएर समग्र बंगलाचुलीमा यस्तो किसिमको दरबन्दी नभएका विद्यार्थी अलि भएका दरबन्दी नभएका विद्यालयहरूमा कति शिक्षकको आवश्यकता छ भन्ने किसिमको एउटा छलफल भयो पालिकामा अब त्यसमा अनि पालिकाले शिक्षकको तलब थोरै धेरै जति सकिन्छ भए पनि शिक्षकको तलब चाहिँ पालिकाले व्यवस्था उपलब्ध गराउने भन्ने भइसकेपछि
0: अलि सजिलो भयो
1: एकदम सजिलो धेरै सजिलो भयो र झन् त्यसरी चलाइयो पछि अब यो मान्छेका आधारभूत आवश्यकताहरू परिपूर्ति हुँदै जाने त्यसपछि फेरि नयाँ थपिँदै जाने यिनी किसिमका कुराहरूको सन्दर्भमा होइन 10 कक्षासम्म त चलाइमा अब 11-12 किन नचलाउने लो 11-12 पनि सरले गरे त भइहाल्छ 5 कक्षाको विद्यालय 10 भइसकेको छ भने अब हामी 11-12 पनि लो सर गर्नु पर्यो यो कहाँ जानुपर्छ के गर्नुपर्छ भन्ने किसिमको कुरो सबैबाट आइसकेपछि हामीले अब यो 74 यतातिरको यो संविधान यसले अब स्थानीय तहलाई पनि अलिकति अधिकार दिया हुनाले हामीले स्थानीय तहबाट अनुमति ल्याएर 11-12 पनि चलायौँ
0: अब अहिले 12
1: बाह्रसम्म चलिराखेको छ 12 कक्षा चलेको छ सर अहिले अब 11 कक्षामा सरहरूले सायद भर्ना गर्नुभयो होला अब म
0: छोडिसकेपछि जाने अनुकूल पर्या छैन
1: होइन जाने गर्छु सर म महिनाको दुई पटक अझै पनि त्यो विद्यालयमा पुग्ने
0: पुग्नुहुन्छ
1: हजुर पुग्छु सर पुगेर विद्यार्थीसित भेट हुन्छु शिक्षकहरूसित भेट हुन्छु
0: कति राम्रो
1: अब सायद म भोलि सायद पर्सि शुक्रबारसम्म एकपटक जाम्ला भनेको छु 12 कक्षा चलिरहेको छ 11 कक्षा अहिले सरहरूले भर्ना गर्नुभएको होला भन्ने आशा पनि राखेको छु र त्यो बेलाका छेडहरू बडा खुसी लाग्छ सर कमसेकम 5 कक्षा पास गरेर छोरो छ भने इन्डियातिर छोरी छ भने बिहा गरेर अलिक गोवालातिर पठाएर
0: जाने अवस्थामा
1: हामीले त्यो एउटा बंगला चुलीको पनि अलिकति दुर्गम बाटोघाटोको असुविधा अहिले त केही सुविधा भएको छ तर
0: त्यो बेला अलिकति
1: त्यो बेलाको त्यस्तो खोजमा त्यो विद्यालयलाई त्यहाँसम्म पुर्याइयो र त्यहाँ अभिभावक मेरो तर्फबाट त मैले अभिभावकहरूलाई धन्यवाद दिन चाहन्छु किनभने त्यत्रो साथ सहयोग एक्लै गरेर हुँदैन तर मलाई चाहिँ एउटा खुसी पनि लाग्छ
0: अगुवाई गर्ने अवसर मिल्यो भन्न
1: पर्यो अगुवाई गर्ने अवसर मिल्यो मैले अगुवाई गर्न पाएँ मलाई त्यसैमा खुसी छु
0: अब अलिकति पढेको कुरातिर जान मन लाग्यो तपाईँले सुरुवाती कहाँबाट पढ्नुभयो गर्नुभयो अक्षरहरूमा बारखरी भन्छन् नि, त्यो बेला त हामीले पढ्ने बेला त बारखरीका कुरा गर्थे, अनि कहाँबाट हो त्यो बारखरी?
1: मैले बारखरी सुरुवात गरेको त्यो महेन्द्र माघे सिरबारी नै हो। सिरबारीमा 29 साल भनौँ, 29 सालतिर त्यो बेला 6 वर्ष नबिकन विद्यालयमा एक कक्षामा भर्ना नहुने जस्तो थियो, अर्थात् के थियो है सर, त्यस्तै 29 तिर सिरबारी मावि सिरबारी अहिले त्यो बेला निम्न माध्यमिक र पनि 8 कक्षा होइन 7 कक्षासम्म
0: थियो
1: र त्यहाँको हेड सर त्यो बेला फणीन्द्र कुमार घिमिरे हुनुहुन्थ्यो
0: हजुर,
1: र त्यहाँबाट एउटा काठको पाटी
0: बोकेर
1: अनि त्यसपछि दुधे खरी भन्ने यो भेडा पाल्ने भेडीवालाहरूले ल्याएर
0: आउने
1: त्यही दुधे खरी र एउटा काठको आफू बराबरको पाटी बोकेर
0: हजुर
1: अब अक्षर प्रारम्भ गरेको छ
0: निमावि सिरबारीबाट। अनि
1: त्यसपछि म गंगा मावि रामपुरमा पढ्न म रामपुर झरे र त्यहीँबाट मैले अब एसएलसी 10 कक्षासम्म सुनपुरमा डेरा गरेर वामदेव पौडेलको घरमा डेरा गरेर म चाहिँ रामपुरबाट मैले
0: एसएलसी गरेँ। अनि अब मैले त्योभन्दा माथि गइन, म अर्को अलिकति तुलना गर्न खोजेँ। सरले जो आफू बराबरको पार्टी बोकेर जानुभयो नि फल्याकमा बस्नुभयो अथवा भुइँमा हुन सक्छ त्यो बेलामा,
1: त्यो बेला त बेन्च थिएन सर,
0: बेन्च थिएन त्यही भन्न खोजे होइन, अथवा घरबाट चाहिँ चकटी लगेर गइयो होला,
1: चकटी पनि कहिले काहीँ चकटी अब सम्झेपछि लग्ने, पार्टी पनि बोक्न पर्यो
0: हजुर,
1: फेरि चकटी पनि बोक्न पर्यो
0: पहाडी बाटो,
1: अब त्यो बाटो पनि खोल्सा खोल्सी गोरेटो बाटोबाट एकदम लोटेपछि फेरि अलिक तलै खस्ने,
0: त्यो पनि ढुङ्गामा खस्ने
1: हो, त्यसले गर्दाखेरि धेरै जसो त भुइँमा बस्थ्यो सर। अनि पछि काठका फल्याकहरू त्यहाँ विद्यालयले बेन्च होइन काठका फल्याक
0: व्यवस्था गर्यो, त्यसमा बस्यो,
1: त्यसैमा बस्यो।
0: अब मैले यहाँ अलिकति तुलना गर्न लाग्छु, भुइँमा बसेर काठको फल्याकमा बसेर पढेको खगराज लम्साल र आजभोलिको विद्यार्थीको बसाइको स्ट्यान्डर्ड जमिन आकाशको फरक छ नि,
1: जमिन आकाशको छ सर,
0: बसाइ छैन र
1: जमिन आकाशको फरक।
0: अनि पढाइ के देख्नुहुन्छ अब भन्नुहोस्, पढाइको स्तर कस्तो छ त्यो बेला पढेन पढाउने बेलाको ढाँचा र आज जुन हामी कुरा गरिराखेका छौँ आजको मितिको त्यो बसाइको स्ट्यान्डर्डसँग तुलना गर्ने पढाइ छ कि छैन टक्क भन्दाखेरि?
1: अब टक्क भन्दा शिक्षक कै नाताले
0: हजुर
1: शिक्षा क्षेत्रमा राम्रो नराम्रो भन्नलाई अलि उपयुक्त नहोला
0: हजुर,
1: तर त्यो बेलाको पढाइ र अहिलेको पढाइको आकाश जसरी बसाइको
0: जमिन आकाश
1: आकाशको छ त्यस्तै पढाइको पनि त्यस्तै भयो सर। पढाइको पनि पाठ्यक्रम कहाँ गयो, कसरी आयो, के गर्यो, अब यो कता कता भयो, पढाइको पनि त्यस्तै भयो। अब फेरि अब अहिलेका बाल अधिकारका किसिमका कुरा भए, मानव अधिकारका किसिमका कुराहरू भए, अब हरेक किसिमका कुराहरू भए, अब त्यसले गर्दाखेरि पनि होला अहिले मैले पढ्ने कि पढ्दिने कि भन्ने किसिमको कुरो पनि यता कता विद्यार्थी भाइ बहिनीहरूमा आउँछ, सबै त्यस्तो किसिमको होइन तर कति आउँछ। त्यसले गर्दाखेरि पढाइका सवालमा धेरै फरकै छ सर, हामीलाई अब कण्ठ गर्नै पर्ने हुन्थ्यो त्यो बेला, पाठहरू कण्ठ गरेर सरलाई बुझाउनै पर्ने हुन्थ्यो,
0: सुनाउनु पर्ने
1: हुन्थ्यो, पाठ बुझाउन सक्ने कि नसक्ने भन्ने हुन्थ्यो। अब त्यो पार्टीमा लेख्दै अब मेट्दै गर्ने बेलामा बिहान लगाएका तिनी कपडा पनि साँझ स्कूलबाट जाने बेला त देखिन जस्तै हुन्न, अब त्यो देखिन जस्तो नभए पनि फेरि साबुन पनि त छैन सर, साबुन किन्न त कोइलो भाषै जाने हो,
0: यहाँ पाइँदै पाइन्न,
1: अब मुस्किलले घोराईमा 2-4 फसलहरू कति हुँदो होला, अब उहाँबाट घोराई आउन पनि एक दिन लाग्यो। अब तिनी किसिमका कुराहरू सम्झिने बेलामा कहिले काहीँ धेरै हाँसो लाग्ने खुसी लाग्छ, अब त्यो देख्ने बेला अहिलेका विद्यार्थी अब जेनेरेसन पनि त्यही खालको आयो, कस्तो आयो, कस्तो कति टाठा कति ऊहरू अहिलेका, तर अब स्तर त अलिकति चाहिँ त्यो बराबरको छैन कि जस्तै लाग्छ त्यो सर,
0: त्यो जस्तो स्तरको अहिले छैन समग्र, यो हाम्रो तुलना मात्रै हो है, मूल्याङ्कन मात्रै हो, हामीले कसैलाई केही आक्षेप लगाउन खोजे होइन,
1: हामीले आफ्नो अनुभव मात्रै
0: अनुभव सुनाउन खोजे। अनि अब म एउटा विचार सरसँग लिन खोजिरहेको छु, यसलाई उकास्ने काम चाहिँ मुख्य काम सरकारको हो, अहिले नयाँ सरकार आएछ, त्यो पनि बहुमतको आएछ, असाध्यै बलियो बहुमतको सरकार आएछ, के अपेक्षा गर्ने होला?
1: अब यसमा यो बहुमतको सरकार सायद संविधान बनेदेखि यतिको बलियो बहुमतको सरकार आफै थिएन होला। अब यसमा शिक्षकहरूलाई सबैभन्दा त्यहाँ हेर्ने हुन्छ यो पाटो चाहिँ तीनवटा पाटो यसमा अनिवार्य रहन्छ सर, विद्यार्थी शिक्षक र अभिभावक। यो शैक्षिक गुणस्तर उकास्नको निमित्त यो तीनटा पाटो एकदम महत्वपूर्ण छ। यो एक अर्कामा परिपूरकहरू पनि हुन्छन् यिनीहरू। तर अब शिक्षकका जाहेज किसिमका कुराहरू र शिक्षकका सेवा सुविधाका किसिमका कुराहरू पनि छन्। अब यो 17 थरी 19 थरीका शिक्षकहरू पनि छन्। अब यसलाई एउटा दायराभित्र यो सरकारले ल्याएर अनि शिक्षकका उचित खालका मागहरू परिपूर्ण रूपमा चाहिँ गराइदिएर र एउटा खुसी भएर शिक्षक कक्षा कोठामा पस्ने बेलामा एउटा खुसी भएर होइन है म चाहिँ यस मेरो जिम्मेवारी मेरो नैतिकता किसिम कुरो त शिक्षकले बिर्सिनै भएन, खुसी भएर कक्षा कोठामा पस्ने वातावरण बनाइदिनु भयो भने यो सरकारले बनाइदियो भने शैक्षिक गुणस्तर अलिकति माथि उठ्ने
2: देखिने
1: किसिमको कुरोमा त्यतिकैको बीचमा अभिभावकहरूले पनि आफ्ना अब 10-4 भनौँ अहिले कुनै अब समय चाहिँ हेरफेर पनि हुन सक्ला नसक्ला, अब त्योभन्दा अघि पछिको पिरियडमा आफ्ना बालबच्चाहरू कहाँ छन् के गर्दैछन् कस्तो छ भन्ने किसिमको कुरो अलिकति चासो अभिभावकहरूले पनि ल्याइदिनु पर्ने र विद्यार्थीहरूले पनि अब जस्तो नर्सरीमा खेल्ने गएकाहरू साना बच्चाहरूको कुरो त भएन तर अलिकति उपल्लो कक्षामा पढ्ने
2: सक्ने
1: भइसकेका भाइ बहिनीहरूले पनि होइन मेरो यो कर्तव्य हो मैले पढ्नुपर्छ मेरो काम हो भन्ने किसिम कुरो सोचिदिनु भयो र यो तिनै पाटो तयार भयो र सरकारले पनि यो किसिममा अलिकति गम्भीरतापूर्वक यो हिजका किसिमका जस्ता काम कुराहरू शिक्षकहरूलाई गरिने हेरिने दृष्टिकोण गरिने व्यवहार अब यिनै किसिमका कुराहरू नहोस् भन्ने मेरो
2: त्यो भयो भने अलिकति केही सुधार हुन्छ भन्ने यहाँको धारणा। सर हामी एकदम अन्तमा पुग्यौं कार्यक्रमको, अलि धेरै गफ गर्न मन लाग्यो समय सकिन थाल्यो अनि अब अन्तमा भन्नै पर्ने केही छुट्या छ भने एक मिनटभित्र सक्दिनँ मैले सरलाई अनुरोध गरेँ, एकदम अन्तमा पुगेका छौँ हामी।
1: अब यो शैक्षिक जगत नेपालको शैक्षिक जगत एकदमै राम्रो होस्, शिक्षक साथीहरूले पनि त्यो किसिमको कुरो आफ्नो जिम्मेवारीपूर्वक र विद्यार्थी भाइ बहिनीहरूले पनि आफ्नो क्षमता अनुसार जिम्मेवारीपूर्वक काम गरी नेपालको शिक्षा क्षेत्रलाई एकदम उचाइमा पुर्याउने काम होस् भन्ने मेरो यही शुभकामना व्यक्त गर्दछु सर।
2: मैले सरलाई यो मिठो समयका निम्ति र मिठो संवादका निम्ति 12 रेडियोको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु।
1: धन्यवाद सर मेरो तर्फबाट पनि परम सरलाई, मलाई यहाँ यो मध्यपश्चिम रेडियोमा निम्ता गरेर बोलाएर मेरा दुई शब्दहरू राख्ने अवसर दिनुभएकोमा मुरीमुरी धन्यवाद दिन चाहन्छु सर। हस्त धन्यवाद।
2: आदरणीय श्रोता हामीले यतिन्जेलसम्म समय कुराकानी गर्यौं र आज हामी अतिथिका निम्ति सेवानिवृत्त शिक्षक एउटा लामो अनुभव त्यसमा पनि प्रधान अध्यापकको जिम्मेवारी वहन गर्नुभएका खगराज लम्साल सरसँग कुराकानी गर्यौं। फेरि पनि धन्यवाद टक्र्याउन चाहन्छु उहाँलाई र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हस्त अभिवादन, जय शिक्षा।
3: मध्यपश्चिम चाङ च्याट यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362118।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्लाडल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
1: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
0: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 08। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
3: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
0: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
6: नगरेको समितिको आरोप,
7: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा बिचार भएको हो। त्यो गभर्मेन्टको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति कुराहरू पनि आइरहेको थियो।
6: मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
8: शासनले पनि सत्ताको खेल गर्यो उभरियो, त्यस कारण यो मिलन विषम परिस्थितिको हो, तर भोलि यो मिलन भन्न सकिएन।
6: 7000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ, बैतडीमा 178 जनाले पाए घरमै राहदानी, माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनहराका सुकुमवासीको चेतावनी।
9: खबरदारी पनि गरेका गरेछौँ, अब हाम्रो आत्मा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
6: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14000 घरधुरीमा विद्युत अवरूद्ध, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो, तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिन्छ।

0: पर्दैन। आधुनिक प्रविधि लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
1: दुई दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो, मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा पाँचबाट चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
2: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो न मधेसी। जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
3: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
1: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनैतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
4: विषम परिस्थितिमा एकदम मधेसवादी दलहरूको अस्तित्व समाप्त, दोस्रो के हो भने संहितामाथि संकट आएछ, त्यो अब समय यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाइ हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ, किनभने मधेसी दल बिग्रेको कारणले कारण के हो भने सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एनपीएसलाई कहिले अर्कोलाई कहिले अर्कोलाई गरियो। त्यस कारण यो मिलन विषम परिस्थितिको हो, तर भोलि यो मिलन कहाँ त म गएर टुङ्गिन्छ भन्न सकिनँ।
1: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोन सभा गर्दै सरकारलाई माग पूरा गर्न दबाव दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभई अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएनसँग बताउनुभयो।
5: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यान आकर्षण गरिरहेछौ, मन्त्रालयमा धायौ, मन्त्रालयमा ध्यान आकर्षण गरायौ, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यान आकर्षण गर्यौं। पटक पटक ध्यान आकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा। अब हाम्रो आत्मअर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को के पनि छैन।
1: त्यस्तै अहिले संचालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रमाणीकरण नापजाँच तथा निस्ता वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली शान्तिनगर गैरी गाउँ मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मरमत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मरमत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मरमत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालो बजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका दुई दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम पोतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरणमा भइरहेको ढिलाइबारे सीआईएनसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
5: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नात्मकता भएर अनि दल पूर्वा बनाउने काम सुरुवात हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग सुरुदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको, त्यो वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो, त्यो कारणले पनि हो अलिकति समस्या भइरहेको।
1: यसै बीच डडेलधुराको परशुराम नगरपालिका 12 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहार हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, गिरज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस।
2: लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801007777 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन्। मकैको स्वाद लिनेहरूको रूचिलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन्। डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन्। डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
4: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफान डाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ। भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
5: चुल्लु सिरालबाट घोगा मगाउन किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवात नि हो। 200-300, 250 त्यति हालो पुजीगाडबाट।
4: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ। प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य, दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो।
5: आधा खराब हुन्छ बाबु गोगा पारे तिनु खोडा सोडा उसाए किलोले तलवर ल्याउन तसोइ छ।
4: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ। बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन्। अम्बरगढी एक कि बेलुता मोली
5: सफा गरिदिया ऊ गरिदिया भन्ना अब सफा गरेर जानु पर्छ। आफ्नो रोड दियालीको नास बसी गरेर व्यापार गर्दा बाबु कहाँबाट दाउरा कहाँ कहाँबाट मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु। नै त्यसै हो अब बस पार्कको पुल लाथ्यो अरे उहाँ जिन पुलो बुढ्यो आई वहाँ भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब दियालीमा यहाँ बस पोला बुढीमा यहाँ दिया छ।
4: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन्। मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न, घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ।
2: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो। बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ। गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो। त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकी परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
6: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु यो चाहिँ
7: कर्णाली थिएटर
6: सबभन्दा बढी पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ। होइन काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो।
2: मफसलमा रंगमंचको रंग, युवाको उमंग, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
10: फोन नम्बर 082-563-479,
9: मोबाइल नम्बर 98-494-67-487।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
15: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एण्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 082-562-23, 98-78-18-617 र 98-78-35-643।
2: अब मनोरञ्जन मात्रै होइन युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्नेदेखि त्यसैबाट आमदानी गत्रे आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना चुनौती अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
6: एकदमै संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किने सँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदम एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि, राम्रो गाडी चढ्ने कि, होइन ठिक ठिकैको जिन्दगी चलाउने कि, ठिक ठिकैको खानपिन खाने कि, होइन सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ, होइन रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त आज जिन्दगीमा, होइन म त्यसरी लिन्छु मेरो जिन्दगीलाई। होइन मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्चाउने जिन्दगी बनाइरहेको छु।
16: खर्चसँग सम्झौता गर्नु
6: सम्झौता गरेका छु। मेरो सिजनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन। तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, यहाँ मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एभल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
16: कर्णाली थिएटर
6: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ, होइन काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो। कलाकार जिउँदो रहे पनि कला रहने हो नि,
16: त्यो दिने पैसा आउँछ सर। अहिले पनि
6: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस्, होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजिओहरू छन्, त्यसमा हाम्रो काममाथि इन्टरेस्ट दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँहरूले।
16: एउटा आइएनजिओको कुरा त भयो नि सर, होइन अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन,
6: हामी बनाउँदैछौँ। त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ। त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ,
16: त्यो सम्भावना कतिको देख्नु
6: छ। हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
16: चुनौती के छ यसमा?
6: चुनौती धेरै छन्, तर चुनौती चुनौती कर्णाली त यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ, होइन, केही पनि गरिएको छैन कर्णाली, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा, होइन, सम्भावना त छ नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
16: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो, होइन, अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको, होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
6: त्यो अहिले म एउटा भनिदिन्छु, मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो, त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्दबाट, लामो द्वन्दबाट ग्रसित कर्णाली, जहाँ फूलफुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियौँ भन्दा चुइने तिनको टहरभित्र स्कुल पढिरहेको विद्यार्थी, झोलुङ्गे पुल तर त्यहाँ तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सफर प्लेन आउन आए पनि तिमीहरू जस्ता अरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भनेर तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भन्दा नेपालमा नेपाली रंगमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठूलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठूलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठूलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनुहुन्छ,
16: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
6: एकदमै ठूलो देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो, नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
16: कृपया हजुरले भन्न सक्नुहुन्छ।
6: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सोध्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साप ऊ आइपुग्न आला कि नआला साप भन्छु, त्यसले भन्छ आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि यार, किन ऊ गरे आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कुन ट्याक्ट हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौकर रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरा बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रो बिरामीकाले लिन पाइँदैन भनेपछि हामीले बनाएर के काम भयो त भनेर थर्काउँछु त्यहाँ, होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ,
16: कर्णाली दक्षिण बग्दो छ
6: हजुर,
16: भित्रको एउटा यो अंश हो,
6: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
2: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम, पुनसञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने महनो मनोहराका सुकुम्बासीको चेतावनी छ, र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ, भोलि र पर्सी भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेश

0: यो हो रेडियो मध्य पश्चिम एम 91.4 मेगाहर्ट्ज
1: मध्य पश्चिम। यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निर्वाचनमा पराजयका आठ दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
0: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिण्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
1: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने। पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनोहराका विस्थापित सुकुम्बासी आन्दोलित।
0: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रूसबाट तेल खरिद गर्ने देशमाथि कार्यवाहीको तयारी।
1: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई। अमेरिकी क्रिकेटर हरमीत सिंहले जनकपुर बोल्सको कप्तानी गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पछिल्लो निर्वाचनमा पराजित साना आठ दलका शीर्ष नेताहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। आज नयाँ बानेश्वरको थापा गाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा आठ साना दलले अग्रगामी मोर्चा घोषणा गरेका हुन्। चुनाव अघि माओवादी सहितका दलले समाजवादी मोर्चा बनाएका थिए। प्रचण्डले कंग्रेस एमालेसँग बार्गेनिङ गर्न बनाएको मोर्चा जस्तै अहिले उपेन्द्र यादव, सिक्के राउत, रमेश रेशम चौधरी र जनार्दन शर्माहरूले सरकारको आलोचना गर्न गठन गरेका हुन्। मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूले वर्तमान सरकारको चर्को आलोचना गर्दै अब देशको मुहार फेर्न आफूहरू आउने बताएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय र सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने बताउनु भएको छ। सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुन नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढ़ेको बताउनुभयो। यसअघि कंग्रेस एमाले माओवादीसँग मिलेर पनि मधेसका समस्या समाधान हुन नसकेको बताउँदै आउनुभएका उपेन्द्रले आज सिके राउत लगायतका नेतासँग मिलेर यसअघि प्राप्त गर्न नसकेका कुरा प्राप्त गर्ने बताउनु भएको छ। पटक पटक मन्त्री र सांसद बन्नुभएका यादवले अहिले शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको बताउनुभयो। आफू सरकारमा हुँदा राम राज्य देख्ने र सत्ता बाहिर हुँदा देश डुब्न लागेको देख्ने पुराना नेताको नयाँ रोग होइन। फागुनको चुनाव अघि उपेन्द्रसँग मिलेर राष्ट्रिय सभा सदस्य बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले सत्तामा पुग्न तिगडम गर्नुपर्ने बताउनु भएको थियो। उपेन्द्रको राजनीति बन्द गराउने उद्देश्य सहित मधेसी पार्टी खोलेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले भने यो मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनु भएको छ। आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु शाहले पनि मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनैतिक मोर्चाको आवश्यकता रहेको बताउनु भएको छ। माओवादी राजनीतिबाट आएर मन्त्रीसम्म भई एमालेमा पुगेर संसद पड्काएका शाह पछिल्लो केही चुनावदेखि नयाँ पार्टी बनाएर अघि बढ़नु भएको थियो। ठूला पार्टीमा नआउँदा मन्त्री र सांसद दुवै पद गुमेको महसुस गरेपछि शाहलाई पनि अहिले देश संकटमा परेको भान भएको छ।
1: नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ। अघिल्ला सरकारमा श्रीमती रंजिता श्रेष्ठ मन्त्री हुँदा राज्य सत्ताको स्वाद लिएका चौधरी अहिले खुलेर बालिन सरकारको विरोधमा बोल्न थाल्नु भएको हो। चुनाव अघिसम्म पुराना दललाई होइन नयाँ दललाई विश्वास गर्नुहोस् भन्ने चौधरी श्रीमतीसँगको सम्बन्ध बिग्रिएपछि आक्रोशित बन्नु भएको छ।
3: तीन महीना पहले जिला पंडाल हमें धेरे पात्र सुन विदेश मात्र काम करते युवा आप जितने अभी साथी बाहर ही जाते
1: प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि अग्रगामी मोर्चाले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ।
4: आफूलाई संख्यामा बलियो भन्ने सरकार आदर्शमा च्युत सरकार विचारविहीन सरकारले यदि केटा कतै आक्रमण गर्न चाहन्छ भने म भन्न चाहन्छु यो मोर्चा त्यसको विरुद्ध सबैभन्दा सशक्त भएर लड्नेछ र उभिनेछ।
1: कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र र 28 बुँदे उद्देश्यहरू सार्वजनिक गर्नुभएको छ। प्रचण्डसँग पैठे जोडी खोजेर नयाँ पार्टी बनाउनुभएका शर्मा पछिल्लो चुनाव हारेपछि विप्लवको ठाउँमा पुग्नु भएको छ। अवधारणा पत्रमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रंजन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने समय परिवर्तन भएको छ। यसअघि यही साउन 26 गते राति पौनी 10 बजे हङकङबाट स्वदेश फर्कने तय भएकोमा देउवा अब साउन 28 गते बिहिबार दिउँसो 12:30 बजे नेपाल आइपुग्ने हुनुभएको हो। कंग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा थाई एयरको उडानबाट काठमाण्डु अवतरण गर्नुहुनेछ। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको उहाँले बताउनुभयो। सिंगापुर र हङकङमा उपचार गराइरहनुभएका देउवाले साउन 29 गतेदेखि काठमाण्डुमा हुने कंग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। आज मात्र नेता प्रकाश शरण महतले देउवालाई स्वागत गर्न विमानस्थलमा आउन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
1: देउवा फर्केसँगै इतर पक्षले नयाँ पार्टी खोल्ने र सर्वोच्च अदालतले पनि आधिकारिकताको आदेश पुनर्विचार गर्ने भएपछि संस्थापन पक्ष तनावमा देखिएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नुभएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताउनु भएको छ। अदालतको पछिल्लो आदेशमाथि उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग बाँझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनुभयो। यद्यपि यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग बाँझिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ।
5: सर्वोच्च अदालतमा दायर भएको मुद्दा पछाडि सुनवाई चल्यो, त्यो पनि एक दिन दुई दिन तीन दिन होइन, एक महीना दुई महीना तीन महीना गुज्रिसकेपछि त्यस अवधिमा पटक पटकका सुनवाईहरू पश्चात चाहिँ सम्मान्य सर्वोच्च अदालत एउटा निष्कर्षमा पुग्यो। त्यसैले सुनवाईको मौकै दिइएन भन्ने अदालतको हिजोको आधार पनि यहाँनिर चाहिँ खण्डित हुन्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालेर कार्यदल बनाएको बताउनु भएको छ। आज तारकेश्वर नगर स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई वैचारिक राजनैतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण र सुदृढीकरण र रूपान्तरण जरूरी रहेको बताउनुभयो।
6: शुद्धिकरण सुदृढीकरण र रूपान्तरण जरूरी छ र त्यसका लागि पार्टी पुनर्गठन आवश्यक छ र पार्टी पुनर्गठनको कार्ययोजना बनाउनु भन्दा कार्यदल बनाएको छ। हामी छलफल गर्दैछौ, कार्ययोजना तयार भएपछि तपाईँहरूका बीचमा आउँछ।
0: यद्यपि जेएनजी आन्दोलनपछि एमाले पुनर्गठनको आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान लिनुभएको छ। दोस्रो तहका नेताहरू नेतृत्व हत्याउने प्रयासमा देखिएका छन्। पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी कमजोरी सच्याएर अघि बढ़नु नै नेपालको राजनैतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो।
1: कांग्रेस एमालेको किचलो र वर्तमान सरकारको अक्षमता देखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन उत्साहित देखिनु भएको छ। राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यो देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी मात्र विकल्प हुने बताउनुभयो।
7: देशका लागि हामी छौ राप्रपा छ भनेर उभिनु पर्ने जिम्मेवारी अब हाम्रो काठमा आउँदैछ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मारे मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भर।

0: छैन। ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विपक्षीले मात्र होइन सदनबाट आफ्नै पार्टीका सांसदले सरकारको विरोध गरेपछि प्रधानमन्त्री वीरेन्द्र शाह तनावमा पर्नु भएको छ। गैराती उहाँले फेसबुकमा आफू एक्लै परेको उल्लेख गर्नुभएको थियो। सोही स्टाटसमा रासोपाका सांसद मनिष झाले देश बनाउन कोही एक्लो नरहेको प्रतिक्रिया दिनुभएको छ। हिजोको संसद बैठकमा झासहित सत्तारूढ रासोपाका प्रभावशाली सांसदहरूले सरकारको आलोचना गरेका थिए। सभापति रवि लामिछाने निकटका सांसदहरूले सरकार को खुलेर विरोध गरेपछि प्रधानमन्त्री शाहले बिहान सरकारले गरेको केही काम उल्लेख गरेर अर्को स्टाटस लेख्नु भएको थियो। अहिले संसदमा उठेका सुकुम्बासीको समाधान, ग्यास अभावबारे केही उल्लेख नगरी प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द, घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आशालाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको हो।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर पानियाले आगामी भदौ तीन भित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री पानियाले विश्वासको मत लिने मितिबारे आज बसेको नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको हो। बैठकले भदौ तीन भित्रै विश्वासको मत लिने टुंगो लगाएको छ। गत साउन छदेखि अल्पमतमा रहनुभएका मुख्यमन्त्री पानियाले संवैधानिक व्यवस्था अनुसार भदौ चार भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। सोही बाध्यतालाई ध्यानमा राख्दै कंग्रेस संसदीय दलले एक दिन अघि नै विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री पानियाले विश्वासको मत प्राप्त गर्न सत्ता साझेदार तथा अन्य दलसँग आवश्यक छलफल र समन्वय अघि बढ़ाउने तयारी गर्नुभएको छ। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौडामा उपस्थित हुन सांसदहरूलाई व्हिप जारी गरेको छ।
4: खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको जागो नारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसी राम तयनालाई आज प्रहरीले पक्राउ गरेको हो। उनले संचालन गरेको किराना पसलबाट 3 थान सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
3: काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिक भन्दा बढ़ी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दावी बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास तथा उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्रीले बालाजु स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेको स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। त्यस क्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको थियो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एचपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट बिक्री वितरण गरिरहेका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रिस्पोन्स टीम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिण्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: भक्तपुरको मनोहरा क्षेत्रमा वैकल्पिक व्यवस्था पन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोर्ट सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोर्ट सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गरेको छ। आगामी भदौ 12 गतेसम्म मार्ग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। मार्ग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनी समिति दिएको छ। मोर्चाले आवास अधिकार भू स्वामित्व र सामाजिक न्यायका लागि भन्दै तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भू स्वामित्व सहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घर टहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समय सीमा सहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने माग छ। मोर्चाले होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राखी महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि माग गरेको छ। त्यस्तै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन प्रमाणीकरण नाप जाँच तथा निस्ता वितरणको प्रक्रिया अघि बढ़ाउन सरकारसँग माग गरिएको छ।
3: नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरूद्ध हुँदा यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। नाकामा सड़क अवरूद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रन नसकेको उहाँको भनाइ छ। सड़क कहिलेदेखि सञ्चालन हुने र कहिलेदेखि सञ्चालन हुने भन्ने कुरा अहिलेसम्म टुंगो नलागेको उहाँको भनाइ छ।
4: नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले 23 बुधे काठमाडौँ घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रमा आदिवासी जनजातिको राजनैतिक आर्थिक सामाजिक भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825367775।
6: सम्पर्क नम्बर 98478263।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटल को ठीक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-65-23
3: अस्थायी बाँध निर्माण गरिरहेका छन्।
4: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार गरेपछि म्याग्दीका मिर्गौलाका बिरामीहरूलाई सहज भएको छ। डायलिसिसका लागि पोखरा पर्वत बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट समय र खर्चको बचत भएको धौलागिरी गाउँपालिका 4 बास बोर्डका सन्तोष कुमार पूर्जाले बताउनुभयो। विक्रम सो 2077 साउन 25 गते 5 उपकरणबाट शुरू भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप 3 डायलिसिस उपकरण उपलब्ध गराएको थियो। चालू रहेका 9 मेसिनको सहायताले दैनिक 45 जनालाई डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त वास्तुलाले बताउनुभयो।
3: राष्ट्रका लागि हप्ताको 2 स्वयं सेवा भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्र स्थित गुहेश्वरी फाँटमा सरसफाई गरी नकुहिने 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सरसफाई अभियानको 691 हप्तामा यस क्षेत्रमा सरसफाई गरी 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो। पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढ़ेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाई हुँदै आएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको माथिल्लो सदन सिनेटले भारत सहित 5 देशहरूमा 100%सम्म भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ। अमेरिकी सिनेटले रूस र उसका पेट्रोलियम पदार्थका प्रमुख खरिदकर्ता देशहरूलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण विधेयकलाई बहुमतले अनुमोदन गरेको हो। अमेरिकी सिनेटले यस विधेयकलाई 86-11 भारत बहुमतले पारित गरेको हो। यो विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसको तेल र ग्यासका शीर्ष 5 आयातकर्ता देशहरूबाट आउने सामानहरूमाथि 100%सम्म ट्यारिफ भन्सार कर लगाउने अधिकार प्रदान गर्नेछ। विधेयक अनुसार भारत चीन स्लोभाकिया हंगेरी र अजरबैजानलाई 100% भन्सार कर लगाउन सकिनेछ। यो विधेयक रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थनमा ल्याइएको हो। यसको उद्देश्य रूसको तेल राजस्व घटाउनु र यसको युद्ध लड्ने क्षमता कमजोर पार्नु रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 23 रूसबाट तेल र ग्यास खरिद गर्ने देशलाई 100%सम्म भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो। विधेयकको प्रारम्भिक मस्यौदामा 500% भन्सार कर प्रस्ताव गरिएको थियो, तर पछि यसलाई 100%मा झारिएको हो। अब यो विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पठाइनेछ।

0: विकेट खेल्दै 39 विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले 350 रन बनाएका छन्। यसै गरी उनले अमेरिकी टोलीबाट 29 टी20 अन्तर्राष्ट्रिय खेल्दै 30 विकेट हात पार्दा 242 रन बनाएका छन्।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व एसियाली खेलकुद एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाड़ीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्। एसियाडमा सहभागी हुने खेलाड़ीको तयारी लगायतका विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई मन्त्री पोखरेलले आज गौशाला स्थित पशुपति बुटिकमै पुगेर भेटेका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई पशुपति बुटिक र सिनामंगल स्थित रोयल बुटिकमा राखिएको छ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: निर्वाचनमा पराजितका 8 दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
0: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिण्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
1: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाउ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन फिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान। बिरामी भए गोर्खा हस्पिटल जाउँ। फोनमा टिप्नुहोस् 082-5364-14।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: सीता के हो तिमीलाई? गुम्सेर बसी छु। के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो। के कुरा गर्छु तिमीले? हाम्रै घुराइमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाले, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिचुचे खोर हैदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-5572।
10: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
11: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
12: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क

0: अवलम्बी स्वास्थ्य क्लिनिक खुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847725770।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
5: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607334 र 0825601038।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सुन्छ न?
8: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
9: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: समस्या
9: पाठे घरमा, समस्या पाठे घर खस्नेको, समस्या
7: पाठे घरमा मासु पलाउने,
9: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
9: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब शुभ अमेरिका हल घोराही दाङमा।
12: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: अन्य सेवाहरू: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825561694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848830153 र 9649141944।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908044, 0825908044।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक खानु गोला बाद आउँछ दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-585-9478-1817 र 98-478-3643।
24: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका गइहाले म।
26: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
28: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी छौरे।
29: गीतकार संगीतकार राजकुमार बाबा, तपाईँ यहाँले सुन्नुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

राति 9 बजे को मध्यपश्चिम हाईलाइट्स शांत कुमार बुढ़ा मगर को नमस्कार। देवखोरी उपत्यका जोड़ने मुख्य सड़क का रूप में रहकर घोराई लमई सड़क अंतर्गत घोराई उपमहानगरपालिक तीन में पर्ने मसूद खोला पुल पूर्ण जीर्ण बने क्षमता भन्दा बड़ी भार बोक सवारी साधन का कारण मरमत कर एक वर्ष नबित्त पुल पुनः मरमत कर अवस्था में पुगे हो। पुल को बीम चर्किए भाचीने जोखिम बढ़े अत्यधिक भार बोक सवारी साधन का कारण पुल में समस्या देखिए गत वर्ष सावन में इसको मरमत कर मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिवीजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेको थियो। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल मरमत गर्ने तयारी भइरहेको सड़क डिवीजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र विष्टले बताउनुभयो। नया पुल निर्माण का लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तैयार करने काम सड़क डिवीजन कार्यालयले गरी फाइल सही मार्ग सड़क आयोजनालाई बुझाई सकेको छ। चालू आर्थिक वर्ष भित्रै नया पुल निर्माण का लागि ठेक्का आह्वान गर्ने गरी विभागलाई पहल भइरहेको पनि इन्जिनियर विष्टले बताउनुभयो। लायन्स क्लब अफ नारायणपुर को 16 पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। डिस्ट्रिक्ट 325 एन का डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चापाई को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 का अध्यक्ष युवराज पोखरेलले वर्ष 26-27 का नवनियुक्त अध्यक्ष लायन विनोद कुमार केसीलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट 325 एन का डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चापाईले विशुद्ध सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवामा अतुलनीय योगदान गरेको भन्दै उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। प्रमुख अतिथि चापाईले मानवीय सेवा सबैभन्दा ठूलो सेवा रहेको उल्लेख गर्दै केही नहुनेको र केही नहुनेको अभिभावक लायन्स क्लब हुने पनि बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 का अध्यक्ष युवराज पोखरेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा अन्य अतिथिहरूलाई मायाको चिन्ह तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो। लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 का अध्यक्ष युवराज पोखरेलले पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 का सचिव विष्णु बहादुर डीसीले गर्नुभएको थियो। कार्यक्रममा मानव सेवा घर नारायणपुरलाई लत्ता खप्दा हस्तान्तरण गरिएको थियो। वरिष्ठ साहित्यकार पुरूषोत्तम खनालको दोस्रो कृति कविता संग्रह समयको पदचापको आज विमोचन गरिएको छ। राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कृतिले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। कार्यक्रममा परिवारको तर्फबाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले धन्यवाद व्यक्त गर्नुभएको थियो भने दीपशिखा माध्यमिक विद्यालयका संचालक समितिका अध्यक्ष माधव शर्माले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो। राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो। र स्थानीय बासिन्दाको श्रम र सहयोगमा राप्ती गाउँपालिका 4 सिमलखुट्टीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय वासीको आफ्नै पहल श्रम र सहयोगबाट निर्माण गरिएको प्रतीक्षालय समुदायको एकता र सहकार्यको उदाहरण भएको बताउनुभयो। तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सार्वजनिक हितमा लगाएर स्थानीयले अनुकरणीय काम गरेको र त्यस कार्यमा आफू पनि जोडिन पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष विष्टले स्थानीयको सानो सानो सहयोग र सामूहिक प्रयासबाट पनि गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सकिने बताउनुभयो। निर्माण भएको संरचनालाई आफ्नो सम्पत्तिका रूपमा अपनत्व लिएर संरक्षण र सदुपयोग गर्न उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभयो। सामाजिक अभियन्ता तथा सहयोगदाता किरण खनालले स्थानीयको पहल र सामूहिक प्रयासबाट प्रतीक्षालय निर्माण हुनु प्रशंसनीय काम भएको बताउनुभयो।
प्रतीक्षालय निर्माण समितिका अध्यक्ष बेगम गिरीका अनुसार स्थानीयले गत वर्षको तिहारमा भैलो खेलेर संकलन गरेको रकम तथा अन्य दाताबाट प्राप्त सहयोग र जनश्रमदान गरी कुल 3,28,703 रूपियाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो। कार्यक्रममा प्रतीक्षालय परिसरमा विभिन्न जातका फूलका बिरूवा समेत रोपिएको थियो। हवस् त राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोकिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड छोराही दाग,
6: सम्पर्क मोबाइल 98477 27 9 77
7: र 98578 3689।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास पुरस्कार उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: पाए नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सुन्छन
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउटीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98453-0653

0: आपकी जीवन जीना जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: 呀，一打都成我的了哟。哎呀呀呀呀！
1: 打出去了，不许拉去。奥斯蒂哥那家奴朋友，满意了。
0: 哎呀，阿斯莫克多奥斯蒂哥的哥，比斯哥19打过了。
1: 咋办？这奥斯蒂哥的不就跌死了吗？
0: 我阿婆呀，这可没人陪，可你不能了，干什么？
1: 过来一个 hospital road 那里，过个马塔 dental clinic 那家奴呢？我们查呢，你过。
2: हप्ता को सातौं दिन दन्तरोग विशेषज्ञ द्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
2: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रतिदिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र ठल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत हिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्दाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
3: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड खुराई दाँत सम्पर्क फोन नम्बर 082-5-63-0-27
4: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुलियो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
6: मध्यपश्चिम जान चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेवार सेवा समिति घोराईको आयोजनामा आजदेखि एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। समितिका अध्यक्ष विमलमान श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकर्मी डाक्टर गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रमको आज उद्घाटन गरिएको हो। प्रशिक्षण कार्यक्रमका संयोजक तथा समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत एवं विषय प्रवेशबाट शुरू भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेवा देव डबुका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा मिसा दाबुका अध्यक्ष रेणु श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा नेवार समुदायका बाल बालिकाहरूले नेवार लगायत अन्य विभिन्न गीत नृत्य प्रस्तुत गरेका थिए। एक महिनासम्म सञ्चालन हुने तालिममा 50 जना बाल बालिका लगायत अन्य व्यक्तिहरूको सहभागिता रहेको छ। रेडीमेड तथा फेन्सी व्यवसाय समितिले आज घोराईमा आयोजना गरेको रक्तदान कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रक्तदान गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरण मैत्री बनाउने उद्देश्यले आज बिहान सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। निमित्त अस्पताल निर्देशक तथा सहप्राध्यापक डाक्टर सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक, नर्सिङ कर्मचारी, सुरक्षा गार्ड तथा आउटसोर्सिङ अन्तर्गतका सरसफाई कर्मचारीको सहभागिता रहेको थियो। अस्पताल परिसरको सरसफाईसँगै विभिन्न स्थानमा वृक्षारोपण समेत गरिएको थियो। कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवाजात गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो। त्यसै गरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षण बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरूवाहरू रोपिएको थियो। कार्यक्रमलाई बोल्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोड़िएको विषय भएको बताउनुभयो। र होटल संघ नेपाल लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ। साबिकको नेप्लिज होटेलियर्स एसोसिएशन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्श समिति गठन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिप बहादुर थापा र उपाध्यक्षमा अनिल प्रसाद श्रेष्ठ चयन हुनुभएको छ। यस्तै महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन रहनुभएको छ। संघको कार्यसमिति सदस्यहरूमा प्रन्दा दीक्षित, ओविन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरिराज पौडेल, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहनु भएको छ। संघको सल्लाहकारमा महेन्द्र नारायण श्रेष्ठ र गोपाल राणा रहनु भएको छ। समिति गठन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय पर्यटकलाई लक्षित गरी प्रदेशका मुख्य धार्मिक पर्यटकीय स्थलहरूमा स्तरीय सहकारी होटेलहरू अभाव रहेकाले बनाउन सुझाव दिनुभयो। मुख्यमन्त्री आचार्यले पर्यटकको बसाइ लम्ब्याउन सके मात्र लाभ लिन सकिने भएकाले आकर्षक प्याकेज सहित भारतको उत्तर प्रदेशमा बजारीकरण गर्न सुझाव दिनुभयो। हाल लुम्बिनीमा तारे स्तरका 40 बढ़ी होटलहरू आबद्ध रहेको महासचिव टेकनाथ बस्यालले जानकारी दिनुभयो। हवस् त, राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाम सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभात कालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का फायदा, कार्यक्रम त्रिवेणी। हाम्रो मौलिकता कता तिर गयो, मूलस्थली हो कता, भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता, कस्मा छन् थरका थला तल हुँदा थारू कसुरी भयो, जेठो वेद हिमालय हो सकलको कैलाश साक्षी छ योगी नरहरिना। नमस्कार, प्रकृतिको आकृति, मानवीय प्रवृत्ति र राष्ट्रिय संस्कृतिका शब्द प्रसार गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी रात्रि यात्राका बारेमा केही शब्द प्रसार गर्दछौं। आरम्भमा भने एउटा संगीतको सौगात सुनौ अनि प्रस्तुतिको पथमा पाइदछौं।

रात्रि यात्रा अध्यारामा गरिने यात्रा रात्रि यात्रा रात परेपछि साहित्य सारिने यात्रा अघि शुभ नमानिए पनि आज भोलि भने यन्त्र रेलगाड़ी सिलगाड़ी बस गाड़ी रातिमै पनि चल्ने हुँदा दिन रातै दुवै समय शुभ मान्न थालिएको छ। दिनमा चढेको बस राजधानी छाडेर उधो त्रिशुली पुग्दा यात्रा रात्रि सेवामा परिणत हुन्छ। एक्लै दुक्लै भए तर्साउने त्रिशुलीको तीरमा म चढेको बसमा ठूलो परिवार बास बसेको थियो। हामी बास बसेको यो बस अघिल्तिर बत्ती बालेर चलिरहेको छ। बास बसेका मान्छे बोकेर बस पर गन्तव्यतिर गइरहेको छ। गीत बजाउने सुनाउने बिजुली बट्टा बिग्रिएकाले बसमा हल्ला खल्लाको आतंक छैन। सहयात्रीहरू मध्ये कति निदाएका छन्, कति अघिल्तिर घाँटी तानेर हेर्दै ड्राइभरको चाल ख्याल गर्दैछन्, कोही फोनमा तार जोडेर मन परेका गीत सुन्दैछन्, कोही रात्रिकालीन भिडियोमा मस्त छन्। भर्खर जोडी बसेका टोली भने गुनगुन गर्दै भित्र भित्रै हाँस्दै अन्धारालाई आत्मीय साथीको सौगात बनाएका छन्। बस भने एक तालको इन्जिनी आवाज निकाल्दै घुँ घुँ र घुँ गर्दै चलिरहेको छ। रात्रिकालीन यात्रामा हर्नको दरकार पर्दैन। बत्तीको उज्यालोले आउने जाने चालक सजग हुन्छन्। एक दुई ठाउँमा हाम्रा चालकले अर्को विपरीत बाटाका चालकलाई हेडलाइट डाउन पनि गर्दैन मोराले भनेर गाली गरे। मैले ड्राइभरको चाल बाटाको बाङ्गो परिक्रमा पथ र आउने जाने सवारीको रमिता हेरिरहेको छु। चालक भने लगातार गियर बदलेर बसलाई बाटो अनुसार बन्याई तह लगाइरहेका छन्। यो गियर फेरिरहनु पर्ने बनाइदिएर यस कम्पनीले बस सञ्चालनमा राम्रो गरे झैं लाग्छ, किनकि गियर फेरिरहँदा रात्रि सेवाका चालक निदाउने सम्भावना कम हुन्छ। बस घरी घनघोर भीर मुनिको बाटामा पुग्छ। घरी सुसाउने त्रिशुलीको तिरैमा गएर फनक्क फर्कन्छ। घरी बस्ती भएको मार्गमा दौड़न्छ। वरिपरि बत्तीको तिरिमिरी देखिन्छ। दिनमा डरलाग्दा भीर देखिने त्रिशुलीको तीर रातमा नदेखिने हुँदा सम्मो जस्तो लाग्छ। त्यति डर नलाग्ने वा त्यो डर लाग्दो कोप्चेरो आयो कि भन्दा भन्दै बस त त्यो नागेर पर पुगिसकेको हुँदो रहेछ। रातको यात्रा रमितापूर्ण छ। घरी बसको बत्तीले गर्दा तल नदीको जल टल्कन्छ। घरी सड़कमा हिँड्ने यात्री देखिन्छन्। कतै रातको समय पारेर माया प्रीतिको रापले आपसी आलाप गर्दै गरेका यौवनाहरू बत्ती प्रति विरोध गर्दै कुना पस्छन्। रातमा कसैलाई गाँस र बाँसको पिरलोले सताउँछ, के खाएर कहाँ बस्ने भन्नेमा कोही रात परेपछि सुर्ता गर्न थाल्छन्, तर कोही आनन्दको तास ओछ्याउँछन्, रातको रास रच्छन्। आपसी प्यासको तृप्तिमा कतिले रातलाई अवसर बनाउँछन्, रंगीन फिल्याउँछन्, रतिको साथमा बिताउँछन्। रात रसपूर्ण पनि छ।

सड़कमा रात्रिकालीन यात्रा गर्नेको पनि मन ओरपर तन्किरहन्छ। कुनै सीटमा जोडीको जमघटले जाडो बिर्साएको छ, कुनै सीटकाले अर्को सीटमा बस्नेमाथि आँखा तन्काएर निद्रा बिर्साएको छ। यही तन्काईको तरानामा रात बित्दैछ। कोही सीटमा नमिलेको सहयात्रीले गर्दा तर्किने पन्छिने पर सर्ने गरेर बसेका छन्। कोही सरसंगतको आशले पास हुने प्रयास गर्दैछन्। बसको सानो बसाई एक दिनको यात्रा तर मनमा गजबको अनुभवले घर बनाइरहेछ। जिन्दगी भरको सम्झनाको डेरा बस्दैछ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दिवज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562777।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्ने र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरेदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो स्वाद कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी
6: बसको बाटो पहाड़ी खण्डमा अलि कठिन घुमाउरो कतै साँघुरो कतै धुलो उड्ने कतै साइड नपुग्ने कतै ट्रक बिग्रेर थला परे जस्तो कतै बुढो गोरूले भकारो ओगटे जस्तो गरी बाटो छेक्ने गरी बसेका बसहरू पर्वतीय मार्ग दृश्यको दर्शनमा स्वादिलो भए पनि यात्राको खतरा र उबड़ खावड़ले गर्दा त्यति रम्य हुँदैन अझ दिउँसोको यात्रा भए गजब हुने थियो दृश्यको मजा हुन्थ्यो रातमा सर्वत्र साम्यता के हेर्नु के देख्नु रातको समवादी रहेछ साम्यवादी रहेछ निशावादको नमूना रात रहेछ गर्दा गर्दै बस लेक बेसीको बाटो पार गरेर बेसीमा पुग्यो दुनमा दुगुर्न थाल्यो उपत्यकाको उम्कन पाएर उन्मुक्त भई चल्न थाल्यो सवारीको बुन्टोले चितवनको भूमि पायो यात्रा सजिलो भएपछि मनै रमायो दुन उपत्यकाको सम्ममा सवारीको वेग पनि दुगुना भयो गाड़ी गैंडाकोट भएर पश्चिम गइरह्यो बस्तीको झिलिमिलीमा चलेको बस भव्य सवारी झैं लाग्दथ्यो गर्दा गर्दै बस वनखण्डको मार्गमा पुग्यो दुईतिर वनको बार बीचमा रहेको कतार शान्त रातमा सघन शान्तिको वनखण्ड वृक्ष वनस्पतिको यो अरण्य सदनमा एक्लो सवारी साधन मात्र इन्धनी आवाज र वायुसँग बसको वेग जुद्ध आएको संघर्षी स्वर निकाल्दै गइरहेको छ यसले सायद वन प्राणीलाई त्रास दिँदो हो वा निद्रा भंग पार्दो हो बसभित्रका प्राणी त कति निदाएका छन् भने प्रकृतिको काखमा सुतेका प्राणी कति आनन्दित थिए होलान् तर यन्त्रको आगमनले धराको शान्ति धरापमा नपारेको कहाँ छ र रात छिप्पिँदै थियो यात्रा वेगवान भइरहेको थियो कताकति भेटिने विपरीत दिशाका सवारीले बस दायाँ बायाँ हल्लिए पनि धेरै जसो समय धागोमा चले झैं न धङधङाइकन गइरहेको छ यस्तो गतिमा दुर्घटनाको खतरा हुन्छ किनकि चालक चलबलाएनन् भने निद्राले अवसर पाउँछ यही कारणले पनि नवलपरासीको यो खण्डको यात्रा खतरापूर्ण हुने गरेको छ अझ कताकति साइनबोर्ड राखेर दुर्घटनाग्रस्त क्षेत्र लेखिएको देख्दा यात्रीहरू तर्सन्छन् मैले भने लेखाइको भाषा र हिज्जेमा हेक्का राख्ने गरेकाले क्षेत्र वा ठाउँ नै दुर्घटनाग्रस्त नहुने तर्क गर्छु तर पढेका मान्छे पदमा नपुगेको देशमा यस्तो जताततै देखिन्छ हुलको बल र सतही शिक्षाले गर्दा देशको प्रतिष्ठा अहिले सर्वत्र संकटमा छ राष्ट्र भाषै नजान्नेले देश चलाएका छन् पूर्व पश्चिम महेन्द्र राजमार्गको यस खण्डमा कतै ससाना बस्ती छन् कतै व्यापारका होटल हल्लाहरू छन् कतै होटलबाट वास आउने दुर्गन्धको हर्को छ कतै भने खेतीका खण्डहरू छन् यो खण्डको स्वाद बेहोर्दै यात्रा धुम्कीवास पुग्छ र सवारी दाउन्नेको उकालो चढ्छ अबको अनुभव झन गजब छ उकाली चढ्दै जाँदा चिसो हावाको स्पर्श बसहरू सेलाउने र इन्जन दीर्घजीवी बन्ने निलंकार वनको आनन्द आकाशमा टहटह जुन लागेका छन् जुनसँगै केही तारा पनि छन् साथमा संगिनी लिएर हिँडेकी सुन्दरी झैं जुन आकाशमा अलंकृत छन् चाँदनी पोखिएर दाउन्नेको वन स्वर्गको भवन जस्तो बनेको छ। यो वन्य भवनमा रात्रि बसको यात्रा त इन्द्रलोकको यात्रा जस्तो, नारद लोकको सवारी जस्तो। तल त्रिवेणीतिर बस्तीमा बत्ती बलेको छ, यो डाँडो कटाएर किन बाटो बन्यो होला, तल बेसीमा किन बनेन होला, डाँडोमा शीतलताको के अर्थ होला, डाँडामा सुरक्षाको के राज होला, सोच्न पनि दाउन्नेले दिशा दिइरहेको छ। वन समुद्र झैं नील सागर देखिँदैछ, सड़कको घुम्तीमा देखिने वृक्ष शिलाखण्ड भित्ताले यात्रा कहाँ कहाँ पुग्दैछ भन्ने याद दिँदैछ, हेक्का दिँदैछ। गर्दा गर्दै बस उकालो चढेर माथि भन्ज्याङमा पुग्यो, त्यहाँका होटलमा अझै पनि यात्री पाहुना पर्खेर बसेका रहेछन्। यो दाम भन्ने कस्तो चीज रहेछ, निद भोक बिर्साएर आउनेलाई खुवाउन खटिएको छ, पर्खेर बसेको छ, आफ्ना बरू पर होला तर यात्रीलाई पर्खेर खुवाउने कस्तो पिर्सा। रातमा पनि तिनको तयारी र खुशी देख्दा दाउनेको दृश्य बेलायत यात्राको क्रममा रविन्द्रनाथ ठाकुरले भेनिसको भव्यता देखेदै भयो। वनखण्डको बीच होटल खोलेर जुनेली रातमा पनि पाहुना पर्खिरहेका छन्, बडो आदर सत्कारले परिकार पस्केका छन्। होटलको भात कहाँको मिठो हुन्छ र तैपनि ती हातले हर्षपूर्वक दिएपछि दुनियाँले बासी भए पनि चौरासी व्यञ्जन खानेर खाइरहेछ। निजको तन्द्रामा ती होटलनीहरूलाई भेनिसका सुन्दरी भई मानेर तिनले आफू विश्वकवि ठाकुर भएको कल्पना गरिरहेका छन्। घुम्पो ओढेर हिँड्ने बंगाली महिलाको समाजबाट युरोप पुग्दा ठाकुरले छोटो स्कर्ट लगाएका, बाल काटेका, चाँदनीले नुहाएका परी जस्ता नारीको स्वागत पाउँदा चकित भए झैं, मस्ताना भएर हराए झैं, दाउन्नेको वनखण्डमा यात्री आफैलाई बिर्सेर रात्रिकालीन रागमा अनुरागी भइरहेको छ। त्यो अनुरागको स्वादमा भोजन ग्रहण गरिरहेछ। विश्वकवि ठाकुर जल जहाज छाडेर भेनिस उत्रिँदा यस्तै जुनेली रात भएको लेख्छन्। यहाँका यात्री त झन वनखण्डको निलाम्बरलाई नील सागर मान्छन्, यो होटली आतिथ्यलाई युरोपको त के अलकापुरीको स्वागत ठान्छन्। रूखका पातको चरबाट चियाउँदै गरेका चन्द्रमा र त्यो चन्द्र छविको छायामा खाएको खान्तीमा क्या खुराकी छ, क्या स्वाद छ, क्या स्मरणीय अनुभव। रात रमाइलो घड़ी रहेछ, रातमा गरिने गमनै राम्रो, संगतै राम्रो, साथै राम्रो, सानो स्वागतमा पनि स्वर्ग भेटिने रातको विशेषता। त्यसैले त दुनियाँले रातमा सांस्कृतिक कार्यक्रम गर्छ, रातमा जोड़ी मिलेर तीर्थ यात्रा गर्छन्, रातमै आत्मीय बात हुन्छ, घुम्न निस्कन्छन्, सबैभन्दा नजिकको साथ हुन्छ। यही रातको रमिता फुलेर नै प्रकृति रती भई जन्मेको होला। रातमा चल्ने बसले पनि यो रमिता अवश्य केही बोकेको होला, नत्र यो भाव भावना कहाँबाट आयो। त्यसैले रात्रि यात्रा रंगीन छ, रातिकै यात्रा गर्न रमाउनेको संख्या पनि कम छैन। खतरापूर्ण भए पनि रमिता हुने ठाउँमा मान्छे झुम्मिहाल्छ, यसैले त मानिसले साहसिक खेल खेल्छ। रात्रिको यात्रा रोकिएको छैन, बरू बढ्दैछ। अघि रात सुत्ने समय अर्कैको समय भनेर चिनिन्थ्यो, तर आजको प्राविधिक सुविधाले रात्रि त यात्राको समयको बन्दैछ, आफ्नै रंगीन साँझको बन्दैछ। साँझ राजधानीबाट हिँड्यो, बिहान फुटबल हिँड्यो, कति सजिलो। बास बस्ने टन्टा छैन, बसमै सुतेर गन्तव्यमा गइने यो सुविधा दिएकोमा रात्रि बस सञ्चालकप्रति सबै खुशी नै छन्। दाउन्नेको यो दर्शनपछि बस फेरि ओह्रालो लाग्यो, बुद्ध बली बुटवल पुग्ने दिशातर्फ यो अघि बढ़िरह्यो। उसै गरी दक्षिण पश्चिमबाट जुनले चियाएका छन्। सड़क छेउमा तिहारे बत्ती झैं क्याट आईको दीपावली छ, रात्रिकालीन सेवाका सवारीको टायर कराएको आवाज आइरहन्छ, घरिघरि वनचरीको रात्रिकालीन कीर्तन सुनिन्छ। यो यात्रा रंगीन जुलूस जस्तो, रतिको राग सवारी जस्तो, वसन्त ऋतुको फाकको रंगीन फूल फुले जस्तो। अलिअलि जाडो छ, तर त्यही रातको आगोले तताएको छ, जाडो बिर्साएको छ, भोलि पुगिने ठाउँको आशाले पनि यो चिसो बिर्साएको छ। कोही यो बनेलु खण्डमा प्रेतात्माले किचकन्नीको रूप लिएर तर्साउँछन्, अतृप्त आत्मरति देखाउँछन्, दिनको प्रकाश र मानवीय चापमा अलग भएका ती सुसुप्त आत्मा रातमा निस्केर बसमा पस्छन् रे भन्ने पनि सुनाए, तर त्यो सत्य जस्तो लागेन। रातको चकमन्नतालाई त्रासमा बदल्ने यस्ता कथाले कति डराए पनि, तर त्यसको साक्षात्कार बिना केको सुर्ता भनेर यात्री ढुक्क भए। बस वनखण्ड छाडेर बस्ती भएको ठाउँमा पुग्यो, त्रसित मनले त्राण पायो, घर देखेपछि घर पाउने मानव जाति। मानिसको मन घर भनेपछि रमाउँछ, अर्कैको घरमा त यो भरोसा पाउँछ भने मानव मन आफ्नो घरमा कति रमाउँदो हो। भोलि बिहानै आफ्नो घर पुग्ने रहरमा मानिसले रात्रिकालीन यात्रा गरिरहेको छ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: पूर्वबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5251 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिचमा कमी शरीर साथी तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-6083 र सम्पर्क मोबाइल नम्बर 98479-3577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
9: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियर

0: मेलो गनाउने सिगान आउने आछु आइरहने गन्ध खा नपाउने नाक भित्र मासु पलाएको नाक मान्दो भएको नाक बज्ने
1: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पित बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
2: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
0: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
2: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
0: समय बिहान 10 बजेदेखि
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128809028
3: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 9 10
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
5: आकाश गंगा को अवतरण हिमाली जलधारा को आकर्षण जनदैला में ज्ञान धारा को प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषण का शिखर पहुंच का गल्छी र यात्रा का फायदा कार्यक्रम त्रिवेणी
6: निद बिर्सेर रातभरि वस्त्रलाई दुनियाँलाई घर घर पुर्याउने यी चालकको योगदान उच्च छ अरू निदाएका छन् घुरेका छन् तर आफू भने चक्कामाथि बसेर भीरको छेउमा पुगेको बस घुमाई घुमाई सड़कमा सुइकाउनु छ अरूलाई उछिन्नु छ आएकालाई साइड दिनु छ छेउ कुनो नापेर बस अघि बढ़ाउनु छ भनेको ठाउँमा रोक्नु छ सड़क अनुसार गाड़ीको गति निर्धारण गर्नु छ आफू जागेर अरूलाई सहजता दिनेछ सहचालक पनि ढोकाको पेरुङ्गो जस्तो सीटमा बसेर बाटो अनुसार व्यवस्था गर्दै घ्याप पार्दै चालकलाई साथ दिनेछ संकेत गर्नेछ यी दुईजनाको होस्टेर हैसेमा सड़कको सवारी सम्पूर्ण हुँदैछ यात्रीहरू सुरक्षित रूपमा सुस्थानमा पुगेका छन् रात्रिमा पनि यो यात्रा यो सेवा स्वागत योग्य छ यो सेवा दिनेले राष्ट्रको सेवा गरेका छन् जनमनलाई हर्षित तुल्याई दुई पैसा कमाएका छन् तर यो सेवा त्यति सम्मानित भने हुन सकेको छैन राज्यले यस्ता चालक सहचालकलाई सम्मान गरेको पाइँदैन यो स्वतन्त्र पेसाले राज्यका जनता लाभान्वित भए पनि राष्ट्रले यिनलाई देख्नु छ यिनको पनि योगदान राष्ट्रिय खातामा लेख्नु छ राष्ट्रिय दिवसमा यिनको पनि कदर हुनेछ जीवनमा गर्ने मौका यही पाए त के गरौं जहाँ रहेर पनि यिनले मुलुक र मुलुकवासीको सेवा गरेका छन् चितवनका जनतालाई दिपायल पुर्याएका छन् काठमाडौँका पर्यटकलाई पोखरा पुर्याएका छन् झापाको धान दार्चुला पुर्याएका छन् ढोर पाटनका बिरामी वीर अस्पताल ल्याएका छन् भूकम्प सवारी दुर्घटना जस्ता संकट र आपतकालीन अवस्थामा उद्धार गरेर अस्पताल पुर्याएका छन् यिनको योगदान अब देशले दिएको
5: रात्रि यात्राको आनन्द यति मात्र होइन यस्ता चालकले भारी साधन चलाई भीर भत्काएर सड़क बनाएका छन् खोला नदी खोलेका छन् फुनेका छन् घर भवन बनाएका छन् खेतबारी जोतेका छन् आज यिनको आवश्यकता अनिवार्य जस्तै बन्दै गएको छ यिनैका कारणले कति भीर पाखाहरू सम्मो बनेका छन् भने सम्मो ठाउँमा माटो छुपारेर अग्लो पर्वत बनाएका छन् राष्ट्र निर्माणमा यिनको योगदान अरूको भन्दा अग्रगामी देखिँदैछ अब भाषणी अग्रगमनको अध्याय सकियो अवरोधका भीषण भीर भत्काउने युग आएको छ हर क्षेत्रमा देखा परेका पहरो पन्छाएर पथ बनाई प्रगति गर्ने बेला आएको छ यात्राको पथ र मार्गीय रथहरू पढ़ाईका प्रसंग पनि रहेछन्
6: हर सवारी में कहीं न

केही शब्द लेखिए। दिनभर यात्रा गर्दा सवारीमा लिखित हजारौं शब्द पढिन्छ। एउटा शब्द कोष खुलिन्छ र पढिन्छ। आमा बाबुको आशीर्वाद शिवशंकर भोलादेखि कविता र दर्शनका शब्दसम्म पनि सवारीका शरीरमा लेखिएका छन्। ललाटमा अझ विशेष शब्दको सजाव छ। ठाउँ विशेषका महादेव देवी देउरालीको जय जयकार लेखिएको छ। दिनभर राजमार्गमा यात्रा गरेमा देशका विभिन्न ठाउँको नाउँ पनि जानिन्छ र अनेक शब्दहरू पनि दोहोरिन्छन् र तिनको अर्थ मनमनै गुन्न थालिन्छ। राजनीतिमा रोयलको रहर हराए पनि सवारीको क्षेत्रमा रोयल शब्द प्यारै रहेको पाइन्छ। रोयल धादिङ, रोयल बागलुङ, रोयल बर्दिया लेखिएका बस कतिपय ट्रकको भित्तामा अनेक किसिमका लेखहरू लेखिएका यस्ता दृश्यहरू कतिपय तर यी अक्षरहरू शुद्ध लेखिएमा आउने जाने हेर्ने बाल बालिका लगायत सबै जनताले यसको सही शब्द ज्ञान प्राप्त गर्ने थिए र लेखाईमा पनि एकता थियो। बसमा बसी बसी देश देख्न र पढ्न पाइने रहेछ। यो अवसर पनि रात्रि बस वा रात्रि यात्राले उपलब्ध गराइरहेको छ। दिनमा भन्दा यी अक्षरहरू रातमा अझ चहक रूपमा देख्न सकिन्छ, पढ्न सकिन्छ र ध्यान केन्द्रित भएको रात्रिको समयमा यी अक्षरहरू हृदयमा अझ गहिरो भएर गर्छन् र कान्ति भएर यी मात्र मजदूरी गर्ने ड्राइभर होइनन्, जनसेवा गर्ने राष्ट्र सेवक हुन्। राष्ट्रले आफ्ना नागरिक आवत जावत गर्ने बस चलाउँदैन, जनयात्राको जिम्मेवारी लिँदैन, बहुसंख्यक गरीब जनताको यात्रा अधिकार राज्यले दिँदैन, बरु अर्ब खर्चेर अमीरको सेवामा जहाज उडाउँछ, राष्ट्रिय ध्वजा बहाक भनेर प्रतिष्ठाको कुरा उठाउँछ तर जनताले देशभित्रै सुरक्षित यात्रा गर्ने सुविधाको साझा यातायात चुकाउँछ। यस्तो घड़ीमा नागरिक कहिले नाइट गाड़ी चढ़ेर त कहिले दिवा सेवा लिएर देशका ठाउँ ठाउँमा पुगेका छन् र राष्ट्रिय काम गरेका छन्। यी चालकले नियमित रूपमा यातायात सेवा नदिएको भए राज्य कसरी चल्थ्यो, राष्ट्रिय गति कसरी अगाडि बढ़थ्यो, देश सञ्चालनमा यिनको योगदान उच्च रहेको मूल्यांकन हुनुछ। यो प्राविधिक काम जो कोहीबाट सम्भव पनि छैन। यिनलाई जिम्मेवार बनाई जनतालाई सुरक्षित रूपमा घरबाट गन्तव्य र गन्तव्यबाट घर लैजान राज्यले शिक्षा दिनुछ, तालिम दिनुछ, सेवाको भावना सिकाउनु छ, स्वागत सत्कारको शैली दिनुछ, यात्रीलाई सन्तुष्ट पारेर कमाउने विधि सिकाउनु छ। यातायातमा आबद्ध यो जनशक्ति उत्पादन गर्ने कुनै स्कूल छैन, तालिम केन्द्र छैन, राज्य चालक चाहियो भन्छ तर चालक उत्पादनको शिक्षालाई स्थापना गर्छ। बरू चार पास लेखनदास कर्मचारीको दर्ता चलानी टिप्पणी तोक आदेश परिपत्र जस्ता काम गर्न अब प्राय सबै जसो जनता सक्षम भइसके र पुराना कर्मचारी सधैँ पालेर बस्नुपर्ने आवश्यकता नहोला। अधिकांश नेपालीले अब यो काम सजिलै गर्न सक्ने भएका छन्। यो कामको चापका बेला आह्वान गर्ने र काम सकिएपछि विदा गर्ने गरी कर्मचारी भर्ना गरे पनि हुने भएको छ। यसबाट यो स्तरीय काम पनि हुन सक्छ, प्रतिस्पर्धी बनाई काममा गति ल्याउन सकिन्छ। सधैं आलस तालस गरी बस्ने, स्थायी गरेर कार्यक्षमतामा गति नआउने, प्रगति नहुने जनशक्ति मात्र काखी च्यापेर बस्नुपर्ने अवस्था अब परिवर्तन गर्नु छ। स्थायी गरेर भारी आर्थिक बोझ बोक्नुभन्दा कामको प्रकृति अनुसार भर्ना लिने र कार्यक्षमता अनुसार पारिश्रमिक दिने, काम पूरा भएपछि विदा दिने प्रणाली अब उपयुक्त होला। सरुवा बढुवा तलब भत्ता पेन्सनको टेन्सनबाट मुक्त तुल्याई राजनीतिक कृत्याको चलखेल हटाई स्वच्छ र सेवामुखी प्रशासन चलाउन यही सोचमा व्यवस्था बदल्नु आवश्यक भइसकेको पनि तर्क गरिँदैछ। अनि त सबैले राष्ट्र सेवा गर्न पाउनेछन्, देशोन्नतिमा आफ्नो पसिना र सिप लगाउनेछन्। कोही आफ्ना मान्छे, कोही आरक्षणका मान्छे, कोही फर्की फर्की आउने पुराना मान्छेको भीड़ले गर्दा मात्र भत्ताको ध्याउन नगर्ने, केवल पैसा कमाउने आशाले काममा लाग्ने आसक्तिले कसरी देश उम्बो लाग्ला। यी चालकहरू दाममा भन्दा जनताको समयमा गन्तव्यमा पुर्याउने काममा जसरी रात दिन नभनेर निद भोक बिर्सेर काम गरेका छन्, राष्ट्रपालित कर्मचारीले पनि त्यो त्याग देखाउन सक्नुपर्छ, नत्र अरू इच्छुकले अवसर पाउनुपर्छ। अघि त्यो व्यवस्था आवश्यक थियो होला, आज अवस्था फेरिएको छ। देश सेवा गर्ने अवसरमा पनि विशाल दृष्टि राख्नु पर्यो, तब पो जनसहभागिता
कसैको ककरैमा मात्र परेको पाको भित्र विकासको बाटो कहाँ जनताको उल्लास कहाँ। काम गर्ने अघि बढ़ोस्, त्यो काम गर्न नसक्नेले अर्को काम गरोस् र राष्ट्रोन्नतिको गतिमा रात दिन जनताको श्रम लागोस्। रातमा यति काम हुँदो रहेछ, मानिस धनगढ़ीबाट रातारात राजधानी पुग्दो रहेछ। राष्ट्रलाई समुन्नत बनाउने हो भने रातमा साथ दिने जनशक्ति ल्याउनु छ। दिउँसै घाम ताप्ने जनशक्तिले देश उभो कसरी लाग्ला। राज्य रथीहरूले पनि रात्रिको समयमा मुलुक बनाउने सपना देखुन्। साँझमा विदेशीको स्वागतमा रमझम गर्ने र रातिको शान्तिमा मात्र निदाउने गरेर राज्य चनाखो हुन सक्दैन। मात्र प्रहरीले आठ प्रहर पहरा दिएर देश सुरक्षित र प्रतिष्ठित हुँदैन। राज्यका नायकहरू त रात्रिमा कूटनीतिको शैलीले सोच्ने र दिनमा त्यसको सफल प्रयोग गर्ने गर्नुपर्दछ। यसैबाट मुलुक चलाउनु सक्षम राज्य सञ्चालन हो। रात परे पनि एउटा पाइलटले विमान उडाएकै छ, अरू सुतेका बेला ऊ आकाशमा उडेर ठूलो भार फेरेको छ। अँध्यारो भए पनि चालकले बस ट्रक बुढाइरहेकै छन्। एउटा चिकित्सकले रातिमा पनि बिरामीको रोगीको सेवा गरेकै छन्। प्रहरीले रात दिन सजगता अप्नाएकै छ। सेनाले आवश्यक सतर्कता साँधेकै छ। यतिको जनशक्ति रात्रिमा पनि जागेर सेवा गरेका छन् भने दिनमै निदाउने, बिरामा वर्ष बिताउने, भत्ताका लागि छिना झपटी मात्र गर्ने जनशक्तिलाई राज्यले पनि सक्रिय पार्नै पर्छ, परिस्थिति अनुसार परिवर्तन गर्नुपर्छ। जसले रात दिन राज्यका बारेमा सोच्यो, जनसेवाको धर्म गर्यो, त्यो नै बल्ल राष्ट्रका लागि नागरिकका लागि समर्पित हुन्छ। त्यस्तै रात दिन राष्ट्रलाई योगदान दिन सक्ने शक्ति नै राज्यको बल हो र राष्ट्रको सफलता हो, राष्ट्रको सेवा। यो शिक्षा रात्रिकालीन सेवाका बस चालकबाट लिन सकिन्छ। रातिमा पनि मधुर गीत सुनाउने चरीबाट सिक्न सकिन्छ। गान्धारी धृतराष्ट्रको सोचाइ र साधनाबाट सिक्न सकिन्छ। मध्य रातमा पनि महान ध्येयमा ध्याउन गर्नेबाट राज्य शिक्षा लिन सकिन्छ। श्रद्धेय श्रोतावृन्द, आजका लागि रात्रि यात्रा यही सकिन्छ। शून्य श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त

0: अवश्य प्राविधिक कक्षका मित्रहरूका साथै म नारायण भण्डारी यस प्रस्तुतिबाट बिदा माग्छु। नमस्कार। रात दिन लागि परे प्रगति पर।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोलाईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
9: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि